0: उपचार तथा चिकित्सकीय सेवा दिन पाइनेछ। देशभर मनसूनी प्रणाली सक्रिय बनेर मौसम थप प्रतिकूल हुने अनुमानसँगै सरकारी संयन्त्रहरू उच्च सतर्कतामा रहेका छन्। सशस्त्र प्रहरी बलले जोखिमयुक्त ठाउँहरूको पहिचान गरी देशका 54 ठाउँमा अस्थायी मनसून प्रति कार्य ऐन र 16 थाई विपद व्यवस्थापन बेस स्थापना गरेको छ। सूचना तथा उद्धारका लागि एपीएफ कम्युनिटी अलर्ट सिस्टम एप र 1114 हटलाइन सेवा संचालनमा ल्याइएको छ। नेपाली सेनाले पनि 3 चरणको विशेष पूर्व तयारी कार्ययोजना अघि सारेको जनाएको छ। धादिङ, चितवन र बारामा बेली ब्रिज स्ट्याण्ड बाई राखिएको छ भने इटहरी र सुर्खेतमा हेलिकप्टर पूर्व तैनात गरिएको छ। सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार सामुदायिक स्वयंसेवक परिचालन मार्फत विपद प्रति कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा राखिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन प्रणाली मार्फत सरूवाको निवेदन दिनका लागि निजामती कर्मचारीहरूलाई आह्वान गरेको छ। मन्त्रालयले कर्मचारी सरूवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाएको जनाएको छ। मन्त्रालयले सार्वजनिक सूचना मार्फत अनलाइन प्रणाली मार्फत सरूवाको निवेदन पेश गर्न अनुरोध गरेको हो। मन्त्रालयले सरकारलाई पत्र लेखेको छ। सरूवाका लागि इच्छुक कर्मचारीले अनिवार्य रूपमा अनलाइन प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गर्न भनेको छ। अनलाइन प्रणाली बाहेक अन्य कुनै पनि माध्यमबाट प्राप्त हुने सरूवा सम्बन्धी निवेदन उपर कुनै कार्यवाही नहुने व्यवहार सूचनामा उल्लेख छ। अब सरूवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटो, छरितो र प्रविधि मैत्री बनाइने मन्त्रालयले उल्लेख गरेको छ। नेपाल आयल निगमले इन्धनको भाव घटाएसँगै स्थानीयमा खुशी छाएको छ। भाव अझ घट्नुपर्ने सरकारवालाहरूको भनाइ छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले पेट्रोल, डिजल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाव घटाएको जनाएको छ। निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर 20, डिजल र मट्टितेलमा प्रति लिटर 30 र आन्तरिक तर्फका हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँले मूल्य घटाउने निर्णय गरेको थियो। आइतबार राति गरेको यो निर्णयसँगै पहिलो वर्ग चाल आली, विराटनगर, जनकपुर, अमलेगंज, भलबारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोल प्रति लिटर 194 रूपियाँ 50 पैसा, डिजल र मट्टितेल 192 रूपियाँ 50 पैसा, दोस्रो वर्ग सुर्खेत, दरादाङमा प्रति लिटर पेट्रोल 196 रूपियाँ तथा डिजल र मट्टितेल 194 रूपियाँ तथा तेस्रो वर्ग काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोल प्रति लिटर 197 रूपियाँ साथै डिजल र मट्टितेलको भाव 195 रूपियाँ कायम भएको छ। गुल्मीको धुर्गोट गाउँपालिका 5 मन्टारीमा जंगली जनावर थपाउनका लागि थापिएको विद्युतीय धरापमा परि एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा धुर्कोट गाउँपालिका 5 निवासी 60 वर्षीय होमकला भण्डारी रहनु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिनुभयो। राति 1:30 बजे घाइते भएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तमगास पुर्याइएकोमा आइतबार बिहान डाक्टरले मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार मृत भण्डारीका श्रीमान भेषराज भण्डारीले आफ्नै घरदेखि झण्डै 150 मिटर टाढा रहेको बारीमा जंगली जनावर बदेल नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छाडेको पाइएको छ। भेषराजलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। कृषि वन तथा वातावरण मन्त्रालयले आउँदो साउन महिनाभित्र झण्डै 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। मुख्य बाली धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढ़ाएको जनाएको छ। सरकार जीटूजी सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन यूरिया मल साउनको दोस्रो हप्ता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय ग्लोबल टेण्डर मार्फत विभिन्न देशबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डीएपी र 1,20,000 मेट्रिक टन यूरिया रहेको छ। मन्त्रालयले स्थानीय तहमा मलको कालो बजारी वा अनियमितता पाइएमा उजुरी गर्न बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म हटलाइन नम्बर 97000 99113 तथा क्यूआर कोड मार्फत गुनासो दर्ता गर्ने व्यवस्था गरेको छ। लगातार 7 दिन कारोबार घटेको शेयर बजार आइतबार दोहोरो अंकले बढ़्यो। शेयर बजार परिसूचक नेप्से आइतबार 44.59 अंकले बढ़ेर 2,652.93 बिन्दुमा पुगेको हो। सोमबार पनि यो बढ़ने अनुमान गरिएको छ। आइतबार सबै समूहको सूचक बढ़ेकोमा जलविद्युत उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहको सूचक 2% भन्दा धेरैले उकालो लागेको छ। 252 कम्पनीको शेयर बढेकोमा 17 घटेको छ। यस्तै 6 कम्पनीको शेयर भने घटबढ भएको छैन। यस्तै गरी शेयर 15% बढेको छ। समग्रमा बजार बढेको दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर 5.21% घटेको छ भने नेप्सीसँगै कारोबार रकम पनि बढेको छ। 3.25 अर्ब कारोबार हिजो भएकोमा आज पनि सोही हुने अनुमान गरिएको छ। 362 कम्पनीका 95,47,000 कित्ता शेयर 3.86 अर्ब रूपियाँमा किनबेच भएको छ। डेंगी, जापानिज इन्सेफेलाइटिस लगायत किडजन्य रोग रोकथाम तथा नियन्त्रणका लागि बुटोलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो। बुटोल उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाको आयोजनामा गरिएको कार्यक्रममा लामखुट्टेको वासस्थान तथा वृद्धि विकास हुने स्थानहरूको विषयमा सहभागीहरूलाई सचेत गराइएको छ। कार्यक्रममा पालिका जनस्वास्थ्य प्रमुख युवराज पाण्डेले लामखुट्टे मानव जातिका लागि चुनौती भएको बताउँदै हरेक नागरिक सचेत र चनाखो हुन आवश्यक रहेकोमा जोड़ दिनुभयो। भदौसम्म किडजन्य रोग रोकथाम र नियन्त्रण अभियान निरन्तर चल्ने भएकाले अभियानमा लाग्न सम्पूर्ण नगरवासीमा उहाँले आग्रह गर्नुभयो। जनस्वास्थ्य अधिकृत कल्पना भूषालले डेंगीका विषयमा सचेतन नहुँदा बुटोलमा धेरैले ज्यान गुमाउनु परेको घटना स्मरण गर्दै पछिल्लो समय विस्तारै सचेतना बढ़िरहेको उल्लेख गर्नुभएको छ। सोका कारण डेंगी संक्रमितमा पनि उल्लेख्य रूपमा अहिले कमी आइरहेको छ। विद्यालय नर्स नगर प्रहरी सरसफाई पत्रकार लगायतको उपस्थिति रहेको कार्यक्रममा नगर प्रवधि कमल पुरी लगायतले आफ्नो धारणा राख्नु भएको थियो। तिलोत्तमा नगरपालिका 6 कुञ्जलापुर स्थित करैया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 4,50,000 लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ। संस्थाका अध्यक्ष विष्णु प्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाँड प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष गणेश प्रसाद सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख रामकृष्ण खाँडले स्वच्छ खानेपानी नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै गुणस्तरीय खानेपानी सेवा विस्तारका लागि नगरपालिका प्रतिबद्ध गर्न सहकार्य रहेको बताउनुभयो। उहाँले निर्माण हुने ओभरहेड ट्याङ्कीले पश्चिम क्षेत्रका नागरिकलाई दीर्घकालीन रूपमा सहज सुरक्षित र भरपर्दो खानेपानी उपलब्ध गराउने बताउनु भएको छ। अध्यक्ष विष्णु प्रसाद रेग्मीले करैया खानेपानी उपभोक्ता तथा सरसफाई संस्था तिलोत्तमा साथ भलवारी दलका शाखाको रूपमा विस्तार भई सेवा प्रवाह गरिरहेको जानकारी दिनुभयो। उहाँले नयाँ ओभरहेड ट्याङ्की निर्माणपछि खानेपानी वितरण अझ व्यवस्थित प्रभावकारी र नियमित हुने बताउँदै आयोजना सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो। तिलोत्तमा 6 वडा अध्यक्ष गणेश पाठकले स्थानीयवासीको लामो समयदेखिको खानेपानी समस्या समाधान गर्न आयोजना महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। उहाँले निर्माण कार्य समयमै सम्पन्न गरी उपभोक्तालाई छिटो सेवा उपलब्ध गराउन सबै पक्षबीच समन्वय आवश्यक रहेको पनि बताउनुभयो। कार्यक्रममा पूर्व अध्यक्ष हेमराज पौडेल, पूर्व जिल्ला समन्वय समिति सदस्य जमुना लम्साल, छत्रबहादुर दर्लामी लगायत स्थानीय जनसरकारवालाहरूको सहभागिता रहेको थियो। 4,50,000 लिटर क्षमताको उक्त ओभरहेड ट्याङ्की निर्माण सम्पन्न भएपछि तिलोत्तमा नगरपालिका 6, 7 र 9 पश्चिम भेगका उपभोक्ताले सहज सुरक्षित र पर्याप्त खानेपानी सेवा प्राप्त गर्ने अपेक्षा राखिएको छ। तिलोत्तमा नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्र मार्फत उल्लेखनीय योगदान पुर्याउने 3 उत्कृष्ट कृषकलाई सम्मान गरेको छ। नगर प्रमुख रामकृष्ण खाँडको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा उपप्रमुख जगेश्वर देवी चौधरी, वडा नम्बर 6 अध्यक्ष गणेश पाठक, कार्यपालिका सदस्यहरू सुरेन्द्र श्री, राम स्वाही र रवि सेन्चुरी, कृषि शाखा प्रमुख दोमलाल भूषाल, पशु शाखा प्रमुख राजु कुंवर मगर तथा सामाजिक विकास शाखा प्रमुख विनोद गेवाली लगायतले उपस्थिति जनाउनु भएको थियो। कार्यक्रमको सञ्चालन पशु शाखा प्रमुख राजु कुंवर मगरले गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रामकृष्ण खाँडले कृषि क्षेत्रलाई आधुनिक, व्यवस्थित, व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्यले उत्कृष्ट कृषकलाई सम्मान गरिएको बताउनुभयो। उहाँले कृषकलाई गरिएको सम्मानले अन्य किसानलाई पनि व्यावसायिक सफलता हासिल गर्नेमा मद्दत पुग्ने बताउनु भएको छ। नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि अनुदान, प्रविधि र आवश्यक सहयोग निरन्तर दिँदै आएको प्रतिबद्धता उहाँले जनाउनुभयो। कृषि शाखा प्रमुख दोमलाल भूषालले नगरपालिकाले उत्पादन, नवप्रवर्धन र व्यावसायिकताको आधारमा उत्कृष्ट कृषक मध्ये छनौट गरेर सार्वजनिक गर्ने गरेको जानकारी दिनुभयो। कृषकलाई सम्मान गर्ने परम्पराले कृषि पेसाप्रति आकर्षण बन्नुका साथै उत्पादनमुखी गतिविधिलाई थप प्रोत्साहन मिल्ने उहाँको भनाइ थियो। कार्यक्रममा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका तिलोत्तमा 14 कृषक पन्नीलाल केवट यस्तैगरी हरिओम दुग्ध संकलन केन्द्र तिलोतमा छका कृषि उपज उद्यमी हरिप्रसाद नेउपाने तथा तिलोतमा तीनका पशुपालक कृषक हरिप्रसाद भूषाललाई सम्मान पत्र दोसल्ला तथा जनही रू 50,000 नगद सहित सम्मान गरिएको थियो। नगरपालिकाले उत्कृष्ट कृषकलाई सम्मान गर्दै कृषि तथा पशुपालन क्षेत्रलाई थप व्यावसायिक पारदर्शी र उत्पादनमुखी बनाउन यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। र फिफा विश्वकप 2026 अन्तर्गत बेल्जियमले सेनेगल विरूद्ध अविस्मरणीय पुनरागमन गर्दै 3-2 को नाटकीय जीत निकालेर अन्तिम सोह्रमा स्थान सुरक्षित गर्यो। दुई गोलले पछि परेको अवस्थामा रोमेलु लुकाकु र कप्तान उरी थिलेमन्सले निर्धारित समयमा गोल बराबरीमा ल्याए। त्यसपछि अतिरिक्त समयको अन्तिम मिनटमा थिलेमन्सले पेनाल्टी मार्फत विजयी गोल गर्दै बेल्जियमलाई ऐतिहासिक जीत दिलाएका थिए। यता इंग्ल्याण्डले पनि डीआर कंगोलाई 2-1 पराजित गर्दै अन्तिम स्वरमा प्रवेश गरेको छ। कप्तान ह्यारी केनले दोस्रो हाफमा 2 गोल गर्दै टोलीलाई उत्कृष्ट पुनरागमनमा जीत दिलाउनुभयो। यो सँगै केनको जारी विश्वकपमा गोल संख्या 5 पुगेको छ। गोल्डेन बुटको प्रतिस्पर्धामा निकै अहिले रोमाञ्चक देखिएको छ। अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका विलियम एम्बाप्पे समान 6 गोल सहित अग्रस्थानमा छन् भने ह्यारी केन र नर्वेका एर्लिङ हालान्डले समान 5 गोल गरेका छन्। ब्राजिलका भिनिसियस जुनियर र फ्रान्सका उस्मान डेम्बेले 4-4 गोल सहित दौड़मा कायम राखेका छन्। नकआउट चरणका खेलसँगै गोल्डेन बुटको प्रतिस्पर्धा अझ रोमाञ्चक हुने अपेक्षा राखिएको छ। रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरको हामी अन्त्यमै आइपुग्यौं। हाल खबर सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक पुनः एकपटक। विश्वविद्यालयहरूमा राष्ट्रिय शैक्षिक क्यालेण्डर कार्यान्वयनमा अब भर्ना अध्यापन परीक्षा र नतिजा तोकिएकै समयमा सकिने विश्वास। राष्ट्रिय सभाका सदस्यद्वारा जनसरकारका विविध विषयमा सरकारको ध्यानाकर्षण। संसदमा उठेका प्रश्नको जवाब दिन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रूलिङ। अवैध चिकित्सकीय अभ्यास रोक्न मेडिकल काउन्सिलले ल्यायो नयाँ कार्यविधि। मनसूनजन्य विपद प्रति कार्यका लागि सुरक्षित रहन सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा। कर्मचारीको सम्पूर्ण सरुवा प्रक्रिया अब अनलाइनबाटै हुने। पेट्रोलमा 20, डिजल र मटीतेलमा 30 रूपियाँले भाव घटेपछि स्थानीयमा खुशी। गुल्मीमा जंगली जनावरका लागि थापेको विद्युतीय धरापमा परेर एक महिलाको ज्यान गयो। साउनभित्र 2,10,000 मेट्रिक टन रासायनिक मल आयात हुने कृषि मन्त्रालयको भनाई। लगातार 7 दिन कारोबार घटेको शेयर बजारको अंक हिजो बढ़्यो आज पनि बढ़ने विश्वास। बुटोलमा कीटजन्य रोकथाम र नियन्त्रणका लागि अभिमुखीकरण। करैया खारेपानीको 4,50,000 लिटर क्षमताको ओभरहेज ट्याङ्कीको शिलान्यास। तिलोत्तमामा उत्कृष्ट 3 कृषक नगद सहित सम्मानित। र फिफा विश्वकप फुटबल 2026मा बेल्जियम र इंग्ल्याण्ड अन्तिम स्वरमा। गोल्डेन बुटको प्रतिस्पर्धा झन रोमाञ्चक बन्दै। रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। रेडियो लुम्बिनीबाट अब सीआईएनको साझा खबर सुन्न सकिन्छ। नमस्कार।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: हुम्लाको स्याडा गाउँमा पहिलो पटक गाड़ी पुग्यो। इन्धनको मूल्य घटेसँगै बन्द रहेका पेट्रोल पम्प खोल्न सरकारको ताकेता। बागमतीमा समस्याग्रस्त सहकारीबाट बचत फिर्ता शुरू गरिने।
1: चालू आर्थिक वर्ष सकिन 12 दिन बाँकी। सरकारलाई 5,35,00,000,000 खर्च गर्नुपर्ने चुनौती। समयमै बजेट पेश नगर्ने 23 स्थानीय तहलाई सरकारको परिपत्र।
2: संविधान संशोधन प्रतिवेदन लेखन अन्तिम चरणमा। धनुषाका किसान रासायनिक मलको विकल्पमा ढैजा गर्दै जनप्रतिनिधिलाई नागरिकप्रति उत्तरदायी बनाउन खबरदारी आवश्यक।
1: अमेरिका इजरायलद्वारा इरान विरूद्धको कार्यवाहीमा विद्यालयमा आक्रमण। म्यानमारमा द्वन्द शुरू भए यता 1,00,000 मानिसको मृत्यु। युद्धले दक्षिण लेबनानमा पुननिर्माणको चुनौती।
2: र विश्वकपमा अहिले अमेरिका बोस्निया बीचको खेल जारी। बेल्जियम र इंग्ल्याण्ड अन्तिम स्वरमा। आज राति र भोलि 4 खेल हुँदै।
3: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरको सबैभन्दा शुरूमा चालू आर्थिक वर्ष सकिन 12 दिन बाँकी, सरकारलाई 5 खर्ब 35 अर्ब खर्च गर्नुपर्ने चुनौतीको प्रसंग।
1: सरकारले भुक्तानी गर्न पाउने समय 9 दिन मात्रै बाँकी रहँदा खर्च गर्न बाँकी बजेट भने 5 खर्ब 35 अर्ब 32 करोड़ 82 लाख रूपियाँ देखिएको छ। महालेखा नियन्त्रणको कार्यालयले सार्वजनिक गरेको 16 असारसम्मको तथ्याङ्कले यस्तो देखाएको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 अनुसार आर्थिक वर्ष सकिनुभन्दा एक साता अघि भुक्तानी रोकिनुपर्छ। विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको शीर्षकको रकम बाहेक भुक्तानी दिनुपर्ने अन्य रकम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा एक साता अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने नियम 30 को उपनियम 1 मा भनिएको छ। असारको महिना 32 दिनको रहेका कारण सरकारले 35-25 गतेसम्म भुक्तानी गर्न पाउँछ। सरकारले चालू आर्थिक वर्षका लागि 19 खर्ब 64 अर्ब 11 करोड़ रूपियाँको बजेट कार्यान्वयन गरिसकेको छ। त्यसमा 16 असारसम्म 14 खर्ब 28 अर्ब 78 करोड़ 18 लाख रूपियाँ बजेट खर्च भएको छ भने जुन लक्ष्यको 72.24% हो। तर सरकारले यो खर्च लक्ष्य अनुसार बजेट खर्च भने गर्न सकिरहेको छैन। आगामी आर्थिक वर्षको बजेट वक्तव्य अनुसार यो वर्ष 16 खर्ब 96 अर्ब 32 करोड़ 68 लाख रूपियाँ खर्च हुने संशोधित अनुमान रहेको छ।
2: यसैबीच आगामी आर्थिक वर्ष 2083-84 को बजेट तोकिएको समयमै नगरसभा र गाउँसभामा पेश नगर्ने 23 वटा स्थानीय तहसँग सरकारले स्पष्टीकरण माग गरेको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार संचालन ऐन 2074 र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार असार 10 गते भित्र बजेट सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था पालना नभएको भन्दै सम्बन्धित स्थानीय तहलाई 3 दिनभित्र जवाफ दिन निर्देशन दिएको हो। मन्त्रालयले बजेट तर्जुमा प्रक्रिया अहिले कुन अवस्थामा छ, तोकिएको समयभित्र बजेट पेश गर्न किन सकिएन र आगामी कार्यतालिका के छ भन्ने विवरण उपलब्ध गराउन पत्राचार गरेको संघीय मामिला शाखा प्रमुख दीपक ढकालले सीआईएनसँग बताउनुभयो।
4: असारको 10 गतेभित्र सबै स्थानीय तहहरूले बजेट वार्षिक बजेट कार्यक्रम पेश गर्नुपर्छ कानूनमा त, अनि के स्थानीय तहहरूले पेश गरेको पाइएन, के समस्या भयो, किन पेश गर्न सकिएन, के छ आगामी सेड्युल, सभाको सेड्युल, जसले बजेट पेश गर्ने 5 गतेसम्मको सेड्युल गरेर पठाइदिनु भनेर हामीले मन्त्रालयबाट पठाएको थियो। इन्फर्मेसन 3 दिनभित्र पठाइदिनु है भनेका छौँ। अब अहिले बजेटको काम, पेमेन्टहरूको कामले गर्दा अब कतिले रेस्पोन्स गर्ने ल्याउनु भएको छ ल्याउनु भएको छैन, बल्ल भोलि पर्सिसम्मलाई छ हाम्रो समय, त्यो नहुँदा नि सेड्युलहरूले पठाइदिनु भयो भने 3 दिनभित्र पठाइदिनु भनेर भनेर पठाएको छौँ हामीले।
2: मन्त्रालयले स्थानीय तहलाई असार मसान्तभित्र बजेट पारित गरी कानूनी व्यवस्था कार्यान्वयन गर्न समेत आग्रह गरेको छ।
1: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि निजी पेट्रोल पम्प संचालकहरूले इन्धन बिक्री वितरण बन्द गरेका छन्। जसका कारण काठमाडौँ उपत्यकाका अधिकांश निजी पेट्रोल पम्प बन्द हुँदा सरकारी निकायद्वारा संचालित पम्पहरूमा सवारी साधनको लामो लाइन लागेको थियो। उपभोक्ताले भने निजी पम्पको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। नेपाल आयल निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टीतेलमा 30 रूपियाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा खरिद मूल्य घटेकाले उपभोक्तालाई राहत दिन मूल्य समायोजन गरिएको निगमले जनाएको हो। तर निजी पेट्रोल पम्प संचालकहरूले मौजदात पेट इन्धनमा ठूलो घाटा हुने भन्दै देशभर इन्धन बिक्री वितरण बन्द गरेका थिए। बन्द रहेका पेट्रोल पम्पहरू अविलम्ब खोल्न सरकारले ताकेता समेत गरेको छ। निगमका प्रवक्ता मनोज ठाकुरले यस्ता पेट्रोल पम्पहरूलाई कार्यवाही प्रक्रिया अघि बढ़ाएको बताउनुभयो। हिजो केही पेट्रोल पम्पहरूलाई निगमले सील समेत गरेको छ। यसैबीच हवाई इन्धनको मूल्य घटेसँगै नेपालमा चल्ने आन्तरिक हवाई उड़ानको फ्यूल सरचार्ज घटाइएको छ। यससँगै यात्रुले हवाई टिकटमा केही राहत पाउने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै आन्तरिक वायु सेवा कम्पनीलाई नयाँ दर अनुसार इन्धन शुल्क लिन निर्देशन दिएको छ। यो नयाँ व्यवस्था हिजोदेखि लागू भएको हो। निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 40 रूपियाँ घटाएपछि प्राधिकरणले पनि यात्रुबाट उठाउने इन्धन शुल्क घटाएको छ। इन्धनको मूल्य करिब 15% घटेको प्राधिकरणले जनाएको छ। यसअघि हवाई इन्धनको मूल्य प्रति लिटर 269 रूपियाँ थियो, अब घटेर 229 रूपियाँ कायम भएको छ। काठमाडौँ धनगढ़ी उडानमा सबैभन्दा बढ़ी 1765 रूपियाँसम्म इन्धन शुल्क घटेको छ। काठमाडौँ माउन्टेन रूटमा 1375, काठमाडौँ नेपालगंजमा 1305, काठमाडौँ भद्रपुरमा 1205 र पोखरा भद्रपुरमा 1620 रूपियाँसम्म शुल्क घटाइएको छ।
2: वर्षौं अघि सड़क सञ्जालसँग जोड़िएको भए पनि यातायातको कुनै सुविधा नपुगेको हुम्लाको दुर्गम मानिएको स्याडा गाउँमा पहिलो पटक गाड़ी पुगेको छ। सिमकोट गाउँपालिका 8 स्थित यो गाउँमा गाड़ी पुगेसँगै स्थानीयवासीमा हर्षोल्लास छाएको छ। पहिलो पटक आफ्नै गाउँमा गाड़ी देख्न पाउँदा उत्साहित भएका सर्वसाधारणले गाड़ी आएको दिन फूलमाला बाजा गाजा सहित स्वागत कार्यक्रमको आयोजना गरेका थिए। गाउँपालिका कर्मचारी जनप्रतिनिधि चालक तथा निर्माणमा संलग्न व्यक्तिलाई स्थानीयले सम्मान गरेका थिए। गाउँपालिकाले आर्थिक वर्ष 2082-83 स्याडा याङखो सड़क खण्डमा 1,12,00,000 रूपियाँ बजेट विनियोजन गरी हाल गाउँमै गाड़ी पुग्न शुरू गरेको हो। स्थानीयले अब सड़क सञ्जालमा जोड़िएपछि खाद्यान्न निर्माण सामग्री औषधि तथा अन्य अत्यावश्यक वस्तु सहज रूपमा गाउँसम्म पुग्ने अपेक्षा गरेका छन्।
1: बागमती प्रदेश सरकारले प्रदेशका समस्याग्रस्त घोषणा गरिएका 5 सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्ने प्रक्रिया तत्काल शुरू गर्ने भएको छ। प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले उपस्थितिमा हिजो बसेको बागमती प्रदेशको सहकारी क्षेत्रको वर्तमान अवस्था तथा समस्याग्रस्त सहकारी व्यवस्थापन सम्बन्धी उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको छ। बैठकले समस्याग्रस्त सहकारीहरूको सम्पत्ति बिक्री तथा ऋण असुलीबाट प्राप्त हुने रकम प्राथमिकताका आधारमा को प्रक्रिया अघि बढ़ाउने निर्णय समेत गरेको छ। 5 समस्याग्रस्त सहकारीका 14,000 भन्दा बढ़ी बचतकर्ताको 22,38,00,000 रूपियाँ भन्दा बढ़ी रकम जोखिममा रहेको छ। बैठकले हाल व्यवस्थापन प्रक्रियामा रहेका 30 सहकारीबाट तत्काल बचत फिर्ताको प्रक्रिया अगाडि बढ़ाउने समेत बताएको हो।
2: पहिरोको जोखिममा रहेको मुगलिन नारायणगढ़ सड़क क्षेत्रमा अत्यावश्यक उपकरण सहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। वर्षातको समयमा सड़क खण्डको विभिन्न स्थानमा निरन्तर पहिरो जाँदा आवत जावतमा हुन सक्ने अवरोधलाई ध्यानमा दिँदै पूर्व तयारीलाई व्यवस्थित गरिएको हो। मुगलिन नारायणगढ़ सड़क खण्डको तुइन खोला, नाम्सी खोला, काली खोला लगायतका स्थानमा अत्यधिक पहिरो खसेर सवारी साधन अवरूद्ध हुने गरेको छ। यस स्थानमा सुक्खा र पानी परेको समयमा लेदो सहितको पहिरो आउने गर्छ। गत वर्ष मात्रै पहिरो खसेपछि पन्छाउन नसक्दा 56 घण्टा लगातार यातायात अवरूद्ध भएको थियो। त्यस्तो अवस्था आउन नदिन पूर्व तयारी गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिनुभयो। यसैबीच केही समय अघि लागेको वन डढेलोका कारण कालीकोटका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा रहेका रूख नराम्रोसँग सुक्न थालेका छन्। डढेलोले रूखको बोक्रा, हाँगा र जरामा क्षति पुर्याएपछि हराभरा देखिने रूख विस्तारै सुक्दै गएका हुन्। Thank you.

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा जनप्रतिनिधिलाई खबरदारी गर्ने सवालमा नागरिक समाजको भूमिका
1: ती सार्वजनिक जवाबदेहितामा पदमा बस्नुभएका जो जो हामीले निर्वाचित गर्नुभएका गरेका या नगरेका ती मानिसहरूले के काम कसरी गरिरहेका छन् भन्ने कुरो चाहिँ निरन्तर खबरदारी चाहिँ जे जति गर्न सकिन्छ त्यो चाहिँ गर्नैपर्छ।
2: संविधान संशोधन प्रतिवेदन लेखन अन्तिम चरणमा धनुषाका किसान रासायनिक मलको विकल्पमा धैचा प्रयोग गर्दै लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
4: सम्पर्क 01-5421-7608, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
6: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको गोर्खापत्रको पहिलो पृष्ठमा संविधान संशोधन प्रतिवेदन लेखन अन्तिम चरणमा शीर्षकमा खबर प्रकाशित छ। यसलाई वीरेन्द्र ओलीले लेख्नु भएको छ। सरकारले संविधान संशोधनका लागि गठन गरेको कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको छ। गत चैत्र 16 गते प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह नेतृत्वमा कार्यदल गठन भएको थियो। कार्यदलले सबै सरकारवाला पक्षसँग सुझाव लिएपछि प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको हो। संविधान संशोधन कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले असार मर्सान्तसम्म प्रतिवेदन बुझाउने जानकारी दिनुभएको छ। संविधानका प्रावधानसहित प्रतीक बुधा धारामा गएर कार्यदल सदस्यसँग आगामी बिहिबार छलफल गरेपछि प्रतिवेदनलाई अन्तिम रूप दिने उहाँले बताउनु भएको छ। उहाँले भन्नुभयो, हामीले सबै सरकारवाला निकायका सुझाव संकलन गर्यो, सबैले सुझावको विश्लेषण गरियो। अब कुन कुन धारालाई संशोधन गर्ने, कुन कुन धारालाई कसरी संशोधन गरेर व्यवहारिक बनाउन सकिन्छ भन्ने विषयमा धारागत रूपमा कार्यदलले छलफल गर्छ। बिहिबार कार्यदलका सदस्य बीच धारावाइज रूपमा छलफल भएपछि प्रतिवेदनलाई अन्तिम रूप दिने उहाँले बताउनु भएको छ। त्यस्तै विपन्न बालबालिकालाई विद्यालय ल्याउनै सकस शीर्षकमा सूर्यप्रसाद पाण्डेले खबर लेख्नु भएको छ। विद्यालय शिक्षामा सबै बालबालिकाको समतामूलक र समावेशी पहुँच सुनिश्चित गर्न सरकारले कार्यान्वयनमा ल्याइएको विद्यालय शिक्षा क्षेत्र योजना प्रभावकारी देखिए पनि योजनाले लक्ष्य अनुसार उपलब्धि हासिल गर्न सकिरहेको छैन। त्यस्तै गोर्खापत्रको भित्रपृष्ठमा रासायनिक मलको विकल्प बन्दै ढैंचा शीर्षकमा खबर प्रकाशित छ। मिथिला नगरपालिकाका कृषि शाखा प्रमुख संजय कुमार महतोले माटोको उर्वरा शक्ति बढ़ाउन ढैंचा मल प्रभावकारी उपाय भएको बताउनु भएको छ। न्यून खर्चमा तयार हुने ढैंचा मलको प्रयोग गर्न सकियो भने रासायनिक मलको मल माथिको निर्भरता हट्ने समेत उहाँले बताउनु भएको छ। कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख रामचन्द्र यादवले किसानलाई ढैंचा मल प्रयोगमा आकर्षित गर्न केन्द्रले अनुदानमा बिउ वितरण गर्दै आएको जानकारी समेत गराउनुभयो। उहाँका अनुसार चालू आर्थिक वर्षमा 1 क्विन्टल 3 किलो ढैंचाको बिउ उत्पादनमा अनुदानमा वितरण समेत गरिएको छ। उहाँले किसानको माग बढ़दै गएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा ढैंचाको बिउ वितरणको परिणामलाई अझ प्रभावकारी बनाउने अधिकारी समेत बताउनु भएको छ। यता कारोबारमा कृषि वन तथा वातावरण मन्त्रालयले साउन महिनासम्म 2,10,000 मेट्रिक टन रासायनिक मल आयात सुनिश्चित भएको जनाएको छ। कृषि विकास महाशाखाका सहसचिव रामकृष्ण श्रेष्ठका अनुसार साउनसम्म उक्त परिणामको मल नेपाल भित्रिने भएका छन्। बाँकी 90,000 टन मल पनि आपूर्तिको प्रक्रियामा रहेको समेत उहाँले बताउनु भएको छ। त्यस्तै गोर्खापत्रकै भित्री पृष्ठमा पहिरो जाने स्थानमा उपकरण सहित जनशक्ति शीर्षकमा खबर प्रकाशित छ भने एक सातामै परीक्षा फल सार्वजनिक शीर्षकमा खबर छ। त्यस्तै मुगु र हुम्ला जोड्ने पुल 5 वर्षदेखि अल्पत्र शीर्षकमा पनि खबर प्रकाशित छ। यसलाई यो खबर सुखेतबाट लेखिएको मुगु र हुम्ला जोड्ने कर्णाली नदीमाथिको दोमुख मोटरेबल पुल निर्माणको काम 5 वर्षदेखि अल्पत्र अवस्थामा छ। एक साताभित्र बनाइसक्न मन्त्री तथा सचिवहरू युवाहरूको दबाव रहेका छन् भने पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले कामको शुरूआत नै नगरी अल्पत्र रूपमा छोडेको बताइएको छ।
2: कारोबारको पहिलो पृष्ठमा यस्तो बन्यो नागढुङ्गा सुरुङ मार्ग साउनबाट शुरू शीर्षकमा खबर छापिएको छ। नेपालको पहिलो सड़क सुरुङ मार्गको रूपमा निर्माण गरिएको नागढुङ्गा सुरुङ मार्ग आगामी साउन महिनादेखि सञ्चालनमा आउने तयारी अन्तिम चरणमा पुगेको छ। सञ्चालन अघि आवश्यक प्राविधिक तयारी अन्तर्गत सुरुङ मार्ग प्रयोग हुने अपरेशन तथा मेन्टेनेन्स सवारी साधनको परीक्षण पूरा भएको खबरमा उल्लेख रहेको छ। यस्तै पहिलो पृष्ठमै देशभरका 966 स्टार्टअप उद्यम परियोजना सहुलियतपूर्ण कर्जाका लागि सिफारिशमा परेका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मका 966 परियोजनालाई सहुलियतपूर्ण कर्जाका लागि सिफारिश गरेको खबरमा उल्लेख रहेको छ। भित्री पृष्ठमा विमान अभावले पोखरा भैरहवा उडानमा चुनौती शीर्षकमा खबर छापिएको छ। नेपाललाई आरोग्य वेलनेस पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित सरकारले आरोग्य पर्यटन दशक मनाउने तयारी थालेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले बताउनु भएको छ। हिजो सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो जानकारी दिनुभएको हो। मन्त्री पौडेलका अनुसार आगामी आर्थिक वर्षलाई आरोग्य पर्यटन प्रवर्धनको संरचनागत र नीतिगत आधारमा निर्माण गर्ने वर्षको रूपमा अघि बढ़ाइनेछ। तर विमान अभावले पोखरा भैरहवा उडानमा चुनौती रहेको समेत उहाँले बताउनु भएको खबरमा उल्लेख रहेको छ। यस्तै फोहोरबाट मल उत्पादन शीर्षकमा अर्को खबर समेत रहेको छ। फोहोर व्यवस्थापन अधिकांश स्थानीय तहका लागि चुनौतीको विषय भइरहेका बेला नवलपरासी बर्दघाट सुस्तापूर्वको मध्यबिन्दु नगरपालिकाले घर घरबाट संकलन हुने जैविक फोहोरलाई वैज्ञानिक रूपमा प्रशोधन गरी जैविक मल उत्पादन गर्दै आमदानी समेत गर्न थालेको खबरमा उल्लेख रहेको छ। बाजो जग्गारहित पालिका घोषणाको अभियानमा सिन्जा गाउँपालिका शीर्षकमा अर्को खबर रहेको छ। त्यस्तै गरी म्याग्दी पूर्ण खोपयुक्त घोषणा शीर्षकमा अर्को खबर पनि छापिएको छ भने कर्णालीका 33 स्थानीय तह अझै मौसम मापन केन्द्रविहीन शीर्षकमा हेमन्त केसीले लेख्नु भएको खबर समेत रहेको छ। तनहुँका सामुदायिक विद्यालय रुद्राक्ष विद्यालयमा तनहुँका सामुदायिक वनमा रुद्राक्ष रोप्न थालियो शीर्षकमा खबर रहेको छ। त्यसै गरी नागरिकको पहिलो पृष्ठमा राहदानी एक सातालाई भन्ने शीर्षकमा अर्को खबर रहेको छ। यो खबर भुवन शर्माले लेख्नु भएको। राहदानी विभागसँग अब करिब 33,000 थान मात्रै राहदानी मौजदात रहेको खबरमा उल्लेख रहेको छ। यसले लगभग एक साता मात्र धान्नेछ। विभागका एक उच्च अधिकारीका अनुसार विभागले हरेक दिन करिब 5,000 राहदानी वितरण गर्ने गरेको छ। अब करिब 33,000 राहदानी मात्र विभागसँग मौजदात रहँदा यसले करिब एक साता मात्रै धान्ने खबरमा उल्लेख रहेको छ। त्यसै गरी रासोपाको प्रदेशसभा खारेजी प्रस्तावले तरंग शीर्षकमा अमर खड्काले इटहरीबाट लेख्नु भएको खबर छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रदेश संरचना खारेजी र संहिताको पुनर्संरचना गर्ने तयारीप्रति विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक क्षेत्रका अगुवाले असहमति जनाउँदै त्यस्तो भए देशमा मूढभेड निम्तिन सक्ने बताएका छन्। उनीहरूले त्यस्तो परिस्थिति निर्माण भएमा जिम्मेवारी रासोपाले नै लिनुपर्ने चेतावनी समेत दिएको खबरमा उल्लेख रहेको छ। त्यसैगरी रासोपाले 18 वर्ष मुनिकालाई सदस्य बनाएकामा मानवाधिकार आयोगले मैले थाल्यो अध्ययन शीर्षकमा जयसिंह महराले काठमाण्डुबाट लेख्नु भएको खबर छ। 18 वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा सत्तारूढ़ रासोपालाई राष्ट्रिय मानवाधिकार आयोगले हिजो पत्र काटेको थियो। आयोगले हिजो लेखेको पत्रमा 18 वर्ष मुनिका बालबालिकालाई पार्टीको सदस्यता वितरण गर्नु प्रचलित नेपाल कानून र नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने स्मरण गराउँदै पार्टी सदस्यताबारे यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन भनिएको थियो। यसबारे रासोपाले विज्ञप्ति जारी गर्दै स्पष्टीकरण पेश गरिसकेको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिका इजरायलद्वारा इरान विरूद्ध सञ्चालन गरेको युद्धका क्रममा इरानको मिनावस्थित एक प्राथमिक विद्यालयमा क्षेप्रास्त्र प्रहार हुँदा अधिकांश बालबालिका सहित ठूलो मानवीय क्षति भएको खुलासा भएको छ। घटनाको 120 दिनभन्दा बढ़ी समय बितिसक्दा पनि उक्त आक्रमणमा वास्तवमा कति मानिस मारिएका थिए भन्ने आधिकारिक विवरण सार्वजनिक नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अधिकांश मृतक बालबालिका रहेको बताइए पनि अन्तिम तथ्याङ्क भने अझै स्पष्ट छैन। प्रेसका अनुसार अमेरिकी रक्षा मन्त्रालयले घटना सम्बन्धी रहेको अनुसन्धान प्रतिवेदन पनि सार्वजनिक गरेको छैन। अन्तर्राष्ट्रिय समाचार संस्था एपीले खुला स्रोतका तथ्य, भिडियो सामग्री, मानव अधिकार सम्बन्धी प्रतिवेदन तथा इरानभित्र र बाहिर रहेका अनुसन्धानकर्ता र सर्वसाधारणसँगको अन्तर्वार्ताका आधारमा घटनाको पुनर्निर्माण गरिरहेको समेत जनाएको छ। युद्धले दक्षिण लेबनानका धेरै बस्तीमा व्यापक भौतिक क्षति पुर्याएको छ। पुनर्निर्माण र सामान्य जनजीवन पुनर्स्थापना अझै चुनौतीपूर्ण बनेको स्थानीयलाई उद्धृत गर्दै अल जजिरामा खबर छ। युद्धले दक्षिण लेबनानमा धेरै गाउँ र शहरलाई पूर्ण रूपमा ध्वस्त बनाएको हो र म्यानमारमा सन् 2021 सैन्य कार्यवाही शुरू भए यता ग्रे युद्धमा मृत्यु हुनेको संख्या 1,00,000 नागेको छ। द्वन्द्व सम्बन्धी घटनाको अभिलेख राख्ने संस्था सशस्त्र द्वन्द स्थान तथा घटना तथ्याङ्कका अनुसार सबै पक्षबाट हालसम्म कम्तीमा 1,14,000 जनाको ज्यान गएको विश्लेषण गरिएको छ।
2: खेल खबरमा फिफा विश्वकप 2026 नकआउट चरण अन्तर्गत अहिले अमेरिका र बोस्निया बीच रोमाञ्चक प्रतिस्पर्धा जारी छ। नेपाली समयअनुसार बिहान 5:45 बजे शुरू भएको खेलमा अन्तिम 16 स्थान बनाउन दुवै टोली जीतका लागि

0: मार्फत विजयी गोल गर्दै सेनेगललाई स्तब्ध बनाएको थियो। त्यसअघि एटलान्टा स्टेडियममा भएको अर्को खेलमा कप्तान ह्यारी केनको दुई गोलको मद्दतमा इंग्ल्याण्डले डीआर कंगोलाई 2-1 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको थियो। यस खेलमा दुई गोल थपेपछि ह्यारी केनले जारी विश्वकपमा आफ्नो गोल संख्या 5 पुर्याउनु भएको छ। उहाँ नर्वेका एर्लिङ ह्यालान्डसँग संयुक्त रूपमा दोस्रो स्थानमा रहनु भएको छ भने फ्रान्सका किलियन एम्बापे र अर्जेन्टिनाका लियोनल मेस्सी समान 6 गोलसहित गोल्डेन बुटको दौड़मा अग्रस्थानमा रहेका छन्। नकआउट चरण अन्तर्गत बाँकी खेलहरूमा आज राति 1:15 स्पेन र अस्ट्रिया आमने सामने हुनेछन्। त्यसपछि बिहान 4:45 पोर्चुगल र क्रोएसिया बीच प्रतिस्पर्धा हुनेछ। भोलि बिहान 9:15 स्विजरल्याण्ड र अल्जेरियाले अन्तिम 16 अर्को टिकटका लागि खेल खेल्नेछन्। यस्तै भोलि बिहान 4:15 अस्ट्रेलिया र इजिप्ट बीच अर्को नकआउट चरणको खेल हुनेछ।
1: निर्वाचित गरेर पठाएका जनप्रतिनिधिप्रति नागरिकको आशा र उत्तरदायी भूमिकाको अपेक्षा खबरदारी र सुधारको पक्षीय कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: मात्र डीटीएच सेवा डिस्क हो डिश हो खुशी को कनेक्शन
1: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
2: साझा खबरमा अब शासकीय सुधारमा नागरिक समाजको खबरदारीको कुरा निर्वाचित गरी पठाएका जनप्रतिनिधिको उत्तरदायित्वको प्रश्न उठ्दै गर्दा नागरिक खबरदारीको आवश्यकता कति हुन्छ भन्ने प्रश्न सधैँ सुनिने गरिन्छ मतदान गरी चुनिएर पठाएका जनप्रतिनिधिको नागरिकका सवालमा गम्भीरता कति छ भन्ने विषयमा नागरिकले खबरदारी गर्नुपर्ने भूमिका पनि उत्तिकै हुने गरेको छ साथै दीपक आचार्यले संहिता विज्ञ नागरिक समाजका प्रकाश रेग्मीसँग कुराकानी गर्नुभएको छ
3: ती सार्वजनिक जवाबदेहितामा पदमा बस्नुभएका जो जो हामीले निर्वाचित गर्नुभएका गरेका या नगरेका ती मानिसहरूले के काम कसरी गरिरहेका छन् भन्ने कुरो चाहिँ निरन्तर खबरदारी चाहिँ जे जति गर्न सकिन्छ त्यो चाहिँ गर्नैपर्छ निर्वाचित एउटा प्रतिनिधित्व इलेक्टेड डेमोक्रेसी रिप्रेजेन्ट प्रतिनिधिमूलक प्रजातन्त्र एउटा भयो सँगसँगै फेरि सहभागितामूलक प्रजातन्त्र पनि सँगसँगै चाहिन्छ त्यसमा नागरिकहरू त्यो सरकारको योजना भनौं न सरकारको निर्णय प्रक्रियामा निर्णयहरू कसरी लिए र निर्णयहरू कार्यान्वयन कसरी गरिए भन्ने कुरा सबभन्दा महत्वपूर्ण छ के निर्णय लियो कसरी लियो त्यसमा चाहिँ सहभागितामूलक प्रजातन्त्र पनि सँगसँगै आउँछ जस्तै वडाले एउटा चाहिँ बाटो बनाउन पर्यो भने त्योसँग सम्बन्धित सरकारवालाहरूसँग छलफल गरेको छ कि छैन जस्तै अहिले नै तपाईँले संघीय सरकारका पनि ठूल्ठूला परियोजनाहरूमा हामीले काठमाडौँ तराई जोड्ने चाहिँ द्रुत मार्गमै अहिले चाहिँ यत्रो वर्ष हामी सम्पन्न हुने बेलासम्म हामीले चाहिँ 0 किलोमिटर कहाँ पर्छ भनेर खोकनाकी उसमा चाहिँ अहिलेसम्म विवाद भएको छ त्यो भएको किनभने यो सहभागितामूलक प्रजातन्त्रको हामीले चाहिँ फेरि के गरेनौं भनेदेखि त्यसलाई अभ्यासमा चाहिँ राम्रोसँग लगेनौ सरकारवाला को हुन् उनीहरूको समस्या के हो पहिला नै सुनेर त्यसलाई समाधान गर्नेतिर लगियो भने के हुन्छ भने राज्यको स्रोत साधन पनि बच्छ अनि सँगसँगै त्यसलाई समयमा नै हामीले चाहिँ सेवा सुविधा पनि प्रदान गर्न सक्छौ सरकारले पनि त्यसलाई सक्छ
4: संहिता लागू भएपछि तीन तहको सरकार र त्यसको सरकारका कामहरूको बाँडफाँड गर्ने बेलादेखि नै रहिरहँदाखेरि सिंहदरबारको सम्पूर्ण शक्तिहरू चाहिँ अब गाउँ टोलसम्म पुग्छ स्थानीय सरकारसम्म पुग्छ भन्ने कुरा तर सरकार त पुग्यो पछि चाहिँ सिंहदरबार जस्तै भ्रष्टाचार मात्रै आइपुग्यो हाम्रो सेवा सुविधा आइपुगेन भनेर नागरिकहरू फेरि दुखित पनि भए अब यसमा चाहिँ यो तीन तहको सरकार बीचको त्यो समन्वय सहकार्य र नागरिक प्रतिको उत्तरदायित्वलाई कसरी सन्तुलित गर्ने
3: संघीयता आइसके पछाडि भ्रष्टाचार मात्रै तल आयो भन्ने कुरा चाहिँ होइन कहिले मलाई मेरो व्यक्तिगत विचारमा फेरि हामी कहिलेकाहीँ त्यो कुनै पनि विषय या समस्यालाई यति धेरै सामान्यीकरण गरिदिन्छौं कि त्यसले गर्दा मूल विषय र मूल प्रश्न जहिले पनि बहसमा आउँदैन या अनुत्तरित नै रहन्छ र मेरो एउटा अनुरोध यहाँहरूलाई पनि के हो भने त्यो विषयलाई उठाउँदाखेरि अलिकति हामीले त्यसलाई ठ्याक्कै के विषय हो त्यो समस्यालाई त्यही रूपमा नै उठाइदिनुपर्छ फेरि के कुरा हो भने भ्रष्टाचार पनि सँगसँगै बढेको छ र जति मात्रामा भ्रष्टाचार नियन्त्रण हुनुपर्ने त्यो पनि सुशासनमा चाहे जुनसुकै शासन व्यवस्था होस् भ्रष्टाचार त कहिले पनि हुन भएन त्यो कुरा चाहिँ अझ बढी विकेन्द्रित भयो कि हिजो केन्द्रीय संरचना हुँदा केन्द्रमा मात्रै हुन्थ्यो तल हुन्थेन भन्ने

0: आम धारणा विशेष गरेर मीडियाहरूमा पनि पाइन्छ, तर त्यसलाई फेरि हामीले अलिकति त्यसलाई गुणात्मक रूपमा हेर्यौं भने या संख्यात्मक रूपमा हेर्यौं भने त्यस्तो पनि होइन। हिजो पनि भ्रष्टाचार तल पनि हुन्थ्यो, हिजो चाहिँ त्यो केन्द्रीय सरकारको प्रतिनिधिको रूपमा मात्रै हुन्थ्यो होला या चाहिँ त्योसँग सम्बन्धित मात्रै हुन्थ्यो भने अहिले स्थानीय सरकारहरू पनि थपिए होला, निकै राम्रा कामहरू पनि भएका छन्।
1: नागरिक समाजका अगुवा प्रकाश रेग्मीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
2: हुम्लाको साडा गाउँमा पहिलो पटक गाड़ी पुग्यो, इन्धनको मूल्य घटेसँगै बन्द रहेका पेट्रोल पम्प खोल्न सरकारको ताकेता, बागमतीका समस्याग्रस्त सहकारीबाट बचत फिर्ता शुरू गरिने,
1: चालू आर्थिक वर्ष सकिन 14 दिन बाँकी, सरकारलाई 5 खर्ब 35 अर्ब खर्च गर्नुपर्ने चुनौती, समयमै बजेट पेश नगर्ने 23 स्थानीय तहलाई सरकारको परिपत्र,
2: संविधान संशोधन प्रतिवेदन लेखन अन्तिम चरणमा, धनुषाका किसान रासायनिक मलको विकल्पमा धैचा प्रयोग गर्दै जनप्रतिनिधिलाई नागरिक प्रति उत्तरदायी बनाउन खबरदारी आवश्यक,
1: अमेरिका इजरायलद्वारा इरान विरूद्धको कार्यवाहीमा विद्यालयमा आक्रमण, म्यानमारमा द्वन्द शुरू भएता 1 लाख मानिसको मृत्यु, युद्धले दक्षिणी लेबनानमा पुननिर्माणको चुनौती,
2: र विश्वकपमा अहिले अमेरिका बोस्निया बीचको खेल जारी, बेल्जियम र इंग्ल्याण्ड अन्तिम 16मा, आज राति र भोलि 4 खेल हुने। साझा खबरको अन्त्यमा अब कार्टुन हामीले नयाँ पत्रिका राष्ट्रिय दैनिकबाट रवि मिश्रले कर्नर किक शीर्षकमा लेख्नु भएको बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ दुईजना व्यक्तिको कुराकानी जस्तो देखाइएको छ, एउटा ठूलो ज्यान भएका र काँधमा लौरो बोकेका व्यक्ति छन् र उनको पछाडि सरकार लेखिएको छ भने अघिल्लो पट्टीतिर होल्डिङ सेन्टर लेखिएको छ, त्यहाँ एकजना नागरिक जस्ता व्यक्ति हात जोड्दैछन् र त्यो सरकार जस्तो लेखेका व्यक्तिले केही भन्दै गरेको माथि लेखिएको छ, यस्तो भनिएको छ, त्यहाँ घर भत्के बंगलामा बस्नु, बंगला नभए अपार्टमेन्ट किनेर बस्नु। हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद, अहिलेलाई सुशीला श्रेष्ठ र सन्तोष गन्धर्व विदा भन्, तपाईँको आजको दिन शुभ होस्, नमस्कार।

0: आग लागी तथा डडेलो बाट जोगियौं र जोगाऊ।
1: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
0: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
1: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
0: परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
1: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
0: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
1: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
0: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
1: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ।
0: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
1: तिलुत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
2: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इल्युजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
3: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
4: तपाईँ बनाइदिन्छ त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
3: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
5: तिलोत्तमा 5 मडिग्राम रूपन्देही
4: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
6: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 9874128 र 9847024870
7: भुटुल उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना यस भुटुल उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको कितागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको उक्त वर्गीकरणको कित्तागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा कित्ता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिनभित्र अथवा असार 20 गते भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ अनुरोधक स्थानीय भू उपयोग परिषद बुटुल उपमहानगरपालिका बुटवल
8: किन झोक्राउनु भछ काका
9: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
8: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
9: ए बुद्ध फाइबर कानछोली पनि त्यही भन्थ्यो
10: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराजमेर मोबाइल 9857021757 र 9472698
11: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना
12: विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
2: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इल्युजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्।
13: होइन कुर्खेबा किन के भयो र
14: बाह्र चौरासी
13: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन है पुर्खेबा फेरि दौडिँदै कता हो
14: ए किरिम यनमा गएको सब ठिक ठाक अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक।
13: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा छ मणिग्राम रूपन्देही फोन 071-562-744 562-745।
15: आयो उत्सवको पर्व
16: एसआर क्रिम्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज
17: खुसीको खबर खुसीको खबर खुसीको खबर
18: होइन के खुसीको खबर हो दाजु?
17: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
18: हो र
17: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-535-823।

0: आजको सन्दर्भ सन्दर्भ
1: नमस्कार। रेडियो लुम्बिनीको नियमित कार्यक्रम आजको सन्दर्भ स्तम्भबाट प्रविधिकार ओम पोखरेल सँगसँगै प्रकाश पाण्डेको हार्दिक स्वागत छ। आजको सन्दर्भ स्तम्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। आजको सन्दर्भ स्तम्भमा हामी समसामयिक नयाँ ताजा जनचासो र जल्लाबल्दा मुद्दालाई कुराकानीको मूल प्रसंग बनाउने गर्दछौं र हाम्रा अतिथि महानुभावसँग प्रत्यक्ष संवादमा जोड़िने गर्दछौं। तिलोत्तमा 5 मणिग्राम स्थित शान्ति नमूना माध्यमिक विद्यालय नेपालकै उत्कृष्ट सामुदायिक विद्यालयहरूमध्ये एउटा विद्यालयका रूपमा परिचित छ। वर्षौंको निरन्तर शैक्षिक सुधार, अनुशासित व्यवस्थापन, नवीन शिक्षण पद्धति र उत्कृष्ट नतिजाले यो विद्यालयले राष्ट्रिय स्तरमै आफ्नो विशिष्ट पहिचान बनाएको छ। हालै लामो समयसम्म विद्यालयको नेतृत्व सम्हाल्दै आउनुभएका र संस्थालाई नयाँ उचाइमा पुर्याउन सफल हुनुभएका प्रधानाध्यापक कुलप्रसाद लामिछाने उमेर हदका कारण सम्मानपूर्वक सेवानिवृत्त भइसक्नु भएको छ। उहाँको कार्यकाललाई धेरैले विद्यालयको स्वर्णिम अध्यायका रूपमा अहिले लिइरहेका छन्। यति बेला सबैको एउटै चासो छ, यति बलियो यो विरासतलाई नयाँ नेतृत्वले अब कसरी निरन्तरता देला, गुणस्तरीय शिक्षाको मापदण्ड अझ उकास्न के गर्नु पर्ला र कसरी उकासिएला, बदलिदो परिस्थिति, प्रविधि, प्रतिस्पर्धा, विद्यार्थीको सिकाई, शिक्षक व्यवस्थापन र समुदायको विश्वासलाई थप मजबूत कसरी बनाउने, यिनै समसामयिक विषयमा केन्द्रित भएर आज हामीले शान्ति नमूना माध्यमिक विद्यालयका नवनियुक्त प्रधानाध्यापक लोकनाथ कणेलसँग आजको सन्दर्भ स्तम्भमा कुराकानी गर्दैछौ। लोकनाथ कणेल सरलाई स्वागत गरे रेडियो लुम्बिनीमा।
2: धन्यवाद आदरणीय प्रकाशज्यू।
1: यो जस्तो कुलप्रसाद लामिछानेले विद्यालयमा लामो समयसम्म सेवारत रहँदा राष्ट्रिय स्तरमै विद्यालयलाई पहिचान दिलाउने धेरै कामहरू गर्नुभएको छ, उहाँको नेतृत्व सम्हालेको अवस्थामा तपाईँ पनि सँगै त्यहाँ कार्यरत हुनुहुन्थ्यो, अब उहाँपछि नेतृत्व तपाईँको हातमा आएको छ, अब यो जिम्मेवारीलाई कसरी लिनुभएको छ?
2: धन्यवाद प्रश्नको लागि। कुलप्रसाद लामिछाने सर लगभग 35 वर्ष, मलाई लाग्छ 32 वर्ष 8 महिनाको शिक्षण पेसामा शान्ति नमूना माध्यमिक विद्यालयमै रहनुभयो। उहाँले अध्ययन गरेको विद्यालय पनि शान्ति नमूना नै थियो र कर्मथलो पनि उहाँले शान्ति नमूनामै बनाउनुभयो। विभिन्न चरणमा उहाँले प्राथमिक प्राविदेखि अस्थायी प्राविदेखि उहाँले चाहिँ कार्य आफ्नो शुरू गर्नुभयो र माविसम्म आउँदाखेरि उहाँको चाहिँ लगभग 35 वर्षको त्यहाँ चाहिँ सेवा रह्यो र उहाँले आफू प्र नहुँदा पनि विभिन्न चरणमा उहाँले चाहिँ धेरै विद्यालयलाई चाहिँ विद्यालयलाई नजिकबाट बुझ्नुभएको थियो र विद्यालयको इतिहास र विद्यालयसित सम्बन्धित धेरै कुराहरू चाहिँ उहाँलाई ज्ञान पनि थियो र उहाँ सामाजिक व्यक्तित्व पनि हुनुहुन्थ्यो, जसको कारणले समाजमा उहाँलाई चाहिँ घुल्न सजिलो पनि थियो। त्यसै कारणले शान्ति नमूना माध्यमिक विद्यालयले यो चाहिँ उचाइमा चाहिँ पुग्न चाहिँ सफल पनि भयो। कुलप्रसाद लामिछाने सरको जुन व्यक्तित्व थियो त्यो व्यक्तित्व अनुसार म पनि उहाँसँग 22-23 वर्षसँगै रहेर चाहिँ काम गर्ने मौका पाएँ। अत्यन्तै सरल, सहयोगी र सिकाउने किसिमको चाहिँ वातावरण चाहिँ उहाँले हामीलाई आफू नेतृत्वमा रहँदा रहँदै पनि भोलिका दिनमा चाहिँ कसरी यो विद्यालयमा चाहिँ कसरी यसलाई चाहिँ सञ्चालन गर्ने हो, सञ्चालनका पाटाहरू के हुन् भन्ने कुराहरू चाहिँ हामी पनि सँगसँगै थियौँ। त्यसले गर्दाखेरि कुलप्रसाद लामिछाने सर यहाँबाट निवृत्त हुँदाहुँदै पनि उहाँले एउटा फ्रेम बनाइदिएर जानुभएको छ। अब उहाँ अगाडि लिडर हुनुहुन्थ्यो तर यसका पछाडि हामी धेरै 200-300 जति करिब हामी टिचरहरू छौँ। त्यसले गर्दाखेरि हामीलाई यो नेतृत्वलाई अब सम्हाल्नको लागि त्यति समस्या चाहिँ नपर्ला भन्ने म ठानेको छु।
1: अब जस्तो विद्यालयको सोडिम युगलाई निरन्तरता दिन सोडिम युग भन्न रुचाउँछु म त्यसलाई निरन्तरता दिन तपाईँको पहिलो प्राथमिकता चाहिँ के हुनेछ
2: मेरो चाहिँ पहिलो प्राथमिकता भनेको यो सामुदायिक विद्यालय भएको कारणले समुदायसँग विद्यालयको चाहिँ सम्बन्ध एकदम बलियो हुनुपर्छ र जबसम्म समुदायले सहयोग चाहिँ गर्दैन विद्यालय जतिसुकै ठूलो हो भने पनि जतिसुकै यसको चाहिँ भौतिक पक्ष चाहिँ मजबूत भए तापनि समुदाय नै यसको चाहिँ सँग चाहिँ जोड्न चाहिँ जरुरी छ जस्तो मलाई लाग्छ त्यसकारणले चाहिँ मेरो चाहिँ पहिलो उद्देश्य भनेको चाहिँ विद्यालयलाई समुदायसँग कसरी जोड्ने भन्ने तरिका मेरो चाहिँ पहिलो प्राथमिकता रहनेछ
1: अब विद्यालयलाई समुदायसँग कसरी जोड्ने
2: विद्यालयलाई समुदायसँग जोड्नको लागि हामी खालि अभिभावक मात्रै भन्छौ तर अभिभावक भनेको यो पालिकाभन्दा बाहिर जिल्लाभन्दा बाहिर लगभग 45 जिल्लाका यहाँ विद्यार्थीहरू यो विद्यालयमा अध्ययनरत छन् समुदायसँग जोड्ने भन्नाले के बुझिन्छ भने यो विद्यालयमा शिक्षकले अध्यापन गर्ने काम गर्नुहुन्छ अनि विद्यार्थीले सिकाई पढ्ने काम गर्नुहुन्छ र व्यवस्थापन समितिले विद्यालयको भौतिक पक्ष लगाए सबै काम गर्नुहुन्छ तर चाहिँ यतिले मात्रै यत्रो विद्यालयको संरचना चाहिँ खडा गर्नका लागि यो मात्रै पुग्दैन यहाँ अभिभावक बाहेक पनि समुदायमा जुन हाम्रो विभिन्न संघ संस्था अनि गएर चाहिँ योसित सम्बन्धित अभिभावक जुन बच्चाहरू पढ्दैनन् उहाँहरूसँग पनि सहकार्य गर्न जरुरी छ त्यसले विद्यालयलाई अझै पोजिटिभ बनाएर अगाडि बढाउन सक्छ भन्ने मेरो मान्यता हो
1: अब पछिल्ला वर्षहरूमा चाहिँ धेरै विद्यालयको नतिजा राम्रो आए पनि सिकाइ उपलब्धिमाथि धेरै नै प्रश्न उठ्ने गरेका छन् यहाँलाई पनि थाहा छ अब शान्ति नमुना माविको चाहिँ वास्तविक सिकाइ प्रणाली कस्तो हो यसलाई कसरी मापन गर्न सकिन्छ के भन्नुहुन्छ
2: सिकाइ उपलब्धि अब पाठ्यक्रमले निर्धारण गरेका जुन लक्ष्यहरू छन् ती लक्ष्यहरू चाहिँ पूरा गर्ने हाम्रो चाहिँ अब मुख्य चाहिँ ध्येय त रहने नै भयो सिकाइ उपलब्धिका साथसाथै हामीले पाठ्यक्रमलाई का सँगसँगै हामी चाहिँ यो सिकाइलाई जीवनसँग कसरी जोड्ने सिकाइ उपलब्धि भनेको नम्बर पोइन्टमा मात्रै चाहिँ हामी विश्लेषण गर्ने गर्छौँ वास्तवमा चाहिँ त्यो होइन भन्ने चाहिँ मलाई लाग्छ हाम्रो मापनको चाहिँ अलिकति यसो दायरा अलिक फराकिलो हुनुपर्छ शान्ति नमुना माध्यमिक विद्यालयमा बाट चाहिँ यहाँबाट सिकाइ यहाँबाट जाने विद्यार्थीले पढेर यहाँबाट चाहिँ जाने विद्यार्थीले भविष्यमा के गरिराखेका छन् उहाँहरूले चाहिँ यहाँको चाहिँ सिकाइलाई कसरी लिनुभएको छ र उहाँ कति चाहिँ उहाँ सफल हुनुभएको छ त्यसलाई पनि मान्यता दिनुपर्छ भन्ने मेरो मान्यता छ हो अब सिकाइ उपलब्धिका कुराहरू गर्दाखेरि अब विभिन्न चरणहरू छन् यो सिकाइ उपलब्धिका पाटाहरू चाहिँ अध्यापन गर्ने कक्षा कोठा अनि गएर चाहिँ पाठ्यक्रम त्यससित सम्बन्धी चाहिँ प्रश्नहरू जस्तै भनौँ न हामीले चाहिँ दिने प्रश्नहरू विद्यार्थीलाई सिकाउने कुराहरू यी सम्पूर्ण कुराहरू चाहिँ ले प्रभाव त पार्ला तर पनि यसको साथसाथै चाहिँ जीवन उपयोगी शिक्षा पनि हुन जरुरी छ भन्ने चाहिँ मेरो मान्यता हो मैले पोइन्टकै आधारमा चाहिँ मैले चाहिँ त्यसलाई भन्नुभन्दा पनि विद्यार्थीको सिकाइ जीवन उपयोगी पनि हुनुपर्छ भन्ने मान्यता चाहिँ छ
1: अब अहिले चाहिँ यहाँले पनि अब 2061 सालदेखि निरन्तर शान्ति नमुना माविमा अध्यापन गराउँदै आउनु भएको छ शान्ति नमुना माविलाई चाहिँ धेरै नै बुझ्नु भएको छ शान्ति नमुना माविको चाहिँ अहिले सबैभन्दा बलियो पक्ष के हो जस्तो लाग्छ सबैभन्दा ठूलो चुनौती चाहिँ के सामना गरिरहनु भएको छ यहाँहरूले
2: धन्यवाद म 61 सालदेखि यहाँ आइरहँदाखेरि जब यहाँको प्रधान अध्यापक कृष्ण प्रसाद गौतमज्यू रिटायर हुँदै हुनुहुन्थ्यो त्यसपछि दिलीप सिंह थापाज्यूको प्रधान अध्यापक चाहिँ रहनुभयो त्यसपछि घनश्याम गेमालीज्यू त्यसपछि चाहिँ उहाँ कुलप्रसाद लामिछानेज्यू रहनुभयो म चार यी तीन चारजना प्रिन्सिपलसँग नै म बस्ने मौका पाएँ र म विजय कुमार धिदालज्यूलाई पनि मैले नजिकैबाट बुझ्ने मौका पनि पाएँ र यो शान्ति नमुना माध्यमिक विद्यालयको यो जुन चाहिँ साख छ यसको पछाडि चाहिँ यहाँको चाहिँ शिक्षा प्रेमी यहाँको चाहिँ अभिभावक यिनीहरूको चाहिँ निकै ठूलो संघर्ष रहेको चाहिँ मैले चाहिँ पाएँ र मैले नजिकबाट पनि बुझेँ। शान्ति नमुना माध्यमिक विद्यालयको यो उचाइमा पुग्नको मुख्य एउटा कारण चाहिँ मैले के देखेँ भन्दाखेरि यो टिमवर्क थिमवर्क भन्ने चाहिँ एउटा टिमवर्क छ। यो टिमवर्कले चाहिँ कस्तो गरेको छ भन्दा जोसुकै चाहिँ नेतृत्वमा आए पनि यो यहाँ शान्ति नमुनामा भित्र पसिसकेपछि यहाँका हरेक शिक्षकहरूले यो सामूहिक कार्य गर्न एकअर्कासँग चाहिँ टिमवर्कमा चाहिँ समावेश भएर नजानेका कुराहरू एकअर्कासँग चाहिँ बुझ्नलाई यहाँ चाहिँ कसैलाई केही अप्ठ्यारो चाहिँ हुँदैन र त्यसको त्यो कारणले पनि चाहिँ यो मैले चाहिँ यो जुन यो यहाँको जुन विरासत छ यो विरासतलाई चाहिँ यो टिमवर्कको कारणले नै र यहाँका समुदायका जुन शिक्षा प्रेमी समाजसेवीको चाहिँ यहाँको चाहिँ सकारात्मक सोचको कारणले नै यो विद्यालय यहाँसम्म पुगेको भन्ने चाहिँ मेरो ठम्याइ छ।
1: तिलोतमा पाँच मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालय नेपालकै उत्कृष्ट सामुदायिक विद्यालय मध्ये एउटा मानिन्छ। वर्षौंको निरन्तर शैक्षिक सुधार अनुशासित व्यवस्थापन नवीन शिक्षण पद्धति र उत्कृष्ट नतिजाले यो विद्यालय राष्ट्रिय स्तरमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल छ। हालै लामो समयसम्म विद्यालयको नेतृत्व सम्हाल्दै आउनुभएका र संस्थालाई नयाँ उचाइमा पुर्याउन सफल प्रधानाध्यापक कुलप्रसाद लामिछाने उमेर हदका कारण सम्मानपूर्वक सेवानिवृत्त हुनुभएको छ। उहाँको यो कार्यकाललाई धेरैले विद्यालयको स्वर्णिम अध्यायका रूपमा पनि लिने गरेका छन्। वास्तवमा यो विद्यालयलाई यहाँसम्म ल्याइपुर्याउन विभिन्न क्षेत्रबाट सहयोग भएको छ, विभिन्न व्यक्तिहरूले ठूलो भूमिका खेल्नु भएको छ। यो अर्थमा अबको विद्यालयको नयाँ बाटो र गन्तव्य के हो, विद्यालयलाई अगाडि बढ़ाउन कसरी काम गर्नु पर्ला र नवपरिवर्तनकारी समयमा नवपरिवर्तनकारी काम गर्न र विद्यालयलाई एआईको यो जमानामा नयाँ ढंगबाट माथि उठाउन अब नवनियुक्त शान्ति नमुना माविका लोकनाथ सरले कसरी काम गर्नुहोला उहाँसँग हामीले भलाकुसारी गरिरहेका छौं। लोकनाथ सरलाई मैले फेरि कुराकानीतर्फ जोड्न चाहे, जस्तो शान्ति नमुना माविको विषयमा चाहिँ कुराकानी गर्नुपर्दा जस्तो विद्यार्थीहरू मात्रै थुपार्यो भन्ने खालका चाहिँ आरोपहरू लाग्ने गर्छन् होइन। अब विद्यार्थीहरू मात्रै थुपारेर पढ़ाई राम्रो हुने हो त भन्ने जिज्ञासा पनि धेरैको मनमा उठ्न सक्छ। कतिपय सामुदायिक विद्यालयहरूमा विद्यार्थी नहुनु, शान्ति नमुना माविमा विद्यार्थीको चाप बढ़ी भएर पठन पाठन गराउन पनि कठिन हुने अवस्था छ, यो कुरा मान्नुहुन्छ किन?
2: यो मलाई लाग्छ कि यो गलत बुझाइ हो।
1: हजुर,
2: 2067 सालमा हुन त शान्ति नमुना माध्यमिक विद्यालय 2034 सालमै नमुना माध्यमिक विद्यालयको रूपमा स्थापित भएको हो र त्यसको क्रम चाहिँ आउँदै जाँदाखेरि यहाँ शान्ति नमुना विद्यालयमा 1700-1800 2050 सालसम्म चाहिँ 1700-1800 विद्यार्थीहरू चाहिँ भएको इतिहास पनि छ। पछि अलिकति शिक्षामा अब अलिकति निजी विद्यालयहरूको चाहिँ अब अलिकति बढ्ने प्रक्रिया हुँदाखेरि विद्यार्थीहरू चाहिँ निजी विद्यालयतर्फ गएको अवस्था पनि हो र किन निजी विद्यालयमा विद्यार्थीहरू चाहिँ गए भनेर चाहिँ हामी बुझ्दाखेरि अंग्रेजी माध्यमको मोह र भौतिक सुविधाहरूको पनि कमी आदि आदिको कारण चाहिँ देखा परेपछि हामी 67 सालमा हामीले अंग्रेजी माध्यम पनि शुरू गर्नुपर्छ समुदाय विद्यालयमा भन्ने किसिमले हामी एकदेखि नौसम्म एकैचोटि इंग्लिश मिडियममा चाहिँ हामीले यो विद्यालयलाई अंग्रेजी माध्यममा चाहिँ हामी शुरू गर्यौं र चुनौतीहरू पनि धेरै सामना गर्नु पर्यो हामीले, तर पनि साथ सहयोग अभिभावकहरूको जुन रह्यो त्यसले गर्दाखेरि यो चाहिँ यहाँ आयो। तर यो विद्यार्थी थुपार्ने भन्ने कुरा के रहेछ भन्दाखेरि विद्यार्थी त्यसै थुप्रिन्नन्, यहाँको यहाँ अभिभावकज्यूहरू आउनुहुन्छ, आइसकेपछि हाम्रो विद्यार्थीलाई पढ़ाइदिनुहोस्, हाम्रो बच्चालाई पढ़ाइदिनुहोस् भन्नुहुन्छ। अब हामीसँग स्रोत साधनको अभाव थियो, अभाव पनि छ, अझै पनि अभाव छ। तर अब विद्यार्थीहरू आइरहँदाखेरि हामीले चाहिँ हामीले नकार्न पनि नसक्ने अवस्था भयो। यसै कारणले किनभने बिना क्वालिटी एजुकेशन र बिना यहाँ चाहिँ शिक्षकहरूको समर्पणको यो अभिभावकले हामीलाई विश्वास गरेको होइन, त्यस कारणले चाहिँ विद्यार्थी आउनु त्यो हाम्रो सकारात्मक पक्ष नै हो। हामीले विद्यार्थी जुटाउनु जम्मा गर्नु भनेको हाम्रो लक्ष्य चाहिँ त्यो लक्ष्य जम्मा गर्ने लक्ष्य चाहिँ होइन, तर पनि अभिभावक जीहरूले आफ्नो बालबच्चालाई ल्याइदिनुहुन्छ। अब हामीसँग साधन र स्रोत भएसम्म चाहिँ हामीले चाहिँ विद्यार्थीहरूलाई अब हाम्रो लक्ष्य चाहिँ छ, हाम्रो पञ्चवर्षीय लक्ष्यमा हामी 10,000 विद्यार्थी पुर्याएर त्यसलाई स्टप गर्ने चाहिँ नि हाम्रो चाहिँ त्यहाँसम्मको चाहिँ कुरा छ। त्यसकारण यो विद्यार्थी थुपार्ने मात्रै होइन, हामी क्वालिटी एजुकेसन पनि दिएका छौँ जसको रिजल्ट यहाँले चाहिँ पछिल्ला समयहरूमा चाहिँ यहाँहरूले चाहिँ देख्नुभएकै छ। त्यति नै भन्न चाहे मैले, किनभने यो चाहिँ विद्यार्थी विद्यार्थी चाहिँ बटुल्ने चाहिँ मात्रै चाहिँ होइन यो यसको उद्देश्य।
1: अब जस्तो अन्तर्राष्ट्रिय मापदण्ड अनुसार एउटा कक्षामा कतिजना विद्यार्थी पढाउने भन्ने कुराहरू पनि आउँछन् होइन, अब एउटा क्लासमा 15-20 जना ठिकै होला, 25-30-35-40-50-60-70-80 भयो भने एउटा शिक्षकले त्यो कक्षा सम्हाल्न सक्छ, सक्दैन एउटा कुरा। अर्को कुरा चाहिँ अन्तर्राष्ट्रिय नियम या अन्तर्राष्ट्रिय मापदण्ड या अन्तर्राष्ट्रिय चाहिँ यो शैक्षिक पद्धतिलाई चाहिँ मापन गर्यो भने विद्यार्थीका लागि एउटा विद्यार्थीका लागि चाहिने क्षेत्रफल कति हो भन्ने कुराले पनि मायने राख्छ। त्यो हिसाबले गर्दा पनि धेरै विद्यार्थी थुपार्दै गर्दाखेरि हामीले समग्रमा नतिजा राम्रो देखे पनि त्यसभित्रका सबल पाटाहरू त देखिएलान् तर असफल पाटाहरू लुकाइएको हो कि भन्ने गुनासाहरू पनि आउन सक्छन्।
2: त्यो पक्कै हुन सक्छ।
1: यो विषयलाई चाहिँ यहाँहरूले चाहिँ गम्भीर रूपमा
2: लिनुपर्छ। किन भन्दाखेरि हामीले हामीसँग जुन अनुपातमा विद्यार्थीहरू छन् त्यो अनुपातमा चाहिँ शिक्षकको दरबन्दी पक्कै पनि छैन। यहाँलाई मैले अनुरोध गरौं, लगभग 8,000 विद्यार्थी चाहिँ हामीसँग भइरहँदा हामीसँग दरबन्दी भनेको जम्मा 40 दरबन्दी हुनुहुन्छ। अब प्लस टूको सवालमा लगभग 3,000 विद्यार्थी हुँदाखेरि जम्मा 2 मात्रै त्यहाँ दरबन्दी हुनुहुन्छ। अब यसले गर्दाखेरि हामीसँग साधन स्रोत थोरै छ, अभिभावकसँग चाहिँ अब सहयोग लिन अब लाई पनि अब अप्ठ्यारो छ। अब सामुदायिक विद्यालयमा अब रकम लिन नपाइने भन्ने पनि कुरा छ। अब अभिभावकले स्वतस्फूर्त रूपमा हामी चाहिँ सहयोग गर्छौँ, यहाँहरूले चाहिँ हाम्रा नानी बाबुहरूलाई पढाइदिनु पर्यो भन्ने अवस्थामा मात्रै चाहिँ हामी यो चाहिँ काम गरेका छौँ। तर पनि समस्या के भइरहेको छ भन्दाखेरि हामी विद्यार्थी संख्या कम गर्न चाहन्छौँ कक्षामा, तर चाहिँ अभिभावकजीहरूले के गरिदिनुहुन्छ भन्दाखेरि हजुरले जे भए पनि हाम्रो एउटा बच्चा यसरी राखिदिनुहोस्, प्लिज राखिदिनुहोस्। अब त्यो भन्दाखेरि हामी भनिरहेका हुन्छौँ अभिभावकजीलाई, यो विद्यार्थी संख्या धेरै भयो भने यो गुणस्तर शिक्षा हुन सक्दैन। एउटा कक्षामा हो अब 20-25 हुँदाखेरि राम्रो चाहिँ सिकाए, किनभने टिचरको पहुँच शिक्षकको पहुँच त्यहाँ सबै विद्यार्थीसँग पुग्छ। तर 40-50 हुने बित्तिकै त्यो चाहिँ पक्कै पनि त्यो एनर्जी चाहिँ पक्कै कम हुन्छ। तर पनि यो बाध्यता छ अहिलेको अवस्थामा हामीलाई चाहिँ के छ भने अभिभावकको चाहिँ यो चासो र विद्यार्थी ल्याउने जुन चाहिँ भर्ना गराउने चासो र हाम्रो चाहिँ साधन स्रोतको अभावको कारणले यो चाहिँ विद्यार्थी संख्या पक्कै 40-50 चाहिँ भएको हो हाम्रो विद्यालयमा। तर चाहिँ हाम्रो चाहिँ चाहना चाहिँ यो कक्षामा विद्यार्थी बढाउने चाहिँ होइन।
1: अहिले जसरी त्यहाँ पठन पाठन भइरहेछ, विद्यार्थीको अत्याधिक चापलाई तपाईँहरूले चाहिँ यथेष्ट ढंगले उनीहरूलाई शिक्षण सिकाइ गर्ने, उनीहरूलाई त्यो क्रियाकलापमा सहभागी गराउने, उनीहरू सबैलाई सोही अनुसार समय दिने त्यो गर्न सक्नु भएको छ?
2: अब हाम्रो पहुँचले जतिसम्म पुग्छ हामी चाहिँ गरेका छौँ, मेहनत हामी गरेका छौँ। अब एउटा शिक्षकलाई अब हजुरलाई म निवेदन गरौँ कि एउटा शिक्षकलाई 50 विद्यार्थीको कपी चेक गर्नु पर्दाखेरि त्यो लोड त उसले खेप्नु परेको छ, टिचरको कन्ट्रिब्युसन छ त्यहाँ, किनभने अभिभावकतिर उत्तरदायी पनि हुनुपर्ने हुन्छ शिक्षक। त्यस कारणले चाहिँ शिक्षकलाई चाहिँ यो समस्या छँदैछ र हामी प्रशासकमा बसेकालाई पनि अब स्वस्थ खाने पानी खाजा उपयुक्त खेल मैदान विभिन्न चाहिँ क्रियाकलापमा चाहिँ विद्यार्थीहरूलाई चाहिँ सहभागी गराउने कुराहरू, हरेक विद्यार्थीको चाहिँ प्रतिभाहरू प्रस्फुटन गर्ने कुराहरू, यिनमा चाहिँ चुनौती छ, चुनौती नभएको चाहिँ होइन। तर चाहिँ जति हामीले गर्न सक्नुपर्ने हो, साधन स्रोतको अभावमा त्यो चाहिँ गर्न नसकेको अवस्था चाहिँ हो, तर चाहिँ हामी प्रयासरत छौँ।
1: अब तपाईँहरूले चाहिँ गर्नु के पर्यो भने आगामी वर्षदेखि शान्ति नमुना माविलाई अझ अब्बल बनाउने हो भने यो मेरो सुझाव पनि विद्यार्थी संख्या भन्दा पनि विद्यालयको गुणस्तरीयता कायम राख्न शैक्षिक पद्धतिलाई थप अब्बल बनाउने विद्यार्थी संख्या चाहिँ तपाईँहरूले चाहिँ नियन्त्रण गर्ने त्यो विषयमा चाहिँ यहाँहरुको सोच के छ
2: त्यसको बारेमा पनि हाम्रो के सोच छ भन्दाखेरि अब हामीले अहिले भर्खरै हामीले सेक्टर 2 मा अहिले विज्ञान संकायले हामीले चाहिँ अब अर्को सेक्टरमा लिएर गयो
1: हजुर
2: जहाँ हाम्रो तल यातायात सेक्टर 2 भन्ने गरिन्छ हामी त्यहाँ अहिले साइन्सले हामीले चाहिँ त्यहाँ लिएर गयो त्यसले पनि यहाँको माथिको चाप थोरै कम गरेको छ र अर्को पक्ष फेरि हामी म्यानेजमेन्ट समूहलाई पनि अब एक दुई वर्ष दुई तीन वर्ष भित्रमा चाहिँ हामी सम्पूर्णलाई हामी त्यहाँ चाहिँ लिएर गइजाने हाम्रो चाहिँ उद्देश्य छ र खेलकुदको सवालमा चाहिँ हामी अब यहाँ अब स्पोर्ट्स एकेडमी चाहिँ हामी यहाँ चार हाम्रो चाहिँ जमिन छ एउटा चाहिँ खाली जमिन छ
1: हजुर
2: त्यसलाई 4.5 बिघा जमिन छ त्यहाँ त्यहाँ हामी स्पोर्ट्स एकाडेमी को हामी कार्ययोजना हामी अगाडि सारिसकेका छौँ त्यसले चाहिँ खेलबाट पनि विद्यार्थी नानी बाबुहरूले चाहिँ आफ्नो चाहिँ गन्तव्यलाई अगाडि बढाउन सक्नुहुन्छ भन्ने चाहिँ उद्देश्यका साथ त्यता पनि हामी लागेका छौँ विद्यालयको साधन र स्रोतलाई सबभन्दा बढीभन्दा बढी प्रयोग गरेर विद्यालयको जुन आर्थिक भार छ त्यसलाई चाहिँ कम गर्ने पनि हामी त्यता प्रयासरत छौँ र एआईको जुन अहिले यहाँले भर्खर प्रश्न उठाउनुभयो डिजिटल प्रविधियुक्त चाहिँ शिक्षा चाहिँ दिनलाई चाहिँ हामी त्यसमा पनि हामी कटिबद्ध छौँ लगभग 52-55 चाहिँ हामी क्लासहरूमा स्मार्ट बोर्डको हामी अहिले यो वर्षसम्म पुर्याउने हाम्रो लक्ष्य छ 6-7 कम्प्युटर ल्याबहरू छन् 3-4-5 हाम्रा चाहिँ साइन्स ल्याबहरू छन् अनि त्यसैमा पनि अहिले हामी प्रविधिमा डिएचएम होटल म्यानेजमेन्ट अनि मेकानिकल सब ओभरसियर एप्रेन्सिप कार्यक्रम अन्तर्गतका पनि कार्यक्रम 24 महिने यी सबै चलिराखेका छन् र अर्को कुरा के छ भने हाम्रोमा अझै राम्रो पक्ष के छ भन्दाखेरि हाम्रो विद्यालय समावेशी विद्यालय चाहिँ छ हरेक वर्गका हरेक तबकाका नानी बाबुहरू यहाँ सिक्न पाउन् भन्ने उद्देश्यले लगभग 5 टाइपका अपाङ्गता भएका नानी बाबुहरूको सिकाइ केन्द्र छ यहाँ मैले यहाँलाई निवेदन गरौं हाम्रो दृष्टिबीन 2045 सालदेखि होस्टल सहित नै छ जसमा 49 जना विद्यार्थी अहिले पनि हुनुहुन्छ अब अटिजम सित सिकाइ केन्द्र चाहिँ छ हामीसँग 27-28 जना छन् विद्यार्थी त्यहाँ मस्तिष्क पक्षघातका विद्यार्थीहरूको यहाँ सिकाइ केन्द्र छ बौद्धिक अपाङ्गता भएका नानी बाबुहरूको सिकाइ केन्द्र छ अनि डेफ ब्लाइन्ड श्रवण दृष्टिबीन नानी बाबुहरूको पनि सिकाइ केन्द्र छ र यो पाठोमा चाहिँ हामी पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत पनि हामी चाहिँ विद्यार्थीहरूले आफै चाहिँ एउटा रेस्टुरेन्टबाट त्यहाँ विद्यार्थीले पढ्दै पनि छन् अनि कमाउँदै पनि छन् त्यो किसिमका कार्यक्रमहरू लिएर आएर विद्यार्थीहरूलाई आखिर उनीहरूको योग्यता भनौँ न चाहिँ कक्षाको योग्यता मात्रै नभएर पढाइ योग्यता मात्रै नभएर उनीहरूलाई जीवन उपयोगी पनि शिक्षा दिनुपर्छ उनीहरूको पढाइ सँगसँगै कमाउन पनि पर्छ भन्ने उद्देश्यले त्यता लागेका छौँ र गणेउला मलदेखि लिएर बिरुवा तरकारी बिरुवाहरूको उत्पादनदेखि लिएर विद्यार्थीहरूलाई यो हाम्रो करिकुलमभित्र छैन तर पनि चाहिँ हामी त्यसलाई जोडिराखेका छौँ किन जोडेका छौँ भन्दा हामीलाई यो करिकुलमभन्दा बाहिर पनि किनभने यो पढाइसकेपछि नानी बाबुले यो के सिकेर आयौँ त हामी भविष्यमा हामी के गर्न सक्छौँ त भन्ने यदि केही रह्यो भने उहाँहरूलाई हामी त्यो चाहिँ रोजगारमूलक कुरामा पनि हामी जोडिराखेको चाहिँ अवस्था चाहिँ छ पञ्चे बाजाका 3-4 जना ग्रुपहरू भइसके अब त्यस्तै एनसीसीका कुराहरू चाहिँ हामी चाहिँ अब अहिले भर्खरै पनि 2nd लेफ्टिनेन्टमा हाम्रा चाहिँ एनसीसी नानी बाबुहरूको अब चाहिँ त्यहाँ 2 जना नानी बाबुहरू सिलेक्ट भइसकेको अवस्था छ त्यस्तै स्काउटसित सम्बन्धित पनि हाम्रो चाहिँ अगाडि छ लगभग 19-20 चाहिँ क्लबहरू चाहिँ हामी त्यहाँ सञ्चालन गरेका छौँ जसले चाहिँ विद्यार्थीका सबै किसिमका चाहिँ पहुँच भएका प्रतिभा भएका विद्यार्थीहरू त्यस अन्तर्गत चाहिँ कार्यक्रमहरू चाहिँ सञ्चालन गर्छन् यसले गर्दा शान्ति नमुना माध्यमिक विद्यालय यो क्षेत्रकै एउटा चाहिँ नमुनाई विद्यालय हो जसमा चाहिँ यो अभिभावकजीहरू यहाँको समुदाय समाज यहाँको चाहिँ सरकार यी सम्पूर्णको चाहिँ पोजिटिभ चाहिँ हेराइ भएको कारणले पनि हामी चाहिँ त्यो अवस्थामा छौँ र यो यहाँले भनेको कुरामा चाहिँ हामीले गुणस्तरयुक्त नै शिक्षा दिनका लागि हामी त्यसमा चाहिँ अघि बढ्ने हाम्रो चाहिँ प्रतिबद्धता पनि म चाहिँ गर्न चाहन्छु यहाँ समुदाय सबै रेडियो यो रेडियो लुम्बिनी सुन्ने सम्पूर्ण चाहिँ हाम्रो जुन अभिभावकले सुन्नुभएको छ उहाँहरूलाई म त्यो पनि निवेदन गर्न चाहन्छु
1: तिलोत्तोमा 5 मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालय नेपालकै उत्कृष्ट सामुदायिक विद्यालय मध्ये एउटा विद्यालयका रूपमा परिचित छ। वर्षौंको निरन्तर शैक्षिक सुधार, अनुशासित व्यवस्थापन, नवीन शिक्षण पद्धति र उत्कृष्ट नतिजाले यो विद्यालयलाई थप सशक्त बनाएको जानकारहरू बताउँछन् र खास वास्तवमा शान्ति नमूना माविले यसरी अहिलेको उचाइ चुम्नुमा यसको विगत के थियो, अहिले कस्तो छ र आगामी दिनमा यसलाई थप सशक्त बनाउन के गर्नुपर्ला, हामीले शान्ति नमूना माविका नवनियुक्त प्र लोकनाथ कणेलसँग यो महत्वपूर्ण विषयमा कुराकानी गरिरहेका छौं। अब यहाँलाई फेरि मैले स्वागत गरे, जस्तो अब अहिले तपाईँ प्र भएर आउनु भएको छ विद्यालयमा, अलिकति दबाव पनि छ तपाईँलाई। अब कुलप्रसाद सरले जुन उचाइ चाहिँ विद्यालयलाई दिलाउनु भयो त्यो उचाइ कायम राखिराख्नका लागि यहाँलाई दबाव पनि छ, यहाँसँग धेरै समय पनि अब सायद छैन,
2: दुई ढाई वर्ष मात्रै
1: छ। त्यो दुई ढाई वर्षको समयलाई थप उपयोगी, प्रभावकारी, सबैले सम्झन लायक, योग्य बनाउनका लागि तपाईँसँग कस्ता खालका चाहिँ शैक्षिक योजनाहरू छन् त्यो विषयमा जानकारी?
2: मैले शैक्षिक योजनाको अब एउटा त फ्रेम मैले भनिहालेँ, एउटा फ्रेम हाम्रो बनेको छ। अब हाम्रो चाहिँ एउटा एकाडेमिक तर्फको चाहिँ फ्रेम छ, एउटा चाहिँ हाम्रो चाहिँ
1: ठ्याक्कै भन्नुपर्दा लोकनाथ सर आएपछि यो परिवर्तन भयो है विद्यालयमा भन्ने खालको।
2: अब मैले
1: यो परिवर्तन चाहिँ यो परिवर्तन चाहिँ
2: मैले
1: ताना छ,
2: मेरो चाहिँ एउटा मेरो मोटो जुन शान्ति नमूना माध्यमिकको बुटो मोटो चाहिँ मैले के राख्न चाहन्छु भने शान्ति नमूना माध्यमिकको सदीक्षा संस्कारयुक्त सहित
1: हजुर
2: जीवनी उपयोगी शिक्षा, यो चाहिँ एउटा मेरो मोटो छ, म त्यसलाई चाहिँ शान्ति नमूनाको मोटोमा म राख्न चाहन्छु। अर्को एउटा सँगै जोड्छु कि सबैको साथ शान्ति नमूनाको विकास
1: हजुर,
2: अब म यो दुईटा पक्षमा चाहिँ म जोडिन चाहन्छु र केही परिवर्तन अहिले भर्खरै त अब यो हुन त यो परिवर्तन हामी सबै मिलेर भएकै परिवर्तन हो, तर नेतृत्वमा भइरहँदाखेरि अब मैले पनि कुलप्रसाद सर जस्तै भएर रिटायरमेन्ट हुनलाई जानलाई मैले केही त गर्नु पर्यो
1: हजुर,
2: केही त मैले चेन्ज त केही गर्नु पर्यो, केही देखिने खालको चेन्ज त मैले गर्नु पर्यो, मैले त्यो चाहिँ अवश्य गर्नेछु। त्यसका लागि अब मैले विभिन्न प्लानहरू चाहिँ म तयार गर्छु। अब कुनै नयाँ प्लान भन्ने कुरा भन्दा पनि नयाँ कुराहरू मैले भने नि समाजसँग जोड्ने कुराहरू, प्रविधियुक्त चाहिँ शिक्षाका कुराहरू, एकाडेमिक कुराहरू, हाम्रो चाहिँ एक्लै व्यक्तिले चाहिँ केही हुन सक्दैन, यसलाई चाहिँ विभिन्न चरणमा चाहिँ यसलाई बाँडेर काम गर्नुपर्ने हुन्छ। हाम्रो शिक्षकहरूको एकदम पूर्ण सहयोग र साथ छ र त्यसले गर्दाखेरि पनि हामी यता म चाहिँ अगाडि चाहिँ म ड्राइभर भए तापनि मलाई चाहिँ मलाई पछाडि चाहिँ सपोर्ट गर्ने चाहिँ मेरो चाहिँ 250-300 जनाको टिम छ। त्यो टिमले चाहिँ त्यो चाहिँ मलाई मैले ल्याएका योजनाहरू, मैले ल्याएका कुराहरू र मैले न ल्याउन मेरो दिमागमा नभएका कुराहरूलाई पनि यो गर्नु पर्यो भनेर अगाडि सारेको अवस्थामा म उहाँहरूलाई साथ लिएर चाहिँ हिँड्ने कुरा छ र टिचर मात्रै नभएर मलाई समुदायको पनि हाम्रो अग्रजहरूको पनि यो सम्पूर्ण चाहिँ साथ लिएर मैले केही परिवर्तन चाहिँ किनभने म मैले भन् एउटा छ नि छ असफलता एक चुनौती है उसे स्वीकार करो, क्या कमी रह गई देखो और सुधार करो, जब तक सफल न हो मैदान छोड़ के मत भागो तुम, कुछ किए बिना जय जयकार नहीं होती, कोशिश करने वालों की कभी हार नहीं होती। यो हरिवंश राय बच्चन को कविता अंतिम छ, यो चाहिँ यो मलाई जहिले पनि यसले मलाई चाहिँ जहिले पनि यसलाई मैले यसलाई अनुसरण गर्छु र त्यसले चाहिँ मलाई पक्कै पनि सफल बनाउने छ भन्ने चाहिँ मैले आशा लिएको छु।
1: अहिले ठ्याक्कै भन्नुपर्दा विद्यालयमा तत्कालै सुधार गर्नुपर्ने केही विषयहरू कुराहरू छन्,
2: तत्कालै सुधार गर्नुपर्ने अब खेल मैदानका कुराहरू, विद्यार्थीको अनुपातमा चाहिँ खेल मैदानको थोरै अभाव छ, किनभने अब भवन कंक्रिटले चाहिँ त्यो विद्यालयका विद्यार्थी खेल्ने ठाउँहरू, स्ट्यान्ड हुने ठाउँहरूको अभाव छ, त्यसलाई चाहिँ हेर्नुपर्ने भएको छ। अर्को कुरा चाहिँ अहिले हाम्रो कन्स्ट्रक्सन चलिरहेको छ, यो विद्यार्थीको बसाई व्यवस्थापन, कक्षा कोठा व्यवस्थापन छिटो गर्नुपर्ने अवस्था छ अनि यो पनि चुनौतीकै रूपमा छ। अब लाइब्रेरी अहिले हाम्रो सभा हल चाहिँ अहिले छैन, बन्ने क्रममै छ, अहिले हाम्रो सभा हलको खाँचो छ, विभिन्न कार्यक्रमहरू गर्नुपर्दाखेरि हामीलाई चाहिँ विद्यार्थीहरू त्यो चाहिँ त्यो सभा हलको कारणले चाहिँ विद्यार्थीहरू चाहिँ लाई अलि अप्ठ्यारो भइरहेको अवस्था मैले छ, त्यो सभा हलको तर्फ चाहिँ बनाउनुपर्छ भन्ने मेरो चाहिँ मान्यता छ र यो साना साना नानी बाबुहरूलाई थीम पार्क हामी बनाएका छौं, त्यो थीम पार्कलाई अझै थीम वर्कसँग चाहिँ गराएर त्यसलाई रुटिन बनाएर चाहिँ त्यसलाई काम गर्नुपर्ने छ। चुनौतीहरू छन्, चुनौतीहरू सामना पनि गर्दै जाने हो, समाधान पनि गर्दै जाने हो, र केही कुरा त अब चाहिँ रिजल्टले पनि बताउला। अब हिजोसम्मको रिजल्ट, अब रिजल्ट चाहिँ झर्न दिनु भएन, त्यसलाई त्योभन्दा खस्किन दिनु भएन। सगरमाथाको उचाइमा पुग्न त चाहिँ पुगिहालियो जनतामा, अब त्यहाँ अडिराख्न चाहिँ कठिन छ। र म चाहिँ मेरो प्रयासले चाहिँ त्यो सगरमाथाको उचाइमा चाहिँ म स्टिल चाहिँ हुन पाऊँ, मलाई चाहिँ यही भगवानसँग म प्रार्थना गर्छु।
1: हामी कुराकानीको अन्तमा पनि छौँ र अन्तमा सुन्नुपर्ने प्रश्नहरू अझ धेरै छन्। अझै एक डेढ घण्टा बसे पनि हामी चाहिँ यो विषयमा कुरा गरेर अझै सक्दैनौँ। विद्यालयका विषयमा, विद्यार्थीहरूका विषयमा, समग्र शान्ति नमूना माविको उचाइका विषयमा, यसले प्राप्त गरेका उपलब्धिका विषयमा, यसका भित्री पाटोहरू, कतिपय सफल पाटाहरू, कतिपय असफल कुराहरू होला, यी कुराहरू चाहिँ जोड्नुपर्ने धेरै अझै समय चाहिन्छ र त्यो समय अब हामीसँग छैन। तथापि हामीले केही कुराहरू चाहिँ राम्रा कुराहरू गरेका छौं र शान्ति नमूना माविलाई थप उत्कृष्ट बनाउन के गर्नु पर्ला भन्ने विषयमा यो भलाकुसारीलाई केन्द्रित राखेका छौं। हामीसँग नवनियुक्त प्र लोकनाथ कणेल हुनुहुन्छ। अब कुलप्रसाद लामिछानेको चाहिँ अहिले पछिल्लो समय जसरी विदाई भएको छ स्कूलबाट, उहाँलाई चाहिँ सम्झन पर्ने, उहाँलाई सम्झना गर्नुपर्ने कारणहरू के हुन् जस्तो लाग्छ र उहाँबाट यहाँले चाहिँ सिकेका केही पाठहरू छन् कि, अनि यसभन्दा अगाडिका प्रहरूबाट यहाँ चाहिँ प्रभावित भएका केही कुराहरू छन् कि, त्यो आफ्नो
2: धेरै छन्,
1: शेयर गरिदिनुहोस् न।
2: धेरै कुलप्रसाद सरसँग चाहिँ कुलप्रसाद सरले गरेका कुराहरू
1: हजुर,
2: र मैले अस्ति पनि चाहिँ उहाँको विदाई कार्यक्रममा भनेको थिएँ, उहाँ चाहिँ दिनमा 24 घण्टा हुन्छन् तर उहाँले 48 घण्टा काम गर्नुहुन्थ्यो। किन भन्दाखेरि उहाँले गरेका विभिन्न सामाजिक संस्थामा पनि उहाँको चाहिँ भूमिका त्यत्तिकै उत्कृष्ट छ, अनि गएर विद्यालयको प्रशासनमा पनि उहाँको चाहिँ भूमिका त्यत्तिकै छ, रिजल्टको माध्यममा पनि उहाँको त्यत्तिकै छ। यी सबै कुरा सरल स्वभाव, अनि कृषिमा पनि उहाँको चाहिँ त्यत्तिकै छ। यो सबै गुणहरू चाहिँ म भित्र त्यति सबै गुण नहोलान्, तर मैले उहाँका केही गुणहरू चाहिँ मैले लिएको छु। सबभन्दा पहिलो कुरो त के भने, न आत्तिनी न मात्तिनी, एउटा स्वभाव चाहिँ मैले उहाँको त्यो चाहिँ लिएको छु। अर्को कुरा, जे चाहिँ हामी प्लान बनाउँछौ, जे हामीले चाहिँ प्लान बनायौं त्योमा हामी दृढ बन्नुपर्छ, त्यसमा चाहिँ जे हामीले सोच्यो त्यसलाई पूरा गर्नुपर्छ, एउटा कुरा उहाँको चाहिँ त्यो चाहिँ मलाई मैले चाहिँ अनुसरण गर्नुपर्ने कुरा छ। र समुदायमा सबैसँग चाहिँ हाँसमुख नै हुनुपर्छ, कसैसँग रिसराज अब एकछिन केही कुरा भइहाल्यो भने पनि त्यसलाई चाहिँ मनमा राख्नु हुँदैन, त्यसलाई तत्कालले चाहिँ समाधान गर्ने, त्यसपछि जस्ताको त्यस्तै उहाँको व्यक्तित्व चाहिँ त्यसलाई पनि मैले चाहिँ सिक्नुपर्नेछ। अब उहाँ एउटा सामाजिक व्यक्तित्व पनि हो, त्यस कारणले उहाँको पहुँच अब यो यहाँदेखि लिएर युनिटदेखि लिएर केन्द्रसम्म चाहिँ उहाँको चाहिँ पहुँच छ, त्यो चाहिँ यो सम्पूर्णलाई हामी प्रयोग गर्छौँ। हामी यस विद्यालयमा हामी उहाँसँग हामी धेरै कुरा हामी लिन बाँकी छ। उहाँ यस विद्यालयबाट सेवानिवृत्त भए पनि यो विद्यालयको मनमुटुमा चाहिँ उहाँ हुनुहुन्छ, र उहाँलाई हामी बोलाएको अवस्थामा चाहिँ उहाँ आउँछु पनि भन्नुहोस् छ, त्यस कारण उहाँसँग लिने कुराहरू धेरै छन्। र अहिले भर्खरै कुलप्रसाद सर यहाँबाट जानुभयो भन्ने चाहिँ मात्रै चिन्तन भन्दा पनि उहाँ हामीसँगै सँगै हुनुहुन्छ। अहिले भर्खरै एउटा उमेर हदको कारणले मात्रै विद्यालय छोड्नु भएको, उहाँ चाहिँ यहाँको के अरे स्थानीय हुनुहुन्छ, दिनदिनै मभन्दा बढी चाहिँ उहाँ विद्यालयमा आउनुहुन्छ। उहाँले सारेका योजनाहरू चाहिँ धेरै छन्, त्यो योजनालाई उहाँले साथ पनि दिनुहुन्छ, त्यस कारणले हामी त्यति उहाँ जानुभयो भन्दैमा चाहिँ पात्र चाहिँ म हुँला, तर चाहिँ यसको सहयोग चाहिँ उहाँबाट लिन सकिन्छ भन्ने चाहिँ म आशावादी छु।
1: अन्तमा शान्ति नमूना माविका विद्यार्थी, शिक्षक, अभिभावक र पूर्व प्रधान अध्यापक कुलप्रसाद लामिछाने सरलाई केही विशेष सन्देश छ कि?
2: कुलप्रसाद सर यहाँको निवृत्त जुन हुनुभयो अवकाश लाइफ चाहिँ यहाँको एकदम उल्लासमय रहोस्, समाजसँग फेरि चाहिँ जोडिने सामाजिक व्यक्तित्वको रूपमा जोडिने यहाँको चाहिँ जुन जुन सामर्थ्य छ त्यो चाहिँ उहाँले यहाँले पक्कै प्रयोग गर्नु नै छ र हामीलाई चाहिँ आशीर्वाद दिनलाई यहाँका हात जहिले पनि अगाडि बढुन् भन्ने चाहिँ म कुलप्रसाद सरप्रति म चाहिँ यही भाव राख्न चाहन्छु।
1: साथ र संवादका लागि यहाँलाई धेरै धन्यवाद छ।
2: धन्यवाद प्रकाशज्यू। यो रेडियो लुम्बिनी र यो तिलोत्तमा टेलिभिजन ले शान्ति नमुना माध्यमिक विद्यालयलाई एकदमै नजिकैबाट चाहिँ यसको यसका राम्रा पक्ष औलाउने पक्षहरू अनि समाचार सम्प्रेषण गर्ने कुराहरूमा सदैव चाहिँ साथ दिएको छ र आगामी दिनमा पनि यो रेडियो लुम्बिनीले यो तिलोत्तमा टिभीले शान्ति नमुना माध्यमिक विद्यालयका राम्रा पक्षलाई चाहिँ समाजमा चाहिँ फैलाउने र केही कुराहरू चाहिँ कमी भएको अवस्थामा औलाउने काम पनि गर्नेछ भन्ने चाहिँ म यो रेडियो लुम्बिनीलाई म निवेदन गर्न चाहन्छु। धन्यवाद मलाई बोलाएकोमा हाम्रो सम्पूर्ण टिमलाई चाहिँ यो म अर्जुन सरलाई पनि सम्झन्छु हाम्रो रेडियो लुम्बिनीका अध्यक्ष तिलोत्तमा टिभीका अध्यक्षज्यू यहाँको पुरानो हाम्रो चाहिँ हाम्रो बाब प्रकाश पाण्डेजी हुनुभयो हाम्रो पोखरेलजी भाइ हुनुभयो म सम्पूर्णलाई चाहिँ म फेरि पनि अब केही गरिसकेपछि केही चेन्ज लिएर आइसकेपछि यो यो यो ड्यासमा हामी फेरि बसेर फेरि यो हिजो यो भन्नुहुन्थ्यो आज के भयो भन्ने कुरामा चाहिँ म फेरि पनि बस्नेछु र मलाई यहाँले चाहिँ बोलाउन नै छ भन्ने म आशावादी पनि छु। धन्यवाद।
1: हुन्छ धन्यवाद छ यहाँलाई।
2: थ्याङ्क यू भेरी मच।
1: यहाँ हुनुहुन्थ्यो शान्ति नमुना माविका नवनियुक्त प्र लोकनाथ कणेल। उहाँसँग हामीले आजको सन्दर्भ स्तम्भमा समग्र विद्यालयको विषयमा कुराकानी गर्ने प्रयास गर्यौं। यही कुराकानी सँगसँगै आजलाई आजको सन्दर्भका लागि छुट्याइएको समय सीमा सकिएको छ। भोलि पनि नयाँ नौला र जल्दा बल्दा विषयवस्तुमा छलफल बहस र कुराकानीका लागि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: आग लागी तथा डडेलोबाट जोगियौ र जोगाउ।
1: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाउ।
0: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
1: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाउ।
0: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
1: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
0: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
1: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
0: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
1: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ।
0: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
1: तिलुत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
2: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सटमा पाउनुहोस् 100 square feet को सेल्फ इलुजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
3: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
4: तपाई बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
3: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
5: तिलोत्तमा 5 मणिग्राम रूपन्देही
4: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
6: सम्पर्क नम्बर 071-560-090 मोबाइल नम्बर 98-74-12-882 र 98-470-24-870
7: भुटन उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना यस भुटन उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको कितागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ उक्त वर्गीकरणको कितागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा किस्ता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिन भित्र अथवा असार 20 गते भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ अनुरोधक स्थानीय भू उपयोग परिषद बुटन उपमहानगरपालिका
8: किन झोक्राउनु भन्छ काका
9: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
8: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
9: ए बुद्ध फाइबर कानछोली पनि त्यही भन्थ्यो
10: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिप्लेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर मोबाइल 98-570-21-757 र 98-472-98-228
11: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना
12: विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएच बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सक्छ।

0: स्टन्ट फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
1: होइन पुर्खेबा, फेरि दौडिँदै कता हो?
2: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक।
0: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा छ, मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
3: उत्सवको पर्व
4: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
3: इसीएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
4: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
3: फोन नम्बर 071-542-649 549-649।
5: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिन्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिन्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिन्डर लिँदा सिल भए नभएको तथा सिलिन्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिन्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
6: Music Nepal।

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनेछु नि हजुरलाई।
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न।
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बैंडिंग, कोल्ड प्रेस र सिस्टमैटिक पेन्टर बूथ लगायत संपूर्ण सुविधा, ड्यूरेबल, स्टाइलिश र इंटरनेशनल स्टैंडर्ड को फिनिशिंग, जिससे तपाईको घर को इंटीरियर लाई टिकाऊ र सुंदर बनाउँछ। थप जानकारी का लागि ग्लोबल इंटीरियर लाई संपर्क गर्नुहोस्।
3: विश्वास र टिकाऊ हुने सम्पूर्ण फर्निचर का सामग्री एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिंग टेबल, डाइनिंग सेट, किचन, पार्केटिंग, काठको रेलिंग, सोफा, पार्टेशन लगायत घर अफिस होटल का सम्पूर्ण इंटेरियर काम को लागि ग्लोबल इंटेरियर एण्ड कास्ट उद्योग सम्झनुहोस्। प्रोप्राइटर लील कार्की, फोन 9857073397 र 9845942914। ग्लोबल इन्टेरियर एण्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: सबै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
2: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
1: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
3: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ,
4: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ,
3: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ,
4: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ,
3: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ,
4: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ,
3: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं,
4: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ,
3: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ,
4: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ, सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं,
3: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
4: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
5: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा,
6: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
7: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी,
5: अस्पताल लाइन बुटवल, पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि, मोबाइल 98-026-37-111 र 98-026-21-354।
8: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिलकुमारी सुन्तली, के गरेको, यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
11: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
12: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
13: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
14: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
13: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
14: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्यै छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस् र?
12: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
15: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
16: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
17: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
16: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
17: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
16: मणि मुकुन्द क्याम्पस, योगीकुटी बुटवल 11 रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे लिड टुमोरो।
18: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
19: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्खनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
18: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
19: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
18: सम्पर्क न्यू लाइट कलेज तिरोत्तमा 1 शङ्कर नगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।

0: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी
1: हाम्रा सेवाहरू
0: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
1: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
0: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने
1: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
0: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
2: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि
3: सम्पर्क 9857024344 9857035227 र 9857073220
4: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
5: हाम्रा सेवाहरू
4: जनरल फिजिसियन
5: स्त्री तथा प्रसुति
4: बाल रोग
5: छाला तथा यौन रोग
4: हाड जोड्ने नसा तथा बाथ रोग
5: टाउको तथा मनोरोग
4: नाक कान घाँटी
5: जनरल सर्जरी
4: भिडियो एक्सरे
5: डिजिटल एक्सरे
4: ईसीजी
5: डेन्टल तथा प्याथोलोजी
4: फिजियोथेरापी
5: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
6: किशोर किशोरी युवाहरू र 15 देखि 49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
7: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
8: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही
9: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि
8: फोन नम्बर 071-562-832 मोबाइल
10: 9857021-835
11: भर्ना खुल्यो
12: कक्षा 12 बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
11: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ
12: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ
11: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था
12: सम्पर्क 9857016604 9847078505 र 071-514-0029
11: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही
13: नमस्कार हो नमस्कार नाई ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता अका होई डॉक्टर नी बहनी बड़की पतोहिया दुई जीव के भाईल भाई ओकरे देख रेख के जोगाड़ खोजल जात बा आहा ई होखे न तरीका सास ससुर के हाँ तब का पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई हो जाले ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही
14: देखा पाथर खोजत के भगवाने मिले जैसन हो गई और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता देता
13: ठीक बा सुनल जाए रेडियो में लगातार बाजत बा
15: गोश मछली अंडा सबसे बढ़िया बा गोश मछली अंडा सबसे बढ़िया बा
13: फल फूल और साग पात बच्चा के खाना साथ साथ
14: सब मिलके खियावल जाए
13: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए बच्चा चालाक और निरोगी बनावल जाए हाँ हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोश हरियर साग पात और पियर जात के फल फूल खियावेली
14: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे 2 जवा बेसी देवल जाए
13: लेकिन ई सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दीहे के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने।
14: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही एफएम द्वारा सचेतना में जारी संदेश।
10: नमस्ते आए नमस्ते होइन बुढेसकाल में के कुरा में हो बुढ़ा बुढ़ी गफित
16: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
10: आहा यो अनि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
17: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
10: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
18: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
19: सबै मिलाई खुवाऊ
18: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
20: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
21: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
22: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना रूपन्देहीको मणिग्राम स्थित राममणी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो कार्यक्रमहरू बीबीएस बीएड र बीए भर्ना फारम वितरण आषाढ़ 8 गतेदेखि प्रवेश परीक्षा आषाढ़ 26 गते शुक्रबार बिहान 8 बजे सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन 071-560-226 बीबीएस को लागि 98-570-42-624 बीए र बीएड को लागि 98-471-29-657
23: सिकल सेल रोग सम्बन्धी जानकारी मूलक अभिमुखीकरण तथा रक्त परीक्षण बारे अत्यन्त जरूरी सूचना
24: विशेष गरी थारू समुदायमा देखिने सिकलसेल बिरामीको खोजी पहिचानका लागि तिलोत्तमा नगरपालिकाले आज उडा नम्बर 13 र भोलि उडा नम्बर 17 अभिमुखीकरण तथा रक्त परीक्षण कार्यक्रम राखेकोले थारू समुदायका सम्पूर्ण महानुभावहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ
23: समय बिहान 10 बजेदेखि
24: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर रूपन्देही
25: स्वास्थ्यमा बटवल
26: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
25: असल अभ्यासदेखि नीतिका कुरा
26: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
25: बटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
24: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
25: कार्यक्रम स्वास्थ्यमा बटवल
27: साउजी गुड्का दिनु न
28: ल के भन्नुभएको यस्तो तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ तपाईँलाई थाहा छैन यो कुरा
26: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री, वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
0: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: सिकल सेल रोग को एक जानकारी।
1: सिकल सेल रोग भनेको एक प्रकार को वंशाणुगत रोग हो। यो रोग बुढ़ामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भए ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकल सेल रोगका लक्षणहरू:
2: छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
2: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
2: संक्रमणहरू भइरहने,
1: पक्षघात समेत हुने,
2: ज्वरो आउने, वाकवाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
2: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
2: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
2: रक्त अल्पताको उपचार गराउनु पर्छ,
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
2: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
1: धेरै तनाव लिनु हुँदैन,
2: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकल सेल रोगको रोकथाम:
2: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
2: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
1: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
2: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
4: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
3: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
4: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
3: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
4: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
3: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
4: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
3: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: 64 से 60।
1: गर्ने एउटा थाक्ने जहान दिनभर तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
2: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
3: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
2: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
3: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्यै छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
1: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
4: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
5: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका, एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर
6: होइन, के खुसीको खबर हो दाजु?
1: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
6: हो र?
7: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-823।
8: शरीर फुलेर झागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलात नगरोस्।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
10: वैदिक आयुर्वेद सेवा प्राली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98-570-59-934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 98-550-50-934।
11: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550509।

0: 34 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98 512 40 934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 उन्नाइस भएन।
1: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 उमेर जस्तो लागिरहेको छ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाडीजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 बल्ल थाहा हुन्छ। 7 म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनी दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
4: श्री बाबु म बेस्तरी खुसी, म त अहिले
3: अब त म त बचेँ भनेको छु नि। म
5: रामराजीपुर कल्याणपुर भन्छ तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्का हानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै, कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्ने भएको।
0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
6: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98 579 34, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 98 550 5094।

नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
3: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
4: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
3: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
4: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
5: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
4: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: होइन हौ श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
7: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराऊ कि भनेर त्यतै जान लागेको नि दिदी।
6: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
7: हो नि दिदी, म हजुरले भने जस्तै हृष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
6: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
7: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
6: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
8: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
6: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
2: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
9: होइन पुर्खे बा, किन के भयो र?
10: बाह्र चौरास घुमे गरेर
9: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
11: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
9: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
10: ए, क्रिम्सनमा गएको सब ठिक ठाक। अब त पुर्खेवा पनि हिँड्छ मर्निङ वाक।
11: सम्पर्क क्रिम्सन अस्पताल त्रियोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562744 562744।
12: खुसीको खबर खुसीको खबर खुसीको खबर
13: होइन के खुसीको खबर हो दाजु?
12: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
13: हो र?
12: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-823।

0: फोन पॉइंट सँग सधैँ रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई
1: ल बारात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

0: जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: इसका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
0: संघीय संसदका दुवै सदनको बैठक बस्दै विभिन्न विधेयक छलफलका लागि पेश गर्ने कार्यसूची।
1: विपक्षीको विरोधले प्रभावित कोशी र मध्य प्रदेश सभाका बैठक आज, दुवै सभा आज पनि चल्ने सम्भावना न्यून।
0: देशभर आज पनि मनसुनी वायुको प्रभाव कायम रहने, पछिल्लो 24 घण्टामा कञ्चनपुरको दोधारामा सबैभन्दा बढ़ी वर्षा।
1: अमेरिका र इरान बीचको कतार वार्ता सकारात्मक बनेको दावी, होर्मुज जलमार्ग र इरानी सम्पत्तिबारे मुख्य छलफल।
0: र अमेरिका, बेल्जियम र इंग्ल्याण्ड विश्वकप फुटबलको प्री क्वार्टरमा प्रवेश, राम्रो प्रदर्शन गरेका सेनेगल र कंगो घर फर्किए।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। संघीय संसदका दुवै सदनको बैठक आजका लागि बोलाइएको छ। प्रतिनिधि सभा बैठक बिहान 11 बजे बस्ने तय भएको छ। बैठकमा प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको विवरण पढ़ेर सुनाउने र विभिन्न चारवटा विधेयक दफावार छलफल गरी पारित गर्ने कार्यसूची छ। सार्वजनिक खरिद, दोस्रो संशोधन विधेयक 2083 र सम्पत्ति शुद्धिकरण, मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 दफावार छलफल गर्ने, प्राप्त संशोधनहरूलाई निर्णयार्थ पेश गर्ने र पारित गर्ने कार्यसूची छ। यस्तै सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 पनि दफावार छलफल हुनेछ। सँगै प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरी पारित गरिनेछ। यसैबीच राष्ट्रिय सभाको बैठक दिउँसो सभा 1 बजे बस्नेछ। बैठकमा विनियोजन विधेयक 2083 विभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ। युवा, श्रम तथा रोजगार, सूचना तथा संचार, संस्कृति पर्यटन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन, महिला बालबालिका, विज्ञान प्रविधि तथा नवप्रवर्तन र कानून मन्त्रालयका बजेट शीर्षकमाथि छलफल गर्ने कार्यसूची रहेको छ।
0: बजेट संशोधन गर्नुपर्ने सत्तारूढ़ सांसदहरूकै अडानका कारण पटक पटक स्थगित हुँदै आएको कोशी प्रदेशसभाको बैठक पनि आजलाई बोलाइएको छ। असार 11 र 16 गतेलाई तय भएको बैठक बस्न नसकेपछि सरकारको अनुरोधमा आजलाई सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ। सचिवालयका अनुसार आज दिउँसो 1 बजेलाई बैठक बोलाइएको छ। आजको बैठक पनि सुचारू हुने सम्भावना न्यून छ। आगामी आर्थिक वर्ष 2083-84 बजेट संशोधन गर्नुपर्ने विषयमा सत्तारूढ़ दलकै सांसदहरूले जोड़ दिइरहेका छन्। बजेट विनियोजनमा सन्तुलन नमिलेको केही निश्चित क्षेत्र तथा पहुँचवालाका निर्वाचन क्षेत्रमा मात्र बजेट थुपारिएको सत्तारूढ़ दल एमाले र कंग्रेसकै सांसदको आरोप छ। बजेटप्रति आफ्नै दल र गठबन्धन दल कंग्रेसका सांसदले असन्तुष्टि जनाएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले बजेटमा त्रुटि भएको स्वीकार गर्दै त्यसलाई सच्याउन सरकार तयार रहेको बताउनु भएको छ। बजेटमा देखिएका विवादित बुँदाहरू र योजनागत असन्तुलनलाई सुल्झ्याउने प्रयास स्वरूप 8 सदस्यीय अनौपचारिक कार्यदल पनि बनाइएको छ। कार्यदलले असन्तुष्ट सांसदसँग हिजो अस्ति छलफल गरे पनि निष्कर्षमा पुगिन नसकेको बताइएको छ।
1: प्रतिपक्षी दलको अवरोधका कारण बजेटमाथिको छलफल प्रभावित हुँदै आएको मध्य प्रदेश सभाको बैठक आज पनि बोलाइएको छ। हिजोको बैठकमा विपक्षी दलले अवरोध गरेपछि 10 मिनटका लागि स्थगित गरिएको थियो। फेरि बैठक सुचारू गर्ने प्रयास भए पनि कुरा नमिलेपछि सूचना टाँसेर स्थगित गरिएको थियो। बैठक आज दिउँसो 1 बजेलाई बोलाइएको छ। हिजो बैठकमा प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपालले प्रदेश सरकारले ल्याएको मन्त्रीमुखी र सत्तापक्षका सांसदमुखी प्रदेश सरकारले ल्याएको बजेट मन्त्रीमुखी र सत्तापक्षका सांसदमुखी भएको भन्दै बजेट संशोधनको माग गरेको थियो। यस्तै बजेटमा 5 लाखसम्मका टुक्रे आयोजनाहरू समावेश गरिएको प्रति पनि विपक्षी दलले आपत्ति जनाएका थिए। आजको बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन भएको मन्त्रालयका शीर्षकमाथि छलफल गर्ने कार्यसूची छ। विपक्षी दलले भने बजेट संशोधन नगरी बैठक चल्न नदिने बताएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भर।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लील क्रियाकलापमा संलग्न 5 विदेशी महिलालाई पक्राउ गरेको छ। प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा 5 जना विदेशी महिलाहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा 4 युगाण्डा र 1 इण्डोनेसियाका महिलाहरू छन्। ठमेल स्थित सड़कमा बाटो हिड्ने स्वदेशी तथा विदेशी पर्यटकलाई अनावश्यक रूपमा बाटो छेकेर अश्लील क्रियाकलापका लागि मोलमलाई गर्ने, हैरानी दिइरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताउनुभयो। कार्यक्षेत्रमा खटिएका प्रहरी टोलीले पक्राउ गरेका उनीहरूलाई सम्झाइ बुझाइ गर्ने क्रममा प्रहरीमाथि नै अभद्र व्यवहार गरेका थिए। पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। कतारको राजधानी दोहामा अमेरिका र इरानबीच भएको अप्रत्यक्ष प्राविधिक वार्तामा सकारात्मक प्रगति भएको मध्यस्थकर्ता कतारले जनाएको छ। पछिल्लो पटक फेरि चर्किएको सैन्य टक्राव रोक्न र गत महिना हस्ताक्षर भएको 14 मध्ये अन्तरिम समझदारी पत्र कार्यान्वयनका लागि यो वार्ता आयोजना गरिएको हो। कतारको विदेश मन्त्रालयका अनुसार कतारी र पाकिस्तानी मध्यस्थकर्ताहरूले अमेरिका र इरानी प्रतिनिधिहरूसँग छुट्टा छुट्टै छलफल गरेका थिए। इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेपछि मध्यस्थकर्ता मार्फत यो प्राविधिक सम्वाद अघि बढ़ाइएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता सकारात्मक रूपमा अघि बढ़ेको प्रतिक्रिया दिनुभएको छ भने ईरानी पक्षले आफ्नो मिसाइल कार्यक्रम र सैन्य क्षमतामाथि कुनै सम्झौता नहुने स्पष्ट पारेको छ। वार्ताको मुख्य केन्द्रबिन्दु विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग हर्मुज जलमार्गको सुरक्षा र पुनर्संचालनमा केन्द्रित रहेको बताइएको छ। यसै गरी इरानको रोक्का रहेको 6 अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति फुक्का गर्ने र सम्झौता उल्लंघनका घटना रोक्न संचार संयन्त्र स्थापना गर्ने विषयमा पनि छलफल भएको छ। दुवै देशले 60 दिनभित्र स्थायी शान्ति सम्झौता गर्ने लक्ष्य राखेका छन्। कतारी अधिकारीहरूका अनुसार अब अर्को चरणको वार्ता इरानका पूर्व सर्वोच्च नेताको अन्त्येष्टि प्रक्रिया सकिए लगत्तै शुरू हुनेछ।
0: अब खेल समाचार। अमेरिका, बेल्जियम र इंग्ल्याण्ड फिफा विश्वकप फुटबलको अन्तिम 16मा प्रवेश गरेका छन्। आज बिहान भएको खेलमा अमेरिकाले बोस्निया एण्ड हर्जगोविनालाई पराजित गर्यो। सन फ्रान्सिस्को स्थित बे एरिया स्टेडियममा भएको खेलमा 10 खेलाड़ीमा सीमित भएको अमेरिकाले 2-0 गोलको जीत निकालेको हो। अमेरिकाको जीतमा फोलारिन बलोगन र मलिक तिलिमानले 1-1 गोल गरे। यस्तै सिएटलमा भएको खेलमा बेल्जियमले सेनेगल विरूद्ध 2-0 पछि परेको अवस्थालाई उल्ट्याउँदै 3-2 सनसनीपूर्ण जीत निकालेको छ। सेनेगलका लागि खेलको 24 मिनटमा हबीब डिएरा र 51 मिनटमा इस्मालिया सारले गोल गर्दै 2-0 अग्रता लिएको अवस्थामा 86 मिनटमा रोमेलु लुकाकु र 89 मिनटमा युरी टीएलेमान्सले गोल गर्दै बेल्जियमलाई बराबरीमा ल्याए। निर्धारित समयमा 2-2 गोलको बराबरी भएपछि अतिरिक्त समयमा गएको खेलको अन्तिम मिनटमा पेनाल्टी सदुपयोग गर्दै बेल्जियमले सेनेगललाई पराजित गर्यो। गैराति नै एटलान्टामा भएको अर्को खेलमा इंग्ल्याण्डले कंगो डीआर विरूद्ध 2-1 मुस्किल जीत निकालेको छ। खेलको 7 मिनटमै ब्रायन सिपेङ्गाले गोल गर्दै कंगोलाई शुरूआती अग्रता दिलाएका थिए। लगभग 75 मिनटसम्म पछि परेको इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले उद्धार गरे। केनले 86 मिनटमा उत्कृष्ट प्रहार गर्दै व्यक्तिगत दोस्रो गोलका साथ टोलीलाई जीत दिलाएका हुन्। फिफा विश्वकप फुटबलमा आज राति 1:15 स्पेन र अस्ट्रिया तथा भोलि बिहान 5:15 पोर्चुगल र क्रोएसिया बीच खेल हुनेछ।
1: अब मौसम। आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ, जसका कारण धेरैजसो प्रदेशमा पानी परिरहेको छ। अहिले बिहान गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका साथै देशका पहाड़ी भूभागका केही स्थानमा तथा कोशी मधेश र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारी वर्षा भएको छ। पछिल्लो छ घण्टामा कपिलवस्तुको बाणगंगामा 109.6 र सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुरको दोधारामा 171 मिलिमिटर वर्षा मापन भएको छ। आज दिउँसो देशभर साधारणतया मौसम बदली भई धेरै स्थानमा मध्यम र केही स्थानमा भारी वर्षा हुनेछ। देशको हिमाली र पहाड़ी भूभागको केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थान मधेश र कोशी प्रदेशका तराईका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज कञ्चनपुर कैलाली रूपन्देही कपिलवस्तु नवलपरासी पश्चिम र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको जोखिम रहेकोले उक्त जिल्लाहरूका नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। आज राति पनि गण्डकी प्रदेशका पहाड़ी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: संघीय संसदका दुवै सदनको बैठक बस्दै विभिन्न विधेयक छलफलका लागि पेश गर्ने कार्यसूची।
1: विपक्षीको विरोधले प्रभावित कोशी र मधेश प्रदेश सभा बैठक आज, दुवै सभा आज पनि चल्ने सम्भावना न्यून।
0: देशभर मनसुनी वायुको प्रभाव कायमै रहने, पछिल्लो 24 घण्टामा कञ्चनपुरको दोधारामा सबैभन्दा बढ़ी वर्षा।
1: अमेरिका र इरान बीचको कतार वार्ता सकारात्मक बनेको दावी, होर्मुज जलमार्ग र इरानी सम्पत्तिबारे मुख्य छलफल।
0: र अमेरिका बेल्जियम र इंग्ल्याण्ड विश्वकप फुटबलको प्री क्वार्टरमा प्रवेश, राम्रो प्रदर्शन गरेका सेनेगल र कंगो घर फर्किए।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ, नमस्कार।
5: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौं हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौं।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
10: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
10: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
10: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
10: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
13: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर
12: के रे नानी त भर्खर 17 कि लागि होइन र
13: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
12: हेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
13: ए हो र
14: नेपाल सरकार विज्ञापन बोर्ड
15: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
16: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
17: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
18: धुम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
11: नेपाल सरकार विज्ञापन बोर्ड
19: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं
20: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
19: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
20: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
19: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
20: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
14: नेपाल सरकार विज्ञापन बोर्ड

नेपाल सरकार विज्ञापन बोर्ड।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकी बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
5: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारि लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंश उपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
6: ओहो हेर त, रगतै रगत भयो छ्या। म त त्यस्तो हेर्न नि सक्दिन।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आयो, एम्बुलेन्स आयो। ल ल ल, उठाउ त उठाउ।

0: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: नमस्ते डाक्टर साहब।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
0: ए दाई, ए दाई, पख्नुस् त, पख्नुस्। के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए, हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड। फागु फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: आग ना लागे देवा जाए और आग लागे से चलाक रहा जाए। खाना बनाए के बाद आग, गैस चूल्हा, स्टोव और हीटर अच्छा से बंद करा जाए। सिलेंडर के रेगुलेटर, पाइप और चूल्हा से गैस लीक होता है कि नहीं होता है, एक ठीक से चेक जांच करा जाए। गैस के गंध आए पे उका व्यवस्था ना करा जाए। सलाई लाइटर लड़की बच्चन के पहुँच से दूर रखा जाए। लकड़ी जलाई की खाना बनाए के बाद पानी से छीटा मार के ओका बुझाई देवा जाए। सिगरेट, तंबाकू, चीलम बीड़ी ना पिया जाए। अगर पिया जाए तो ओका अच्छा से बुझाई देवा जाए। बिजली के तार, प्लग, स्विच और वायरिंग ठीक अवस्था में है कि नहीं है, चेक जांच करा जाए। घर बस्ती के नजीक के पोखरी, टैंकी और कोनो भी तरीका से पानी के जुगाड़ करा जाए। आग लागी और विपत से बचे के लिए चलाक बना जाए। हवा हुरी से होए वाला क्षति कम करे के लिए पहले तैयारी करा जाए और उकरे लिए सतर्कता अपनावा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
4: आग लागी तथा डडेलोबाट जोगियौं र जोगाऊ।
5: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
4: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
5: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
4: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
5: सुक्खा याम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
4: वनका सुक्खा घाँस पात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
5: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
4: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
5: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ।
4: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ। वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
5: तिलुत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जनापुर, मरिग्राम, रूपन्देही।
6: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
7: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
6: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
7: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
6: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
7: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
6: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: ओहो भाइ,
8: कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
9: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
8: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त
10: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
9: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
10: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
11: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
12: कति धेरै भिड हो मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो ल मलाई कसले छुँदैछ यताउता आँखा भने देख्दिन कसलाई आरोप लगाउनु र अपाङ्गता भएको व्यक्ति भनेर हेर्न पाइन्छ लौ न सहयोग गर्नुहोस्
13: ओए बहिनीलाई के गरेको हो त मान्छे नै रहेनछस्
14: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दियो अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ
15: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
16: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
12: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
16: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
17: तिलोत्तमा 5 मडगिराम रूपन्देही
12: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
18: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472182 र 98470424870
19: भुटन उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना यस भुटन उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको कृतागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ उक्त वर्गीकरणको कृतागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा किस्ता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गाधनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिन भित्र अथवा असार 20 गते भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ अनुरोध स्थानीय भू उपयोग परिषद बुटन उपमहानगरपालिका
20: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएच बीएनएच एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 98575188 98575252 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
1: उत्सवको पर्व
21: एसआर किप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
1: ईसीएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
21: कृषि विकास बैंकको गल्ली विनन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
1: फोन नम्बर 071-542-6999 549-6999
22: Bito Sanji.

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल, बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
6: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
5: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
5: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका पाँच, मणिग्राम, रूपन्देही।
7: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ,
8: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
7: सलाई, लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
8: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
7: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
8: सुक्खायाम तथा पतझरको समयमा वनमा डरलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
7: वनका सुक्खा घाँस पात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
8: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
7: डरेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
8: कहीँ कतै आगलागीका घटना भए वा वनमा डरेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डरेलो नियन्त्रण गरौ।
7: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाउ र वातावरण संरक्षणमा योगदान दिऊ।
8: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
9: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
10: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
11: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोके जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिम्मा फूर्ति नहुने, बढी रिसाउने जिजो मान्ने, जीव दुख्ने दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नशा तथा मनोरोग क्लिनिक लालीगुराज फार्मेसी
12: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806635111 र 9806621354।
13: यति बेला बिहानको

0: दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
1: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले? काम त गराइ हुँदैन
1: ठेकदार साहब। हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
6: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाई, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
5: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
6: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
5: मणिमुकुन्द क्याम्पस, योगी कुटी, बुटवल 11, रूपन्देही। फोन 071-424-117, मोबाइल 98-27-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
7: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो।
8: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
7: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
8: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
7: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
9: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
10: हाम्रा सेवाहरू
9: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
10: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
9: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि हितो मूल्याङ्कन गर्ने,
10: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
9: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
11: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
12: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
13: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
14: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
13: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाई? पनि नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोत्तमा 8, करैया 4 नम्बर, रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
15: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
16: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोत्तमा 15, कोटीहवा, बोहिया, रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
15: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
16: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनोट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
15: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
16: सम्पर्क 9857016604, 9847078505 र 0715140029।
15: पशुपति कलेज तिलोत्तमा 16 कोटी होबा बोहिया रूपन्दे।

0: खाना साथ साथ
1: सबै मिलाइ खुवाऊ।
0: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाएँ। तपाईँले नि
2: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ।
3: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
4: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
5: हो र? होइन होला त्यस्तो त।
6: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
7: केही भएन मिस,
6: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
7: हुन्छ।
8: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
10: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
10: हो र? मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
10: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
11: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
9: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
12: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
13: 3 दिन भयो।
12: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
13: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
12: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
13: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
14: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, यौनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
12: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
8: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना फारम वितरण आषाढ़ 8 गतेदेखि। प्रवेश परीक्षा आषाढ़ 26 गते शुक्रबार बिहान 8 बजे। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226 बीबीएस को लागि 98-570-42-624 बीए र बीएड को लागि 98-471-29-657।
1: सिकल सेल रोगको एक जानकारी।
2: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
1: सिकल सेल रोगका लक्षणहरू:
3: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
2: छाती, पेट, हात खुट्टा, धारमा अचानक र कडा खालको दुखाई हुने,
3: जन्डिस हुने,
2: आँखाका समस्याहरू देखा पर्ने,
3: संक्रमणहरू भइरहने,
2: पक्षघात समेत हुने,
3: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
2: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
3: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
2: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
3: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
2: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
3: रक्त अल्पताको उपचार गराउनु पर्छ,
2: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
3: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
2: धेरै तनाव लिनु हुँदैन,
3: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
2: सिकलसेल रोगको रोकथाम:
3: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
2: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
3: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
2: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
3: अनुरोध: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
4: सिकल सेल रोग सम्बन्धी जानकारीमूलक अभिमुखीकरण तथा रक्त परीक्षण बारे अत्यन्त जरूरी सूचना।
2: विशेष गरी थारू समुदायमा देखिने सिकलसेल बिरामीको खोजी पहिचानका लागि तिलोत्तमा नगरपालिकाले आज वडा नम्बर 13 र भोलि वडा नम्बर 17 अभिमुखीकरण तथा रक्त परीक्षण कार्यक्रम राखेकोले थारू समुदायका सम्पूर्ण महानुभावहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
4: समय बिहान 10 बजेदेखि।
2: अनुरोधक: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, रूपन्देही।
1: स्वास्थ्यमा बुटवल।
2: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यासदेखि निकेका कुरा,
2: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
5: कार्यक्रम स्वास्थ्यमा बुटवल।

0: सिकल सेल रोग को एक जानकारी।
1: सिकल सेल रोग भनेको एक प्रकार को वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जीनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जीन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकल सेल रोगका लक्षणहरू:
2: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
2: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
2: संक्रमणहरू भइरहने,
1: पक्षीघात समेत हुने,
2: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
2: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
2: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
2: रक्त अल्पताको उपचार गराउनु पर्छ,
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
2: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
1: धेरै तनाव लिनु हुँदैन,
2: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकल सेल रोगको रोकथाम:
2: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
2: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
1: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
2: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
4: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
3: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
4: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
3: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
4: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
3: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
4: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
3: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
7: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
6: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
7: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
6: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
7: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर शुरू गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगु, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिउँ। बासी तथा सडे गलेका खाना नखाउँ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिउँ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौ।
8: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पुरै सेवन गरौ।
7: पछिका लागि भनेर औषधि बचाएर नराखौ।
8: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौ।
7: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
8: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
7: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
9: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
11: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
10: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
11: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा, शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
12: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
13: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
14: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
15: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
14: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने, बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छ। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
16: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरीद में पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर शॉट में पाउनुहोस् 100 स्क्वायर फीट को सेल्फ इल्यूजन डिजाइन पनि शर्तहरू लागू हुने छन्
17: किन झोक्राउनु भच्छ काका
18: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
17: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
18: ए बुद्ध फाइबर कान्छोले पनि त्यही भन्थ्यो
19: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का संपूर्ण फाइबर का सामग्री अर्डर अनुसार तैयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98570 21 757 र 98472 96 228
20: सीसीटी कलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना विगत 26 वर्ष देखि आईटी र व्यवस्थापन शिक्षा में अब्बल साबित हुँदै आएको यस क्षेत्र को पहिलो आईटी कलेज में बीसीए बीसीएस आईटी बीबीए में सीमित सीटहरूको लागि नया भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा विस्तृत जानकारी को लागि क्रिम्सन कलेज अफ टेक्नोलॉजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 98575188 98575252 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
21: यति बेला बिहानको 11 बज्यो
22: होइन पुर्खे बा
23: किन के भयो र
22: बाह्र चौराज घुमे
21: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो
24: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल
23: होइन है पुर्खे बा फेरि दौडिँदै कता हो
22: ए क्रिम्सनमा गएको सब ठिक ठाक अब त पुर्खे बा पनि हिन्छ मर्निङ वाक
24: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा छ मणिग्राम रूपन्देही फोन 071-562-744 562-745
25: साउजी क्युआर भयो
26: ए भन्नुहोस् त मेसेज आएको छैन
27: घरी एसएमएस आएन

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइवर टोल रूपन्देही को किसान वर्ग तथा ग्राहक वर्ग में अनुरोध।
2: सम्पूर्ण किसान दाजुभाई तथा दिदीबहिनीहरु, फलफूल खेती को सीजन शुरुआत संगे कम समय में कम जमीन धेरै भन्दा धेरै फायदा लिनका लागि किसानहरुकै हितलाई ध्यान में राख्दै उन्नत र नयाँ विकसित जात का फलफूलहरु तैयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, नीलम, गुलाब खास का आँप का बिरुवाहरु आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदि देखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
4: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा चार ड्राइभर टोल रूपन्देही,
2: फोन नम्बर 071-560-205।
5: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
6: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
5: के तपाईँको बगैँचामा फल लागेको छैन?
6: अरे हजुर, कलमी बिरुवा फनेर चोहाड बजार से लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
5: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
6: कहाँ पर खोजे त बताइहाल्नुहोस्।
5: यी सबै बिरुवाहरू गुप्ता नर्सरीबाट ल्याएको हो नि?
6: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्ता नर्सरी।
7: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा, होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, ब्यू विजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
7: फोन नम्बर 560-205।
8: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो, छरितो र समयमै उपलब्ध गराइने, एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मलिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
9: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
10: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
11: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
12: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
11: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
12: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
11: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
13: आग लागि तथा डडेलोबाट जोगिउँ र जोगाउँ,
11: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
13: चलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
11: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
13: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
11: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
13: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
11: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
13: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
11: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ।
13: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
11: कञ्चन गाउँपालिका कञ्चन भूपन्देही।
14: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
15: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
14: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
16: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
17: फोन नम्बर 0175316041 5356041।
18: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
19: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
20: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
19: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
20: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
21: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
22: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
23: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
24: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
23: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
24: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
22: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
25: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
26: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
27: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाई, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
26: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
27: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
26: मणिमुकुन्द क्याम्पस, योगी कुटी, बुटवल 11, रूपन्देही। फोन 071-420-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं।
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं।
0: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं।
1: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं।
0: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं।
1: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ।
0: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ।
1: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मडिग्राम रूपन्देही।
2: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त?
3: किन भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
2: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
4: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा चार नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-5-92-183, मोबाइल 98-570-68-805, 97-6-76-091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
5: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
6: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
5: आहा, यो अनि तरिका सासु ससुराको हो त। पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
7: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो।

0: गर्नुपर्छ भन्दिउँ त नानी।
1: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
2: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
3: सबै मिलाइ खुवाऊ।
2: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अण्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
4: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोषिलो खाना खुवाऊ।
5: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: नमस्कार सेनसेविका दिदी।
10: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
11: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
10: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
9: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
10: हो त,
11: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
10: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
12: खै, जन्म दर्ता दिनुहोस् त।
13: जन्म दर्ता गरेको छैन नि म्याडम।
12: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
13: हो र, मलाई त थाहा नै थिएन म्याडम।
12: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
13: पहिला कसैले भनेनन्?
14: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
8: अब सुन्नुहोस् पूरा समाचार।
10: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
8: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
10: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
8: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
10: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
8: मद्यपान र धूम्रपान सेवन नगरौं।
10: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड। एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
14: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
8: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
14: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
8: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
14: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
8: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
14: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: धन्यवाद न्यूट्री प्लस। आजको खाना तपाईको नाममा।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: स्नातक तह भर्ना सम्बन्धी राममाढी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममाढी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना फारम वितरण आषाढ 8 गतेदेखि। प्रवेश परीक्षा आषाढ 26 गते शुक्रबार बिहान 8 बजे। सम्पर्क राममाढी बहुमुखी क्याम्पस तिलोत्तमापाथ मणिग्राम रूपन्देही। फोन 071-560-226 बीबीएस को लागि, 98-570-42-624 बीए र बीएड को लागि, 98-471-29-657।
3: साउजी गुड्का दिनु न।
4: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
5: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
7: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
8: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौं।
7: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
8: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
7: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
8: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
7: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
8: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
7: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
9: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमाली फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरौँ।
10: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
12: लामखुट्टेको टोकाइबाट बस्नु नै डेंगू रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगूबाट बस्न के गर्ने त? पूरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाइबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाइबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने, अचानक ज्वरो आए टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ मोबाइल 9855050934 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
9: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
13: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
9: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
10: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
14: बिनिसरा मसरङ्गी गाइडी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बगुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्न, त्यो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
15: श्री बाबु म बेस्तरी खुसी, म त अहिले
14: अब त म त बचेँ भनेको छु नि। म
15: रामराजीपुर कलिम्पुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतते पोल्ने, दुख्ने बेसी पटौने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
16: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
17: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855059934।
18: शान्तिको आवाज रेडियो लुम्बिनी।

यति बेला मध्याहको 12 बज्यो। महत्व सहित 6 जनालाई 5 वर्ष कैद सजाय, 3 जनाको जन्म कैद फैसला सदर। आज सुनसादीको भाव बढ़्यो, सुन तोलाको 2,83,500 रूपियाँमा कारोबार। रूसद्वारा युक्रेनमा ठूलो आक्रमण, कम्तीमा 10 जनाको ज्यान गयो, कैयौं मानिस घाइते। र विश्वकपमा आज राति स्पेन र अस्ट्रियाले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आज पश्चिम तराईका जिल्लाहरूमा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कञ्चनपुर, कैलाली, रूपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम र आसपासका क्षेत्रमा बाढ़ीको मध्यम जोखिम रहेको छ। यस्तै देशका धेरैजसो ठाउँका ससाना नदी तथा खोलामा पानीको बहाव बढ़ने र बाढ़ीको सामान्य जोखिम रहने महाशाखाले जनाएको छ। नदी तटीय क्षेत्र, खोला आसपास तथा डुबान हुन सक्ने ठाउँमा अनावश्यक आवतजावत नगर्न महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशको पहाड़ी भेगका 1-2 ठाउँमा ठूलो वर्षा तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भेगका 1-2 ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना छ। राति पनि गण्डकी र बागमती प्रदेशका पहाड़ी र तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ। प्रहरी सहायक निरीक्षक थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधि सभाका पूर्व सांसद लक्ष्मी महतो कोइरी र मधेस प्रदेश सभाका निलम्बित सदस्य अभिराम शर्मा सहित 6 जनालाई 5 वर्ष कैद तथा 3 जनाको जन्म कैद सजायलाई सदर गरेको छ। कायमुकाई मुख्य न्यायाधीश टेकनारायण कुंवर र न्यायाधीश मुरारी बाबु श्रेष्ठको संयुक्त इजलासले पूर्व सांसद महतो, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन काफरलाई जनही 5 वर्ष कैदको सजाय सुनाएको हो। यस्तै प्रतिवादी प्रदीप शाह महाजी, संजय कुमार शाह र मोहन ठाकुरलाई तत्कालीन मुलुक एनको ज्यान सम्बन्धी महल अन्तर्गत दोषी ठहर गर्दै जन्मकैदको सजाय दिने महोत्तरी जिल्ला अदालतको फैसला उच्च अदालतले सदर गरेको छ। अदालतका अनुसार मृतक असय थमनको कुटपिटबाट ज्यान गएको पुष्टि भएको छ। पूर्व सांसद महतो सहित 5 वर्ष कैद सजाय पाएका प्रतिवादीहरूले प्रत्यक्ष रूपमा कुटपिट गरेको वस्तुनिष्ठ प्रमाण नभेटिए पनि सह अभियुक्तहरूको पोलयुक्त बयानका आधारमा उनीहरू ज्यान मार्ने कार्यमा संलग्न रहेको ठहर गर्दै अदालतले सजाय निर्धारण गरेको हो। असय थमन विकको 2072 साल भदौ 25 गते मधेस आन्दोलनका क्रममा महोत्तरीमा आन्दोलनकारीको कुटपिटबाट ज्यान गएको थियो। कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले हात्तीपाइले रोग लगाउने परजीवी मानिसमा भए नभएको बारेमा विद्यालयमा पढ्ने बालबालिकाहरूमा अध्ययन शुरू गरेको छ। केन्द्रका निर्देशक डाक्टर भीमप्रसाद सापकोटाले इलाम, पाँचथर र तेह्रथुम जिल्लाका 240 विद्यालयका कक्षा 1 र 2 पढ्ने 6 र 7 वर्ष उमेर समूहका बालबालिकाहरूमा अध्ययन शुरू गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्यकर्मीले ती विद्यालयमा पुगी बालबालिकाहरूको रगतको नमूना संकलन गरिरहेका छन्। इलाम र पाँचथरमा 1,570 जना विद्यार्थी र तेह्रथुममा 1,410 जना विद्यार्थीको रगत निकालेर परीक्षण शुरू गरिएको छ। विद्यार्थीको रगतको नमूना संकलन गर्न 65 जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव तोलामा 6,200 रूपियाँले बढ़ेर 2,83,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 2,77,300 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव आज तोलामा 180 रूपियाँले बढ़ेर 4,450 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,270 रूपियाँ थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सरकारको 100 दिने उपलब्धिमा विज्ञान प्रविधि र नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास, भरतपुर अस्पतालमा अनलाइनबाट टिकट, मेसिनबाट रिपोर्ट लगायतका खबर बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पश्चिम तराईका केही जिल्लामा बाढ़ीको जोखिम, थमन विक हत्या प्रकरणमा पूर्व सांसद महतो सहित 6 जनालाई 5 वर्ष कैद सजाय, आज सुनसादीको भाव बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सरकारले विज्ञान प्रविधि तथा नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। सरकारका पहिलो 100 दिनको महत्वपूर्ण उपलब्धि मध्ये यसलाई एक मानिएको छ। मन्त्रालयको नेतृत्व वैज्ञानिक तथा आविष्कारक महावीर पुनले सम्हाल्नु भएको छ। उहाँले मन्त्रालयलाई शून्यबाट संस्थागत रूपमा अघि बढ़ाउँदै विज्ञान अनुसन्धान, नवप्रवर्तन र स्टार्टअप प्रवर्तनका लागि आवश्यक कानून तथा संरचना निर्माणको काम शुरू भएको बताउनु भएको छ। सरकारले आउँदो आर्थिक वर्षका लागि विज्ञान प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा 4 अर्ब रूपियाँ तथा नेपाल इन्टरप्राइजेज फेसिलिटी स्थापना गर्न 50 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। बिरामीको उच्च चापका कारण लामो समय लाइन बस्नुपर्ने भरतपुर अस्पताल जाने बिरामीले अब अनलाइनबाटै टिकट र मेसिनबाट रिपोर्ट लिन सक्ने भएका छन्। दैनिक 3,000 हाराहारी बिरामी पुग्दा चाप थेक्न कठिन भइरहेका बेला अस्पतालले प्रविधिको प्रयोग गरी बिरामीलाई सहज बनाउन लागेको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर विश्वबन्धु बगालेका अनुसार अस्पतालमा रहेका पुरानो मेसिनलाई मर्मत समाहार गरी थप अर्को मेसिन जडान गरेर परीक्षणका रूपमा टिकट काट्न र रिपोर्ट लिन मिल्ने व्यवस्था गर्न लागि हो। मोबाइल वा कम्प्युटरबाट टिकट काट्न, विवरण लिन, भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो। अब विदेशको खबर। रूसले युक्रेनको राजधानी किवमा आज बिहान व्यापक मिसाइल र ड्रोन आक्रमण गरेको छ। आक्रमणमा कम्तीमा 10 जनाको ज्यान गएको र त्यसमा बालबालिका सहित अन्य मानिसहरू रहेका बीबीसीले जनाएको छ। रूसले आवासीय क्षेत्रहरूलाई लक्षित गर्दै लगातार आक्रमण गरेको हो। आक्रमणपछि शहरका विभिन्न क्षेत्रमा आगलागी भएको, भवनहरूमा ठूलो क्षति पुगेको तथा केही बस्ती खाली गराएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। रातभर किवमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय रहेको थियो। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले यसअघि नै रूसले ठूलो आक्रमणको तयारी गरिरहेको गुप्त तथा सूचनाका आधारमा चेतावनी दिनुभएको थियो। रूसको रक्षा मन्त्रालयले भने हालै युक्रेनले रूसका ऊर्जा पूर्वाधारमा गरेका आक्रमणको जवाब स्वरूप युक्रेनका ऊर्जा तथा सैन्य संरचनालाई निशाना बनाएको जनाएको छ। अब खेल खबर। विश्वकप फुटबलमा आज राति 1:15 बजे स्पेन र अस्ट्रियाले खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलस रंगशालामा हुनेछ। यस्तै भोलि बिहान 4:45 बजे पोर्चुगल र क्रोएसियाले क्यानाडाको टोरन्टो रंगशालामा खेल्नेछन्। यस्तै बिहान 9:00 बजे क्यानाडाको भ्यानकुनभरमा स्विजरल्याण्ड र अल्जेरियाले खेल्नेछन्। विश्वकपमा आज बिहान भएका खेलमा आयोजक राष्ट्र अमेरिकाले बोस्निया एण्ड हर्जगोविनालाई 2-0 पराजित गर्दै प्री क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ। बेल्जियमले गैराति सेनेगलसँगको खेलमा पुनरागमन जित निकाल्दै अन्तिम स्वरमा स्थान बनाएको थियो। यस्तै राति भएको खेलमा इंग्ल्याण्डले कंगोलाई 2-1 पराजित गर्दै प्री क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पश्चिम तराईका केही जिल्लामा बाढ़ीको जोखिम, बागमती गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, थमन विक हत्या प्रकरणमा पूर्व सांसद महतो सहित 6 जनालाई 5 वर्ष कैद सजाय, 3 जनाको जन्म कैद फैसला सदर, आज सुनचाँदीको भाव बढ़्यो, सुन तोलाको 2,83,500 रूपियाँमा कारोबार, रूसद्वारा युक्रेनमा ठूलो आक्रमण, कम्तीमा 10 जनाको ज्यान गयो, कयौं मानिस घाइते, र विश्वकपमा आज राति स्पेन र अस्ट्रियाले खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। बाढ़ीको सम्भावित क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुहोला।

0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला तो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855509934।
3: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौं। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुमा 10 हिटौजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गिने के सबै, खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ, म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, त्यो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने हिँड्नसक्ने भएछु। श्री बाबु म व्यस्तरी खुसी, म त अहिले अब त म त बच्यो भने छ नि, म
6: सुमै सुधारे रामराजीपुर कल्याणपुर भन्छ तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको कि। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतते पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे, लाउने दबाई पनि खाने दबाई पनि दिनुभयो, अनि बिहान बेलुका बिहान बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा

0: को चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
1: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 98570 59934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 98550 5094

0: मार्गा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: किन झोक्राउनु भछ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कान्छोले पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 98570 21 757 र 98472 96 228
4: खुसीको खबर
5: होइन के खुसीको खबर हो दाजु
4: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि
5: हो र
6: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-573-823

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806317111 र 9806621354।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्ग

0: भएको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
1: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
3: फोन नम्बर 071-531-641, 535-641।
4: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौ, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौ, महिलाको श्रमलाई सक्दो हौसला बढाउ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौ। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि डिटो मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
9: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
10: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
9: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
11: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा, च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-5-92-183, मोबाइल 9857068-805, 97-676, 091-99-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
3: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
12: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
3: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोत्तमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
13: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। कक्षा 12 को बोर्ड परीक्षा में उत्तीर्ण संपूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षा को शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्ष में भर्ना खुले सहर्ष जानकारी गराउँदछौं।
14: इस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल इस कलेज में भर्ना भई आफ्नो सीट सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौं।
13: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाई हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनोट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
14: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्र जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
13: सम्पर्क 9857016604, 9847078 र 071514029।
14: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्दे।
15: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
16: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
15: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
17: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
15: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
18: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
19: सबै मिलाई खुवाऊ।
18: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अण्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
20: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
21: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: सिकल सेल रोग सम्बन्धी जानकारीमूलक अभिमुखीकरण तथा रक्त परीक्षण बारे अत्यन्त जरुरी सूचना।
2: विशेष गरी थारू समुदायमा देखिने सिकल सेल बिरामीको खोजी पहिचानका लागि तिरुत्तमा नगरपालिकाले आज उडान नम्बर 13 र भोलि उडान नम्बर 17 अभिमुखीकरण तथा रक्त परीक्षण कार्यक्रम राखेकोले थारू समुदायका सम्पूर्ण महानुभावहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: समय बिहान 10 बजेदेखि।
2: अनुरोधक तिरुत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर रूपन्देही।
3: तिरुत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिरुत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: पितो शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।
6: सर हाँ, हमार छुट्टी मिल गई।
7: जाटी से
6: जाटी से
7: तब तो चलो गए चलो।

0: यति बेला दिउँसोको एक बज्यो।
1: खैदाई दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
2: ए ल ल लिनुहोस् भाइ।
1: अनि दाई कति भयो पैसा?
2: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
3: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 98023 64 460।
1: आग लागी हुन नदिन सधैं सनाखो बनाऊ। खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाऊ। सिलिन्डर को रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यास को गन्ध आए बेवास्ता नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट तमाखु चिलिम सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुली का तार प्लग स्विच वा वायरिंग ठीक अवस्था में भए नभएको जाँच गरौं। घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानी को जोहो गरी राखौं। आगलागीजन्य विपदबाट बस्न चनाखो बनौं। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊं। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका दिउखुरी नेपाल।
2: डेंगू से बचे की खंती मच्छर के काटे से बच भी सर्वोत्तम उपाय होए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के न देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में चचावा जाए।
3: अनुरोध है लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
4: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
5: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहिनछस्।
6: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
7: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
8: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
9: होइन के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
8: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौ, कानूनको सम्मान गरौ। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
10: रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
11: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
4: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
11: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
12: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
4: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
13: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
14: भुजल उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना।
15: यस भुटनप महानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको कितागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ। उक्त वर्गीकरणको कितागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा किस्ता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिनभित्र अथवा असार 20 गतेभित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। अनुरोधक स्थानीय भू उपयोग परिषद बुटन उपमहानगरपालिका बुटवल।
16: Thank you.

0: खुसीको खबर र खुसीको खबर र खुसीको खबर
1: होइन के खुसीको खबर हो दाजु?
0: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
1: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
1: सौजी क्युआर भयो है?
3: ए, भन्नुहोस् त, मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सिएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि
5: हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा
6: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध
7: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल सङ्घ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
8: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि धन्दा नमान्नुहोस् तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
9: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं
6: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देही
8: फोन नम्बर 071-560-205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ
10: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
11: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
12: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
13: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
12: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कुल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
13: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
12: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98570-42471 फोन 071-562-269 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
14: आग लागि तथा डडेलोबाट जोगियौ र जोगाऊ
12: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ
14: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ
12: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ
14: परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ
12: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ
14: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
12: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं।
14: डढेलु विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
12: कहीँ कतै आगलागीका घटना भए वा वनमा डढेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डढेलो नियन्त्रण गरौं।
14: आगलागीबाट आफू बचौ, अरूलाई पनि।

0: कुनै भेदभाव नगरौ।
1: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
2: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ? हँ, तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
3: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
4: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
3: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
4: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
2: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
5: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
6: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
7: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
6: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
7: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
6: मणि मुकुन्द क्याम्पस, योगीकुटी, बुटवल 11, रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ।
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ।
0: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौ।
1: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौ।
0: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ।
1: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ।
0: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ।
1: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
2: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
3: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलुतमा एक शङ्कनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
2: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
3: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
2: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98570-34-520।
4: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
5: हाम्रा सेवाहरू
4: जनरल फिजिसियन,
5: स्त्री तथा प्रसुति,
4: बाल रोग,
5: छाला तथा यौन रोग,
4: हार जोड्ने नसा तथा बाथ रोग,
5: टाउको तथा मनोरोग,
4: नाक कान घाँटी,
5: जनरल सर्जरी,
4: भिडियो एक्सरे,
5: डिजिटल एक्सरे,
4: ईसीजी,
5: डेन्टल तथा प्याथोलोजी,
4: फिजियोथेरापी
5: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
6: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
7: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
2: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
3: 98-570-21-835।
8: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित है
9: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
8: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
10: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
8: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
11: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
12: सबै मिलाइ खुवाऊ।
11: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
13: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
14: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
15: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना फारम वितरण आषाढ 8 गतेदेखि। प्रवेश परीक्षा आषाढ 26 गते शुक्रबार बिहान 8 बजे। सम्पर्क राममणी बहुमुखी क्याम्पस, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226, बीबीएस को लागि 98-570-42-624, बीए र बीएड को लागि 98-471-29-657।
16: सिकल सेल रोग को एक जानकारी।
0: सिकलसेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्त कोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्त कोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्त कोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्त कोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जीन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
12: सिकल सेल रोगका लक्षणहरू:
16: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
0: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
16: जन्डिस हुने,
0: आँखाका समस्याहरू देखा पर्ने,
16: संक्रमणहरू भइरहने,
0: पक्षघात समेत हुने,
16: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
0: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
16: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
0: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
16: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
0: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
16: रक्त अल्पताको उपचार गराउनु पर्छ,
0: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
16: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
0: धेरै तनाव लिनु हुँदैन,
16: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
0: सिकलसेल रोगको रोकथाम:
16: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
0: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
16: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
0: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
16: अनुरोध: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
17: सिकल सेल रोग सम्बन्धी जानकारी मूलक अभिमुखीकरण तथा रक्त परीक्षण बारे अत्यन्त जरूरी सूचना।
0: विशेष गरी थारू समुदायमा देखिने सिकल सेल बिरामीको खोजी पहिचानका लागि तिलोत्तमा नगरपालिकाले आज वडा नम्बर 13 र भोलि वडा नम्बर 17 अभिमुखीकरण तथा रक्त परीक्षण कार्यक्रम राखेकोले थारू समुदायका सम्पूर्ण महानुभावहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
17: समय बिहान 10 बजेदेखि।
0: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर रूपन्देही।
18: स्वास्थ्यमा बुटवल:
0: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
18: असल अभ्यासदेखि नीतिका कुरा,
0: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
18: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
0: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
18: कार्यक्रम स्वास्थ्यमा बुटवल।
12: सिकलसेल रोगको एक जानकारी:
0: सिकलसेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्त कोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्त कोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको
19: दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
12: सिकल सेल रोगका लक्षणहरू:
16: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
19: छाती पेट हातखुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
16: जन्डिस हुने,
19: आँखाका समस्याहरू देखा पर्ने,
16: संक्रमणहरू भइरहने,
19: पक्षीघात समेत हुने,
16: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
19: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
16: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
19: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
16: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
19: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
16: रक्त अल्पताको उपचार गराउनु पर्छ,
19: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
16: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
19: धेरै तनाव लिनु हुँदैन,
16: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
19: सिकल सेल रोगको रोकथाम:
16: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
19: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
16: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
19: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
16: अनुरोधक: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
20: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
21: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
20: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
21: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
20: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
21: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
20: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
21: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
20: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
22: अनुरोधक: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।

0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमाने फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली, लाइन चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको नम्बर 10 सिटी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यति हिँड्ने सक्ने बस्छु।
6: श्री बाबु म व्यस्तरी खुसी म त अहिले
5: अब त म त बस्यो भने छ नि म
6: सुमै सुधारे रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतातै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतातै पोल्ने दुख्ने बेसरी पटौनी सुतेको सुते हुने सुती सुती खाने भात अनि त्यही हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहनी त्यहाँबाट त्यहीँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे लाउने दबाई पनि खाने दबाई दिनुभयो अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद इस कार्यक्रम को सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ़ चितवन मोबाइल 9855050934
8: साप के काटे में ध्यान देवे वाला बात साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए सांप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए झाड़ फूक के तरफ न जावा जाए अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए
9: अनुरोध आग लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
10: चैतदेखि जेठ महिनासम्म सुक्खा मौसम र हावाहुरी चल्ने भएकोले आग लागेको धेरै जोखिम रहन्छ त्यसैले सलाई लाइटर जस्ता आगोजन्य वस्तु बालबालिकाले नभेट्ने ठाउँमा राखौं चुरोट भिडीका ठुटाहरू राम्रोसँग निभाएर मात्रै फाल्ने गरौं वन जंगल जाँदा आगोजन्य वस्तु लिएर नजाऊ यदि आग लागि भइहालेमा नजिकको जनसमुदाय दमकल वा प्रहरी कार्यालयमा खबर गर्न नबिर्सौं जनहितका लागि तिलोतमा नगरपालिका रेडियो लुम्बिनी र तिलोतमा टेलिभिजन मणिग्राम रूपन्देही
11: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
12: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
11: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
12: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त
11: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
12: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
11: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
13: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
14: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
13: दुःख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन
14: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
15: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्। यसका लागि उपयुक्त वातावरण दिउँ।
16: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Arga Khanchi Ofisi Cement, Desh Ko Cement.
1: Burzer Ghar, Rang, Raunak. Ghar Raman, Duwe Rangin Banaune Akarshak Offer. Aajai Burzer Paints Ko Kharidna Paunuhos. Motorcycle, Freeze Ra Mobile Phone Jitne Mauka. Saathai Sure Shot Ma Paunuhos 100 Square Feet Ko Silk Illusion Design Pani. Shartaharu Lagu Hune Chhan.
2: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने. मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको. कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि. गहनामा खास सधैँको विश्वास.
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
4: तिलोत्तमा 5 मडगिराम रूपन्देही.
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ. ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है.
5: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472182 र 98470240870.
6: किन झोक्राउनु भन्छ काका?
7: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो.
6: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ. बरु अझै पनि केही बिग्रेको छैन. जानुहोस् बुद्ध फाइबरमा.
7: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो.
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ. गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98570211757 र 98472962228.
8: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना. विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो. हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा. विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर. फोन 071410380, 071410479, मोबाइल 98575188, 98575252. www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ.
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
9: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
9: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्.
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ.
9: नेपाल सरकार विज्ञापन बोर्ड.

चोली हजुर छोरोलाई च्याटै शिरमा टोपी दैव सन्जु भेट भयो नाते गाउने हो कि हो झ्याउरे भाका मादलो ताल तालमा ताल मिलाएर नाचिदिउँ नाच आगनीमा।

0: नानी खाना खाना आऊ
1: लाउ दिनुस
0: हात धोयौ
1: धोइसके बाबा
0: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिची मिची हात धुनु पर्छ जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ
1: ढिला भइसक्यो
2: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ
0: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
2: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ
3: बर्सेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
4: नेपाल सरकार विज्ञापनको
5: उत्सवको पर्व
6: एसआर गिब्सन क्यानन ब्रान्डको पाँच नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
5: एसएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
6: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
5: फोन नम्बर 071-542-6999
7: सौजी क्युआर भयो
8: ए भन्नुहोस् त मेसेज आएको छैन
9: घरी एसएमएस आएन

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तु नि देखि भनिन्छु नि हजुरलाई
1: ल बारात नागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सिएनसी मसिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

0: दिलोतमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गए निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: सधै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
4: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
3: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
5: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ।
3: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
5: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
3: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाउ।
5: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
3: सुक्खा याम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
5: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
3: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
5: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
3: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ।
5: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
3: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
6: Thank you.

0: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
1: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
2: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
0: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि।
2: मोबाइल 9806317111 र
0: 9806211354।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
5: फोन नम्बर 0175316041 5356041।
6: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
7: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
11: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
12: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
11: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
12: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
10: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
13: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
14: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कहल जाता। अका होई डाक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल बा, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ, तब का पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई हो जाले, ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सरसफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
15: देखा, पाथर खोजत के भगवाने मिले जैसन होई गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
14: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
13: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
14: फल फूल और साग पात बच्चा के खाना साथ साथ
15: सब मिल के खियावल जाए
14: कमती में।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य मुख्य खबर। दैलेखमा यात्रुवाहक बस कर्णाली नदीमा खस्यो, एकजनाको शव फेला, उद्धार चल्दै बसमा रहेको यात्रुको संख्या खोलिन। जून महिनामा 91,000 भन्दा धेरै विदेशी पर्यटक नेपाल आए, गएको वर्षको तुलनामा 19.5% वृद्धि। भारतमा चिया निर्यात नियमित, 2 महिनादेखिको समस्या समाधान, स्थायी समाधान खोज्न व्यवसायीको अनुरोध। थाइल्याण्डमा बालकले चलाएको ट्रकले ठक्कर दिँदा 8 जना बिच्छुको ज्यान गयो, 10 जना भन्दा धेरै घाइते। र विश्वकप फुटबलको नक आउटमा आज राति स्पेन र अस्ट्रेलिया खेल्दै। नेपाल खबरमा अब पूरा खबर। दैलेखमा कर्णाली नदीमा यात्रुवाहक मिनी बस खसेको छ। सुर्खेतबाट कालीकोट जाँदै गरेको कर्णाली प्रदेश 02001X1055 नम्बरको मिनी बस बिहान 11:30 बजेतिर चामुण्डा बिन्द्रा सैनी नगरपालिका साथ कर्णाली राजमार्गको साङ्गेतारामा रहेको कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी श्रवण कुमार विकले जानकारी दिनुभयो। उहाँका अनुसार बसमा कति यात्रु थिए भन्ने खुलेको छैन। सुर्खेत बस पार्कबाट छुट्दा भने 6 जना यात्रु रहेको बताइएको छ, तर बाटोमा थप यात्रु चढे नचढेको यकिन नभएको प्रहरीको भनाई छ। प्रहरीका अनुसार भीड़मा अड्किएको एउटा शव निकालिएको छ। बस सड़कबाट 600 मिटर तल कर्णाली नदीमा खसेको हो। दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेस र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको छ। सड़क विभागले मनसूनका समयमा हुन सक्ने सड़क अवरोध र प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै देशभर पूर्व तयारी पूरा भएको जनाएको छ। विभागका महानिर्देशक डाक्टर विजय जैशीका अनुसार 15,000 किलोमिटर सड़क सञ्जाल मध्ये झण्डै 10,000 किलोमिटर सड़कमा विशेष प्राथमिकताका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ। मुख्य राजमार्गहरूमा पहिरो गएमा दिउँसोको समयमा 1/2 घण्टाभित्र प्राविधिक टोली पुग्ने र सामान्य अवस्थामा 2 घण्टाभित्र बाटो खुलाउने विभागको लक्ष्य छ। यस वर्षदेखि विभागले आधुनिक प्रविधिको प्रयोग गर्दै सेतु नामक सफ्टवेयर मार्फत देशभर रहेका 277 वटा हेभी इक्विपमेन्ट र अपरेटरहरूको लाइभ लोकेशन ट्र्याक गर्ने व्यवस्था मिलाएको छ। यसले पहिरो गएको ठाउँमा सबैभन्दा नजिक रहेको मेसिन तत्काल परिचालन गर्न सहज हुनेछ। यस्तै नागढुङ्गा मुगलिन र नारायणगढ़ मुगलिन लगायतका मुख्य पहिरोहरूलाई बायो इन्जिनियरिङ र अन्य प्रविधि मार्फत स्थिर बनाइसकेको विभागको दावी छ। विभागले मनसूनको समयमा मौसम पूर्वानुमान र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अपील गरेको छ। सन् 2026 को जून महिनामा 91,363 जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो संख्या गएको वर्षको जून महिनाको तुलनामा 19.5% धेरै हो। गएको वर्षको जून महिनामा 76,425 विदेशी पर्यटक नेपाल आएका थिए। यस्तै कोविड-19 महामारी अघि सर्वाधिक पर्यटन गतिविधि भएको वर्ष सन् 2019 को जूनमा 74,883 पर्यटक नेपाल आएका थिए। यस वर्षको जून महिनामा सन् 2019 को तुलनामा 22.01% वृद्धि भएको हो। मध्यपूर्वमा चलेको युद्धका कारण हवाई टिकटमा समस्या, मूल्य वृद्धि लगायतका समस्याका बीच पनि पर्यटक आएका हुन्। नेपाल आएका पर्यटक मध्ये 41,809 भारतीय नागरिक छन्। यस्तै अर्को छिमेकी देश चीनबाट 8,875 पर्यटक आएका छन्। पर्यटन बोर्डका अनुसार युरोप बाट 13,119 जना र अमेरिकी महादेशबाट 6,954 जना पर्यटक नेपाल आएका छन्। बितेको 2 महिनादेखि ठप्प रहेको नेपाली चियाको भारततर्फको निर्यात नियमित भएको छ। अस्ति मंगलबारदेखि कांकर भिट्टा नाकाबाट इलाम र झापाका चियाका ट्रकहरू भारततर्फ प्रस्थान गरिरहेका छन्। मेची भन्सार कार्यालयका अनुसार मंगलबार र बुधबार अर्थात अस्ति र हिजो गरेर चिया बोकेका 5 वटा ट्रक भारततर्फ गइसकेका छन्। भारतको खाद्य सुरक्षा प्राधिकरणले नयाँ नीति ल्याई 70% परीक्षणको सट्टा 20% खेपमा मात्र नमूना परीक्षण गर्ने व्यवस्था गरेपछि यो सहजता आएको हो। निर्यात अवरोधका कारण झापा र इलामका झण्डै 900 वटा चिया उद्योग बन्द गरेर किसान र मजदूरहरूले आन्दोलन थालेका थिए। अहिले पहाड़ी अर्थोडक्स चिया पूर्ण रूपमा निकासी भइरहेको छ भने तराईको सीटीसी चिया मूल्यमा सहमति हुन बाँकी रहेकाले रोकिएको छ। अनुसार यो अस्थायी समाधान मात्रै हो। दीर्घकालीन समाधानका लागि नेपाल र भारतबीच सरकारी स्तरको सम्झौता र तेस्रो देशमा बजार विस्तार आवश्यक रहेको व्यवसायीहरूको भनाइ छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। नेपाल रेडक्रस सोसाइटीले कुनै पनि तहको समितिका पदाधिकारी र सदस्यहरू राजनीतिक दल तथा दलका भातृ संगठनको पदहरूमा बहाल रहेको भए नेपाल रेडक्रसमा रहेको आफ्नो संलग्नताबाट अलग हुन अनुरोध गरेको छ। रेडक्रसमा संलग्न स्वयंसेवक तथा कर्मचारीहरूले रेडक्रसको सिद्धान्त, मूल्य र मान्यता अनुकूल कार्य र व्यवहार गरेको सुनिश्चित गर्न नेपाल रेडक्रस सोसाइटीको विधान 2020 दल वा दलका भातृ संगठनको पदाधिकारीमा भएका व्यक्ति रेडक्रसका कुनै पनि तहमा सदस्य वा पदाधिकारी नरहने व्यवस्था छ। सोसाइटीले जारी गरेको अनुरोधमा विधानको व्यवस्था अनुसार गर्न भनिएको छ। नेपाल रेडक्रस सोसाइटी विश्व रेडक्रस अभियानको अभिन्न अंगको रूपमा रेडक्रसका सात सिद्धान्त, मूल्य मान्यतामा आधारित एक तटस्थ र निष्पक्ष रूपमा काम गर्ने देशकै ठूलो मानवीय संस्था हो। नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक दलहरूको प्रभाव र संलग्नताका कारण समस्याहरू जटिल बनेको भनी बेला बेलामा सरकारवालाहरूबाट टिप्पणी भइरहेको छ। अब विदेशको खबर। थाइल्याण्डमा 11 वर्षीय बालकले चलाएको ट्रकले किचेर धार्मिक जुलुसमा सहभागी बौद्ध भिक्षुहरूलाई ठक्कर दिँदा 8 भिक्षुको ज्यान गएको छ। अरू 10 भन्दा धेरै घाइते भएका छन्। बालकले आफ्नो अभिभावकको ट्रक अनुमति बिना चलाउने क्रममा घटना भएको र दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान शुरू गरेको समाचार संस्था एएफपीले जनाएको छ। प्रहरीका अनुसार 35 भिक्षु र 5 सर्वसाधारण अनुयायी तीर्थयात्राका क्रममा सड़क किनार हुँदै हिँडिरहेका बेला बालकले चलाएको ट्रक नियन्त्रण बाहिर गई जुलुसमा ठोकिएको थियो। दाहानका प्रान्तीय गवर्नर बोराएन बुनारतले यो घटनालाई सड़क सुरक्षाबारे गम्भीर चेतावनीको रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले पछिल्ला वर्षहरूमा सड़क सुरक्षा कड़ा बनाइए पनि यस्ता दुर्घटना दोहोरिन नदिन सबैको विशेष गरी अभिभावकको जिम्मेवारीपूर्ण भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति पूर्व विजेता स्पेन र अस्ट्रिया खेल्दैछन्। अमेरिकाको लस एन्जलस रंगशालामा हुने यो खेल नेपाली समयअनुसार भरे राति 12:45 शुरू हुनेछ। समूह एचको विजेता स्पेन र समूह जीएको उपविजेता अस्ट्रिया बीच विश्वकपमा यो दोस्रो भेट हो। यसअघि सन् 1978 विश्वकपमा अस्ट्रियाले स्पेनलाई 2-1 हराएको थियो। समग्रमा भएका 16 खेलमध्ये स्पेनले 9 र अस्ट्रियाले 4 खेल जितेका छन् भने 3 खेल बराबरीमा सकिएको छ। यसैगरी भोलि बिहान 5:00 क्यानाडाको टोरन्टो रंगशालामा पोर्चुगल र क्रोएसिया खेल्नेछन्। समूह के र एलका उपविजेता बीच विश्वकपमा पहिलो प्रतिस्पर्धा हुँदैछ। अहिलेसम्म भएका 10 पोर्चुगलले 7 र क्रोएसियाले 1 खेल जितेका छन्। भोलि नै बिहान 9:15 स्विजरल्याण्ड र अल्जेरिया बीच खेल हुनेछ। स्विजरल्याण्ड समूह बीको विजेता र अल्जेरिया उत्कृष्ट तेस्रो टोली रहँदै नकआउटमा पुगेका हुन्। विश्वकपको प्री क्वार्टर फाइनलमा अहिलेसम्म 10 टोलीको टुंगो लागिसकेको छ, जसमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, ब्राजिल र नर्वे तथा मेक्सिको र इंग्ल्याण्ड बीच खेल हुने पक्का भइसकेको छ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। दैलेखमा यात्रु वाहक बस कर्णाली नदीमा खस्यो, एकजनाको शव फेला, उद्धार चल्दै बसमा रहेका यात्रुको संख्या खुलेन। जून महिनामा 91,000 भन्दा धेरै विदेशी पर्यटक नेपाल आए, गएको वर्षको तुलनामा 19.5% वृद्धि। भारतमा चिया निर्यात नियमित, 2 महिनादेखिको समस्या समाधान, स्थायी समाधान पनि खोज्न व्यवसायीको अनुरोध। थाइल्याण्डमा बालकले चलाएको ट्रकले 8 ठक्कर दिँदा 8 जना भिक्षुको ज्यान गयो, 10 जना भन्दा धेरै घाइते। र विश्वकप फुटबलको नक आउटमा आज राति स्पेन र अस्ट्रेलिया खेल्दै।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। माइतीघरबाट सिंहदरबार घेराउ गर्न हिँडेका दृष्टिबिनहरूलाई प्रहरीले बाटोमा नै रोकेको छ। लामो समयदेखि माइतीघरमा धरना दिएर बसेका दृष्टिबिनहरू आज सिंहदरबार घेराउ गर्ने तयारीमा थिए, तर उनीहरूलाई प्रहरीले बीच बाटोबाटै फर्काइदिएको हो। दृष्टिबिनहरूको माग सम्बोधन गर्न दबाव दिन उनीहरूले सिंहदरबारको घेराउको रणनीति बनाएका थिए। सड़क पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमूलक काम गर्दै आएका दृष्टिबिनहरू सरकारले व्यवसाय गर्न नदिएको भन्दै 11 दिनदेखि धरना दिइरहेका छन्। सरकारले दृष्टिबिनहरूको व्यवस्थापन सम्मानजनक रूपमा गर्नुपर्ने, योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने, त्यो सम्भव नभएसम्म अहिले गर्दै आएको स्वरोजगार तथा सड़क संगीत जस्ता पेशा निर्वाध रूपमा गर्न दिनुपर्ने र सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धि गर्नुपर्ने उनीहरूको माग छ। सरकारले आउँदो साउन 1 गतेदेखि काठमाडौँ उपत्यकामा 8 वटा ब्लू बस सेवा सञ्चालन गर्ने भएको छ। शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा सरकारले महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न साथै प्रदेशमा निशुल्क ब्लू बस सेवा सञ्चालन गर्ने घोषणा गरेको थियो। शुरूमा लगनखेल बुढानीला कण्ठ रूटमा 2 थान 2 वटा र थानकोट नागढुङ्गा विमानस्थल रूटमा 2 वटा बस सञ्चालन गर्ने पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले जानकारी दिनुभयो। चक्रपथ क्षेत्रमा 4 वटा बस सञ्चालन हुनेछन्। भक्तपुर नगरपालिकाको आयोजनामा नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयका प्राथमिक तहका शिक्षकहरूका लागि निरन्तर मूल्याङ्कन प्रणाली सम्बन्धी 1 दिने तालिम शुरू भएको छ। तालिमको उद्घाटन कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले गुणस्तरीय शिक्षा निर्माणमा सक्षम र दक्ष शिक्षकको भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताउनुभयो। मेयर प्रजापतिले विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समिति गठन गरी समितिको सिफारिशका आधारमा विद्यालयहरूलाई भौतिक तथा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो। काठमाडौँमा पत्रकारका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। एकता फाउण्डेशन नेपालको आयोजना र सूचना तथा संचार मन्त्रालयको सहकार्यमा पत्रकारलाई तालिम दिएको हो। समावेशी पत्रकारिता क्षमता र सहकार्य विषयक तालिम, पत्रकारिता क्षेत्रमा कार्यरत जनशक्तिको पेशागत दक्षता, सिप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन गरेको आयोजकले जनाएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवं आख्यानकार गीता केसरीको 86 वर्षको उमेरमा आज निधन भएको छ। उहाँ अल्जाइमर र हृदय रोगबाट पीड़ित हुनुहुन्थ्यो। केसरी 2061 दुई हजार 2063 प्रतिष्ठानको सदस्य सचिव हुनुहुन्थ्यो। उहाँका एक दर्जन जति उपन्यास र केही कथा संग्रह प्रकाशित छन्। केसरीका सौगात, आवाज, मुक्ति, अन्तिम निम्तो, विश्वास लगायत कृति प्रकाशित रहेका छन्। र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहना सहित दुईजना पक्राउ परेका छन्। जुत्ता, सारी तथा अन्य कपड़ा उल्लेख भएको कार्गो बाकस जाँच गर्दा सुन तथा चाँदीको जस्तो देखिने धातुको गरगहना फेला परेको हो। सामग्री युनिक कार्गोले एपेक्स लजिस्टिक मार्फत काठमाण्डुबाट अमेरिका पठाउन लागेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। प्रहरीले एपेक्स लजिस्टिकका संचालक एगिरा सुवेदी र युनिक कार्गोका संचालक रामप्रसाद दाहाललाई पक्राउ गरेको छ। प्रहरीले कार्गो बाकसबाट 9 गेडी ठूलो 22 थान, सानो 44 थान, 21 गेडी 14 थान, चन्द्रमा 16 थान, जन्तर 20 थान लगायत सुनचाँदीका गरगहना बरामद गरेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर शुरू सक्नु अघि मुख्य खबर फेरि एकपटक। जून महिनामा 91,000 भन्दा धेरै विदेशी पर्यटक नेपाल आए, गएको वर्षको तुलनामा 19.5% वृद्धि। सिंहदरबार घेराउ गर्ने दृष्टिविहीनहरूको प्रयास असफल, प्रहरीले बाटोबाटै फर्काइदियो। र आउँदो साउन 1 गतेदेखि काठमाडौँ उपत्यकामा 8 ब्लू बस सञ्चालन हुने। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com पढेर सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन सुख नारायणगढ़ चितवन, मोबाइल 98550-50934।
3: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु, चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली, लाइन सोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512-40934।

0: फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
1: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ हेर्नुहोस्, जमा नै फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाइडको भन्नुमा 10 सिताजी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
4: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
3: अब त म त बच्यो भनेको छ नि। म
4: रामराजीपुर कल्याणपुर भन्छ तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको कि। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटाउने गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यही हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, अनि बिहान बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्नु भएको।
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
6: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855509934।
7: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। सांप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए, अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
8: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
9: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
10: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
9: खै के औषधि रहेछ?
10: ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
9: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
10: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
9: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
10: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको

0: सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
1: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले दिला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
4: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

बिहार का खांची ओबीसी सीमेंट, देश को सीमेंट।

0: नमस्कार।
1: वर्जल घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै वर्जल पेन्ट्स को खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इल्युजन डिजाइन पनि शर्तहरू लागू हुने छन्
2: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
4: तिलोत्तमा 5 मडिग्राम रूपन्देही
3: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
5: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472182 र 98470240870
6: किन झोक्राउनु भो काका
7: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
6: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
7: ए बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर मोबाइल 98570211757 र 98472698
8: नानी खाना खाना आऊ
9: लाउ दिनुस
8: हात धोयो
9: धोइसके बाबा
8: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिची मिची हात धुनु पर्छ जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ
9: ढिला भइसक्यो
10: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ
8: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
10: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौँ
11: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
12: नेपाल सरकार विज्ञापनको
13: उत्सवको पर्व
14: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
13: एपिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
14: कृषि विकास ब्याङ्कको गल्ली मिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
13: फोन नम्बर 071542569
15: खुसीको खबर
16: होइन के खुसीको खबर हो दाजु
15: अरे भाई लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
16: हो र
15: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071573823
16: सौजी क्युआर भयो
17: है ए बगाउनुस् त मेसेज आएको छैन घरी एसएम

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
6: सम्पूर्ण किसान दाजुभाइ तथा दिदी बहिनीहरू, फलफूल खेतीको सिजन शुरूआतसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ महिना फल्ने आँपदेखि आम्रपाली, मालिका, नीलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
7: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
8: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा 4 ड्राइभर टोल रूपन्देही,
6: फोन नम्बर 071-560-205।
9: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: कति धेरै भिडो मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो ल मलाई कसले छुँदैछ यताउता आँखा भनी देख्दिन कसलाई आरोप लगाउनु र अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ लौ न सहयोग गर्नुहोस्
2: ओए बहिनीलाई के गरेको हो त मान्छे नै रहेनछस्
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ
4: लैङ्गिक हिंसा अन्त्य गरौं हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश
5: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं
6: नेपाल सरकारसँगको सहकार्य यूएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ
7: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ
6: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ
7: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ
6: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ
7: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ
6: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं
7: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ
6: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ
7: कही कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं
6: आगलागीबाट आफू बचौ अरूलाई पनि बचाऊ वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ
7: कञ्चन गाउँपालिका कञ्चन भूपन्देहि
8: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा
9: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
10: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
8: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 96036311 र 98026121354
11: खै दाई दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुस् न
12: ए ल ल लिनुस् भाइ
11: अनि दाई कति भयो पैसा
12: ल हेर भाइ के गरेको तपाईले तपाईलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
13: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ
14: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
15: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
16: डर लाग्नु निद्रा नलाग्नु
15: अनौठा विचार आउनु
16: निराशा बढ्नु खुसी नहुनु
15: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
16: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
15: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
16: छटपटी हुनु चिटचिट पसिना आउनु
15: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
16: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
15: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
16: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
17: नेपाल सरकार विज्ञापन
18: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ
19: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पोर्ट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ विशेष गरी हाड जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
18: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
20: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
21: फोन नम्बर 071-531-6141 535-641
22: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
23: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
24: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
23: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
24: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
25: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
26: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
27: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
28: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
27: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कुल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
28: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
26: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
29: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
30: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो
31: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाई, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
30: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
31: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
30: मणि मुकुन्द क्याम्पस, योगीकुटी, बुटवल 11, रूपन्देही। फोन 071-420-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, मणिग्राम, रूपन्देही।
1: पितो सान्तिको मुहान लुम्बिनी

0: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
1: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
0: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
1: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
2: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
3: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
4: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध,
5: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कूल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
6: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
7: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं।
4: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देही।
6: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
8: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
9: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
8: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
9: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
8: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
10: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोलेको छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
11: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
10: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
12: हजुर, नेपालमै उत्कृष्ट
10: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तिलोत्तमा 4 नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
1: भर्ना खुल्यो।
13: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
13: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ नेपाली स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनोट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
1: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
13: सम्पर्क 9857016604, 9847078505 र 0715140029।
1: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही।
14: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे ना तरीका सास ससुर के? हाँ, तब का पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई हो

0: राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: रसगोल्नु वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्छौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
2: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
3: के को छलफल हो दाई बाबुजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
2: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
3: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्यै छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परेको थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्?
1: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
4: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
5: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857079934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: जडिलो बाटो बचौ र बचाउ, सलाई लाइटर जस्ता प्रज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं, जंगलमा सलाई तथा लाइटरको प्रयोग नगरौं र गर्नै पर्ने भए सावधानी पूर्वक प्रयोग गरी राम्रो गरी निभाउ। हाम्रो सानो असावधानीले जंगल मात्र होइन आसपासका बस्ती समेत उजाड हुन सक्छन्। जन धन र वनको संरक्षण गरौं, सचेत बनाऊ, डडेलोबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: जातीय विभेदको अन्त्य गरौं, जातीय आधारमा नभई मानिसको ज्ञान, सीप र कर्मको कदर गरौं। मानिसको श्रेष्ठता उसको आचरणले निर्धारण गर्दछ, कर्मद्वारा मानिसको श्रेष्ठता कायम गरौं। जातीय विभेदले पैदा गरेको अन्धविश्वासमा नपरौं, छुवाछुत र भेदभाव जन्ने कार्य दण्डनीय हो, सचेत रहौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
5: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
6: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
5: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
6: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
5: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
6: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
5: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
6: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
8: कहाँ हुनुहुने? वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
7: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
8: हो नि दिदी, म हजुरले भने जस्तै हृष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
7: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर परेर भाइ?
8: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
7: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
9: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
7: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: अर्घा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472182 र 98470240870
5: होइन पुर्खे बा किन के
6: भएर
5: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो
7: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल
5: होइन पुर्खेबा फेरि दौडिँदै कता हो
6: ए क्रिम्सनमा गएको सब ठिक ठाक अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक
7: सम्पर्क क्रिम्सन अस्पताल त्रिलोक्तमा 6 मणिग्राम रूपन्देही फोन 071-562744 562744
8: वडा अध्यक्षज्यू नमस्कार
9: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिक ठाक
8: खै के भन्नु वडा अध्यक्षज्यू पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
9: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न मिलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मेचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
8: टोल छिमीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
9: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
11: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
12: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरे तुल्य भए म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
13: धुमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
14: नेपाल सरकार विज्ञापन बोर्ड
15: सौजी क्युआर भए
16: ए बगाउनुहोस् त मेसेजै आएको छैन
17: घरी एसएमएस

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
9: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
10: हाम्रा सेवाहरू:
9: जनरल फिजिसियन,
10: स्त्री तथा प्रसुति,
9: बाल रोग,
10: छाला तथा यौन रोग,
9: हार जोड्ने नसा तथा बाथ रोग,
10: टाउको तथा मनोरोग,
9: नाक कान घाँटी,
10: जनरल सर्जरी,
9: भिडियो एक्सरे,
10: डिजिटल एक्सरे,
9: ईसीजी,
10: डेन्टल तथा प्याथोलोजी,
9: फिजियोथेरापी
10: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
11: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
12: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
13: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
14: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175628032, मोबाइल
15: 9857021835।
16: यति बेला साँझको

नमस्कार, रेडियो लुम्बिनीबाट अपराह्न 5 बजेको हाल खबरमा बीपी गौतमको स्वागत छ। यो हाल खबर एफएम 96.8 MHz, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षकहरू। प्रतिनिधि सभाबाट सम्पत्ति शुद्धिकरण विधेयक पारित, कसैलाई दुःख दिने नियत राखेर विधेयक नल्याइएको अर्थमन्त्रीको दावी। नेपाल प्रहरीका 8 जना प्रहरी अतिरिक्त महानिरीक्षकको सरूवा, मन्त्री परिषद बैठकबाट राष्ट्रिय विज्ञापन नीति स्वीकृत। अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा 2% घट्यो, घटेको भाडा दर आजदेखि नै लागू। लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरू, शान्ति सुशासन र दिगो पर्यटनका विषयमा विभिन्न कार्यपत्र प्रस्तुत। जून महिनामा 91,000 भन्दा धेरै पर्यटक नेपाल आए, कालीगण्डकी नदीमा निर्माणाधीन सिग्नेचर ब्रिजको निर्माण कार्य 95% सकियो। त्रिभुवन विश्वविद्यालय सेवा आयोग अध्यक्ष नियुक्ति प्रति नेपाल प्रगतिशील प्राध्यापक संगठनको आपत्ति, उच्च शिक्षा विधेयकको मस्यौदा प्रति पनि असन्तुष्टि। शेयर बजार आज पनि बढ़्यो, 4 अर्ब भन्दा धेरैको कारोबार। र बोस्नियालाई हराउँदै अमेरिका विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब हाल खबर विस्तारमा। सम्पत्ति शुद्धिकरण विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। आज बसेको संसद बैठकले अर्थमन्त्री डाक्टर स्वर्णिम वागेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयकलाई बहुमतले पारित गरेको हो। विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै मन्त्री वागेले सम्पत्ति शुद्धिकरण विभागलाई थप प्रभावकारी बनाउन सरकार गम्भीर रहेको बताउनुभयो। उहाँले सम्पत्ति शुद्धिकरण मात्र नभई आर्थिक अपराध विरूद्ध अख्तियार जस्तै शक्तिशाली आर्थिक अपराध प्राधिकरण बनाउने विषयमा समेत छलफल गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। एउटै स्रोतबाट सृजना भएको विषयमा फरक फरक निकायले अनुसन्धान गर्दा राज्यको लागत बढ़ने, अदालती प्रक्रियामा बोझ थपिने र बिगो असुलीमा समेत समस्या पर्ने हुनाले कानूनमा आवश्यक सुधार गर्न खोजिएको अर्थमन्त्रीको भनाइ छ। पूर्वाग्रह प्रेरित भएर कसैलाई दुःख दिने नियत राखेर विधेयक ल्याउन नखोजिएको स्पष्ट पार्दै उहाँले सम्पत्ति शुद्धिकरण जस्तो विषयलाई राजनीतिक अभिष्टा पूरा गर्न दुरूपयोग गरिँदा नेपाल ग्रे लिस्टबाट निस्कन नसकेको बताउनुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकबाट सार्वजनिक खरिद विधेयक पनि पारित भएको छ। बैठकमा यस सम्बन्धी भएको दफावार छलफल, सम्बन्धित मन्त्रीको जवाफ र प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत भएपछि बहुमतबाट विधेयक पारित भएको हो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सदनमा विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। अध्यादेशले प्रतिस्थापन गर्न विधेयक संसदमा ल्याइएको हो। सरकारले नेपाल प्रहरीका 8 प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषदको बैठकले नेपाल प्रहरीका 8 प्रहरी अतिरिक्त महानिरीक्षकलाई सरुवा गर्ने निर्णय गरेको हो। बैठकका निर्णयहरू सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले सरकारले विशिष्ट संरचना संचालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का धनकोटालाई नियुक्त गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो। यस्तै आजको मन्त्री परिषद बैठकले कमैया श्रम निषेध गर्ने पहिलो संशोधन नियमावली 2073 स्वीकृत गरेको छ। यसै गरी शिक्षा 10 संशोधन नियमावली 2073 स्वीकृत गर्ने, गोर्खापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मक बहादुर रावललाई नियुक्त गर्ने निर्णय पनि आजको मन्त्री परिषद बैठकले गरेको छ। संरक्षण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय पनि मन्त्री परिषदको आजको बैठकले गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले सरकारले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत दिने, राष्ट्रिय सदाचार नीति 2073 स्वीकृत गर्नुका साथै राष्ट्रिय विज्ञापन नीति 2073 पनि स्वीकृत गरेको छ। यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाड़ा दरमा 2% कटौती गर्ने निर्णय गरेको छ। विभागले जारी गरेको सूचना अनुसार इन्धनको मूल्यमा आएको गिरावटलाई आधार मान्दै भाड़ा समायोजन गरिएको हो। यसअघि डिजलको औसत मूल्य प्रति लिटर 235.83 रूपियाँ रहेकोमा हाल घटेर 193.83 रूपियाँ कायम भएको छ। यसअघि इन्धनको मूल्य वृद्धि हुँदा यात्रुवाहक तथा मालवाहक सवारीमा 5% भाड़ा बढ़ाइएको थियो। त्यति बेला पूर्ण रूपमा भाड़ा समायोजन नभएका कारण अहिलेको मूल्य घट्दा त्यसलाई समेत समेट्ने गरी 2% भाड़ा घटाउने निर्णय लिएको विभागले जनाएको छ। नयाँ निर्णय अनुसार अब यात्रुवाहक सवारी साधन, पहाड़ी बाटोमा चल्ने मालवाहक सवारी र तराईको बाटोमा चल्ने मालवाहक सवारी साधन सबैमा 2% भाड़ा घटाइएको छ। घटेको भाड़ा दर आजदेखि लागू भएको विभागले जनाएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी प्रदेश सरकारको उद्योग पर्यटन तथा यातायात मन्त्रालयको संयुक्त आयोजनामा आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरू भएको छ। बौद्ध सम्पदा र विश्वव्यापी विमर्श, शान्ति सुशासन र दिगो पर्यटन विकास भन्ने मूल विषयमा केन्द्रित सम्मेलन भोलिसम्म चल्नेछ। सम्मेलनमा नेपाल सहित भारत, चीन, श्रीलंका लगायत विभिन्न देशका बौद्ध अध्येता, अनुसन्धानकर्ता, प्राज्ञ, धार्मिक गुरू, नीति निर्माता तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विज्ञहरूको सहभागिता रहेको छ। सम्मेलनमा बौद्ध दर्शन, सांस्कृतिक सम्पदाको संरक्षण, विश्व शान्ति, सुशासन र दिगो पर्यटन प्रबन्धनसँग सम्बन्धित विषयमा 12 कार्यपत्र प्रस्तुत गरिने र त्यसउपर छलफल तथा अनुभव आदान प्रदान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन्। सम्मेलनको उद्घाटन गर्दै प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेउपानेले सम्मेलनबाट लुम्बिनीलाई अन्तर्राष्ट्रिय शैक्षिक, आध्यात्मिक तथा बौद्ध अध्ययनको केन्द्रको रूपमा थप स्थापित गर्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। यस्तै सम्मेलनका प्रमुख वक्ता प्राध्यापक डाक्टर नरेश रत्न भद्राचार्यले बुद्धका अहिंसा, शान्ति, करूणा र सहअस्तित्वका सन्देशलाई विश्व समुदायमा थप प्रभावकारी रूपमा प्रवाह गर्न यस्ता सम्मेलन निरन्तर आयोजना गरिनुपर्नेमा जोड़ दिनुभयो। लुम्बिनी बौद्ध विश्वविद्यालय उपकुलपति डाक्टर मानिक रत्न बज्राचार्यले बौद्ध सम्पदालाई विश्व समुदायसँग जोड्दै पर्यटन प्रबन्धन, अन्तर्राष्ट्रिय सहकार्य विस्तार र अनुसन्धानमूलक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनुभयो। कार्यक्रममा प्रदेश सांसद सीके गुप्ता, विश्वविद्यालयका रजिस्ट्रार इन्द्र प्रसाद काफले, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, लुम्बिनी अनुसन्धान केन्द्रका प्रमुख डाक्टर गीतु गिरी लगायतले शान्ति, सुशासन र दिगो पर्यटन विकासमा बौद्ध शिक्षाको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो। विश्वविद्यालयका उप प्राध्यापक कमल थापाको सञ्चालनमा सम्पन्न सम्मेलन उद्घाटन सत्रका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो। सन् 2026 जून महिनामा 91,363 जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो संख्या गएको दुई वर्षको जून महिनाको तुलनामा 19.5% धेरै हो। गएको वर्षको जून महिनामा 76,425 जना पर्यटक नेपाल आएका थिए। त्यस्तै कोविड-19 महामारी अघि सर्वाधिक पर्यटक गतिविधि भएको सन् 2019 जूनमा 74,883 जना पर्यटक आएका थिए। यस वर्षको जून महिनामा सन् 2019 तुलनामा 22.6% पर्यटक बढ़ेका छन्। मध्यपूर्वको युद्धका कारण हवाई टिकटमा समस्या, मूल्य वृद्धि लगायतका समस्याबीच पनि पर्यटक नेपाल आएका हुन्। पालपरा स्याङ्जाको संगम स्थल रामदी स्थित कालीगण्डकी नदीमाथिको सिग्नेचर ब्रिज निर्माण कार्य अन्तिम चरण पुगेको छ। गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी सिद्धार्थ राजमार्ग अन्तर्गत निर्माण थालिएको पुलको काम हालसम्म 95% सकिएको पुल सेक्टर पोखराका आयोजना प्रमुख सीडीई कृष्णराज अधिकारीले जानकारी दिनुभयो। सन् विक्रम सम्म 2028 बनेको स्टील ट्रस्ट पुल जीर्ण भएपछि नयाँ प्रविधिको सिग्नेचर ब्रिजको निर्माण शुरू गरिएको थियो। हाल सञ्चालनमा रहेको 93 मिटर लामो स्टील पुल भन्दा केही तल 123 मिटर लामो आधुनिक सिग्नेचर पुल निर्माण भइरहेको छ। पैदल यात्रीका लागि फुटपाथ सहित 11 मिटर चौडाई रहने पुल 40 टन भार वाहन क्षमताको रहेको छ। नेपाल प्रगतिशील प्राध्यापक संगठनले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदमा सरकारले गरेको नियुक्तिको विरोध गर्दै उक्त निर्णयलाई राजनीतिक हस्तक्षेप र प्राज्ञिक मूल्य मान्यता विपरीत भएको जनाएको छ। संगठनका वरिष्ठ उपाध्यक्ष मनोज विष्टद्वारा आज जारी प्रेस विज्ञप्तिमा संगठनले 17 असारमा सरकारले गरेको नियुक्ति दलीय वफादारिताका आधारमा भएको आरोप लगाउँदै यसले विश्वविद्यालयको स्वायत्तता, प्राज्ञिक स्वतन्त्रता र उच्च शिक्षा क्षेत्रको गरिमामाथि गम्भीर आघात पुगेको दावी गरेको छ। सरकारले पूर्व सचिव किशोर थापालाई सेवा आयोगको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो। संगठनका अनुसार त्रिभुवन विश्वविद्यालय सेवा आयोग जस्तो गरिमामय निकायको नेतृत्व अनुसन्धानात्मक तथा प्राज्ञिक क्षेत्रमा योगदान गरेका व्यक्तिको मूल्यांकन गर्न सक्षम र प्रतिस्पर्धाबाट शरण भएका योग्य व्यक्तिबाट हुनुपर्नेमा राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई नियुक्त गर्दा प्राध्यापक समुदायको सम्मानमा समेत आँच पुगेको उल्लेख गरिएको छ। सरकारले संसदमा लैजाने तयारी गरिरहेको उच्च शिक्षा विधेयकको मसौदा पनि संगठनले असन्तुष्टि व्यक्त गरेको छ। शेयर बजार आज पनि बढ़ेको छ। हिजो उच्च अंकले बढ़ेको शेयर बजार परिसूचक नेप्से आज 8.78 अंकले बढ़ेर 2,661.71 बिन्दुमा पुगेको छ। आज ब्याङ्क, फाइनान्स, जीवन बीमा, माइक्रो फाइनान्स र म्युचुअल फण्ड बाहेक सबै समूहको सूचक घटेको छ। आज ब्याङ्क समूहको सूचक 2% उकालो लागेको छ। आज 109 कम्पनीको शेयर बढ़ेकोमा 153 घटेको छ। यस्तै 13 कम्पनीको शेयर भने घटबड भएको छैन। आज अप्पर लोहर खोला हाइड्रो पावर, कलंका हाइड्रो रिभर्स, सानीगढ़ हाइड्रोको शेयर 15% बढ़ेको छ। बजार सामान्य बढ़ेको दिन एनआईसी एशिया डिस्पेन्सर को शेयर 10.5% ले घटेको छ। आज नेप्से सँगै कारोबार पनि बढेको छ। हिजो 3.86 अर्ब को कारोबार भएकोमा आज 359 वटा कम्पनी का 89,64,000 कित्ता शेयर 4.11 अर्ब रूपियाँमा किनबेच भएका छन्। र फिफा विश्वकपमा आयोजक राष्ट्र अमेरिका प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न खेलमा बेस्निया एण्ड हर्जगोभियानालाई 2-0 पराजित गर्दै अमेरिका प्री क्वार्टर फाइनलमा प्रवेश गरेको हो। अब अमेरिकाले प्री क्वार्टर फाइनलमा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ। बेल्जियमले सेनेगलसँगको खेलमा पुनरागमन जित निकाल्दै अन्तिम 16मा स्थान बनाएको थियो। यसैबीच फिफा विश्वकप फुटबलको नकआउट चरणमा भोलि बिहान 5:45 बजे पोर्चुगल र क्रोनेसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो रंगशालामा हुनेछ। पोर्चुगल समूह के को उपविजेता र क्रोनेसिया समूह एल को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। पोर्चुगल र क्रोनेसिया बीच विश्वकप फुटबलमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यही खेल खबरसँगै हामी अपराह्न 5 बजेको हाल खबरको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा हाल खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभाबाट सम्पत्ति शुद्धिकरण विधेयक पारित, कसैलाई दुःख दिने नियत राखेर विधेयक नल्याइएको अर्थमन्त्रीको दावी। नेपाल प्रहरीका 8 जना प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा, मन्त्री परिषद बैठकबाट राष्ट्रिय विज्ञापन नीति स्वीकृत। अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा 2% घट्यो, घटेको भाडा दर आजदेखि नै लागू। लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरू, शान्ति सुशासन र दिगो पर्यटनका विषयमा विभिन्न कार्यपत्र प्रस्तुत। जून महिनामा 91,000 भन्दा धेरै पर्यटक नेपाल आए, कालीगण्डकी नदीमा निर्माणाधीन सिग्नेचर ब्रिजको निर्माण कार्य 95% सकियो। त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष नियुक्ति प्रति नेपाल प्रगतिशील प्राध्यापक संगठनको आपत्ति, उच्च शिक्षा विधेयकको मस्यौदा प्रति पनि असन्तुष्टि। शेयर बजार आज पनि बढ़्यो, 4 अर्ब भन्दा धेरैको कारोबार। र बास्नियालाई हराउँदै अमेरिका विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश। अपराह्न 5 बजेको हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि रेडियो लुम्बिनी सुन्दै रहनुहोला। नमस्ते।

0: বিশ্ব শান্তি সম্মান লুম্বিনী শান্তিকো আবাস রেডিও লুম্বিনী।
1: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स चोक नारायणगढ़ चितवन, मोबाइल 98550-50934।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली, लाइन चोक नारायणगढ़, मोबाइल 98550-50934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512-40934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
1: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुमा 10 सिटाजी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने, डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
6: त्यही बाबु म बेस्तरी खुसी, म त अहिले
5: अब त म त बच्यो भनेको छ नि। म
6: सुँगै सुँगै रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतातै पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने। खानी भात अनि त्यही हिँड्न नहुने यहाँ बसी यहाँबाट त्यहीँ बहनी त्यहाँबाट त्यहीँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे लाउने दबाई पनि खान त पनि दिनुभयो अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
3: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
8: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं
9: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं
8: पछिका लागि भनेर औषधि बचाएर नराखौं
9: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं
8: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं
9: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले
8: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ
10: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
11: कति धेरै भिड हो मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो ल मलाई कसले छुँदैछ यताउता आँखा भने देख्दिन कसलाई आरोप लगाउनु र अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ लौ न सहयोग गर्नुहोस्
12: ओए बहिनीलाई के गरेको हो त मान्छे नै रहेनछस्
13: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दियो अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ
14: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश

0: वर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरीदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिट को सिल्क इल्युजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
1: सीसीटी कलेज को नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएस एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071-410-380 071-410-479 मोबाइल 9875-85188 9875-20752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
2: ए दाई पक्नुस् के गर्नु भएको
3: देख्नु भएन औषधि हालेको
2: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
3: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
2: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
3: हजुर
2: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
3: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
2: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटार लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
3: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
2: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
3: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो

0: चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढ़ी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सौजी क्युआर
3: भयो
4: घरी एसएमएस आएन घरी पेमेन्ट आएको छैन किन सौजी

0: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौ। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: हो, घर पनि कति राम्रो बनेछ, चिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नि देखि भनिन्छु नि हजुरलाई।
1: ल, बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिल्लो तमाको मडग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-7019 र 98-672-96-018
1: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
2: ए किन नि बुटोल यही हाम्रो मडिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
3: आग लागि तथा डडेलोबाट जोगियौ र जोगाउ
1: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ
3: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ
1: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ
3: परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ
1: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ
3: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं
1: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं
3: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ
1: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं
3: आगलागीबाट आफू बचौ अरूलाई पनि बचाऊ वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ
1: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही
4: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
5: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
6: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङ्ने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
4: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-3111 र 98-026-21-354
7: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
8: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
9: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
8: ठेकदार साहब हामी काम गरेका छौ उत्ति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
10: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
8: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज। शान्तिको आवाज।

0: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
0: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
1: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
0: मणिमुकुन्द क्याम्पस, योगीकुटी बुटवल 11 रूपन्देही, फोन 071-424-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
2: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो।
3: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलुतमा 1 शङ्कनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
2: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
3: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
2: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्कर नगर रूपन्देही, फोन 071-414-268, मोबाइल 98-570-34-520।
4: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
5: हाम्रा सेवाहरू
4: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
5: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
4: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
5: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
4: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
6: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
7: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
8: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
0: हाम्रा सेवाहरू
8: जनरल फिजिसियन,
0: स्त्री तथा प्रसुति,
8: बाल रोग,
0: छाला तथा यौन रोग,
8: हार जोड्ने नसा तथा बाथ रोग,
0: टाउको तथा मनोरोग,
8: नाक कान घाँटी,
0: जनरल सर्जरी,
8: भिडियो एक्सरे,
0: डिजिटल एक्सरे,
8: ईसीजी,
0: डेन्टल तथा प्याथोलोजी,
8: फिजियोथेरापी
0: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
9: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
10: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
2: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि, फोन नम्बर 071-562-832, मोबाइल
3: 98-570-21-835।
0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोत्तमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ।
11: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ नेपाली, स्वास्थ्य र अङ्ग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
0: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
11: सम्पर्क 98-570-16-604, 98-470-78-505 र 071-514-029।
0: पशुपति कलेज तिलोत्तमा 16 कोटी होवा बोहिया रूपन्देही।

0: नमस्ते है नमस्ते होइन बुढेस कालमा के कुरामा हो बुढा बुढी गफित
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दै छौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसे

0: नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौडेल व्हाट्सएपको नयाँ सुविधामा भारत सरकारको आपत्ति, ठगी गर्ने समूहले नक्कली परिचय बनाएर प्रयोगकर्तालाई झुक्याउन सक्ने चिन्ता
1: र अहिलेको सरकारको हस्तक्षेपले मात्रै एन्फा निलम्बन नभएको सरकारका प्रवक्ता पोखरेलको दावी। विश्वकप फुटबलको नकआउटमा आज राति स्पेन र अस्ट्रिया खेल्दै।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिका वडा नम्बर 7 साङ्गीताबाट कर्णाली नदीमा दुर्घटना भएको मिनीबस यात्रुको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी वाहिनी मुख्यालय सुर्खेतबाट 6 जना गोताखोर सहितको थप टोली परिचालन गरिएको हो। उद्धारका सामग्री सहित प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेसका जनशक्तिले संयुक्त रूपमा खोजी गरिरहेका छन्। सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश 02-001-1055 नम्बरको मिनीबस बिहान 11:30 बजेतिर कर्णाली राजमार्ग कर्णाली नदीमा खसेको हो। दुर्घटनास्थलबाट भीरमा अड्किएको अवस्थामा 1 जना पुरूषको शव निकालिएको छ। नदीमा जलसतह बढ़ेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाई भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकाले जानकारी दिनुभयो। सुर्खेत बस पार्कबाट बिहान बस छुट्दा 5 जना चढ़ेको र पछि बाटोमा पनि यात्रु थपिएका जानकारी प्राप्त भएको तर एकिन संख्या खोलि नसकेको विकले बताउनुभयो।
1: सड़क विभागले मनसूनको समयमा हुन सक्ने सड़क अवरोध र प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै देशभर पूर्व तयारी पूरा भएको जनाएको छ। विभागका महानिर्देशक डाक्टर विजय जयसीका अनुसार 15,000 किलोमिटर सड़क सञ्जाल मध्ये झण्डै 10,000 किलोमिटर सड़कमा विशेष प्राथमिकताका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ। मुख्य राजमार्गहरूमा पहिरो गएमा दिउँसोको समयमा आधा घण्टाभित्र प्राविधिक टोली पुग्ने र सामान्य अवस्थामा 2 घण्टाभित्र बाटो खुलाउने विभागको लक्ष्य छ। कि विभागले आधुनिक प्रविधिको प्रयोग गर्दै सेतु नामक सफ्टवेयर मार्फत देशभर रहेका 277 वटा हेभी इक्विपमेन्ट र अपरेटरहरूको लाइभ लोकेशन ट्र्याक गर्ने व्यवस्था मिलाएको छ। सड़क विभागले मनसूनको समयमा मौसम पूर्वानुमान र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अपील पनि गरेको छ।
0: पछिल्लो 24 घण्टामा कञ्चनपुरको दोधारामा 175 मिलिमिटर वर्षा मापन भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कञ्चनपुरकै कृष्णपुरमा पनि 24 घण्टामा झण्डै 150 मिलिमिटर वर्षा मापन आएको छ। पछिल्लो 24 घण्टामा कोशी, कर्णाली र सुदूरपश्चिमका केही पहाड़ी क्षेत्र बाहेक देशका धेरै ठाउँमा पानी परेको छ। आज बेलुकी पख काठमाडौँ उपत्यका र आसपासमा पनि पानी परेको छ। गैराती र बिहान पश्चिम तराईका केही ठाउँमा ठूलो पानी परेको थियो। मौसम पूर्वानुमान महाशाखा अनुसार आज राति पनि गण्डकी र बागमती प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भेगमा तथा पर्सी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: प्रतिनिधि सभाबाट आज तीनवटा महत्वपूर्ण विधेयक बहुमतले पारित भएका छन्। अर्थमन्त्री डाक्टर सोनी मुवागले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 पारित भएको छ। मन्त्री वागले सम्पत्ति शुद्धिकरण विभागलाई प्रभावकारी बनाउन सरकार गम्भीर रहेको र आर्थिक अपराध विरूद्ध अख्तियार जस्तै शक्तिशाली आर्थिक अपराध प्राधिकरण बनाउने विषयमा समेत छलफल भइरहेको बताउनुभयो। सम्पत्ति शुद्धिकरणलाई राजनैतिक अभिष्ट पूरा गर्न दुरूपयोग गरिदा नेपाल ग्रेलिस्टबाट निस्कन नसक्ने उहाँको भनाइ छ। यस्तै भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको सहकारी पहिलो संशोधन विधेयक 2083 पनि पारित भएको छ। सहकारी क्षेत्रको समस्या समाधान गर्न सहकारी ऐन 2074 संशोधन गरिएको मन्त्री रावलले जानकारी दिनुभयो। सहकारी बचत अपचलनमा संलग्नको सम्पत्ति जफत र ऋण असुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिने उहाँले बताउनुभयो। त्यसै गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले प्रस्तुत गर्नुभएको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पनि प्रतिनिधि सभाबाट पारित भएको छ। अध्यादेशलाई प्रतिस्थापन गर्न यो विधेयक सदनमा ल्याइएको थियो।
0: यस्तै सरकारले गोर्खापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मत बहादुर रावललाई नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषदले रावललाई नियुक्त गरेको सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। पछिल्लो समयमा बीबीसी नेपालीमा आबद्ध रावलले यसअघि ग्यालेक्सी टेलिभिजनमा पनि काम गर्नुभएको थियो। यस्तै सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गानालाई नियुक्त गरेको छ। प्रवक्ता पोखरेलका अनुसार मन्त्री परिषद बैठकले नेपाल प्रहरीका 8 जना अतिरिक्त महानिरीक्षकलाई सरूवा गरेको छ। बैठकले कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 र शिक्षा 10 संशोधन नियम 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ। यस्तै सरकारले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ। सरकारले राष्ट्रिय सदाचार नीति 2083 स्वीकृत गर्नुको साथै राष्ट्रिय विज्ञापन नीति 2083 पनि स्वीकृत गरेको छ।
1: कोशी प्रदेश सभाको आज दिउँसो 1 बजेका लागि तोकिएको बैठक भोलिका लागि सरेको छ। प्प्रदेश सभाको 9 अधिवेशनको 16 बैठक असार 11, असार 16 र आज पनि तोकिएको समयमा बस्न नसकेपछि भोलिका लागि तोकिएको प्रदेश सभाका सचिव सुदर्शन खड्काले जानकारी दिनुभयो। सत्तापक्षकै सांसदहरूले बजेटप्रति तीव्र असन्तुष्टि जनाएपछि बैठक बस्न नसकेको हो। त्यसैबीच मधेस प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। बजेट संशोधनको माग गर्दै विपक्षी दलले आज पनि अवरोध गरेका कारण सभामुख राम आशिष यादवले अर्को सूचना नआउन्जेलसम्मको लागि बैठक स्थगित भएको घोषणा गर्नुभएको हो। प्रमुख प्रतिपक्षी जसपा नेपाल र प्रतिपक्षी जनमत पार्टीले सदन अवरूद्ध गरेका हुन्। हिजो पनि 10 मिनट बसेपछि बैठक स्थगित भएको थियो।
0: सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक गाड़ीको भाड़ा घटाएको छ। इन्धनको मूल्य घटेपछि यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातको भाड़ा समायोजन गरेको हो। विभागले सूचना निकालेर सार्वजनिक गाड़ीको भाड़ा 2% घटेको जानकारी गराएको छ। यसअघि सार्वजनिक गाड़ीको भाड़ा दर कायम गर्दा डिजेलको औसत बजार मूल्य प्रति लिटर 235.83 रूपियाँ रहेकोमा अहिले घटेर औसत 192.83 रूपियाँ कायम भएको छ। यो गिरावट प्रतिशतका आधारमा झण्डै 18.23% आउँछ। वैज्ञानिक भाड़ा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य 5% वा त्योभन्दा बढ़ीले घटबड़ हुँदा स्वचालित रूपमा भाड़ा समायोजन गर्नुपर्ने व्यवस्था छ। तर इन्धनको मूल्य 18% भन्दा बढ़ीले घट्दा पनि विभागले लामो दूरीका सार्वजनिक गाड़ीमा 2% मात्र भाड़ा घटाएको छ। नयाँ भाड़ा दर आजदेखि लागू हुनेछ।
1: यसैबीच सरकारले आउँदो साउन 1 गतेदेखि काठमाडौँमा महिलाहरूका लागि निशुल्क र सुरक्षित ब्लू बस सेवा सञ्चालन गर्ने भएको छ। पहिलो चरणमा साझा यातायातका 8 बसलाई ब्लू बसमा परिणत गर्न लागेको पूर्वाधार विकास मन्त्रालयका उपसचिव ज्ञानराज लम्सालले जानकारी दिनुभयो। बसको सञ्चालन खर्च नेपाल सरकारले नै बेहोर्नेछ। रिंग रोडमा 4, लगनखेल बुढानीलकण्ठ रूटमा 2 र एयरपोर्ट नागढुङ्गा रूटमा 2 बस सञ्चालन हुनेछन्। सरकारको शासकीय सुधार योजना अनुसार 7 प्रदेशमा निशुल्क ब्लू बस चलाउने र पहिलो चरणमा 100 दिनभित्र 25 बस सञ्चालनमा ल्याउने उल्लेख छ। साझाले अहिले चलाइरहेकै बसमा नयाँ रंग लगाएर चलाउने भएको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा वर्षाका बेला पानीका स्रोतमा हुन सक्ने प्रदूषण र सुरक्षाका उपाय बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
5: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस बेटरको बानी लाग्छ।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कर्णाली नदीमा बेपत्ता भएको मिनीबस र यात्रुको खोजीका लागि गोताखोर टोली परिचालन उद्धारमा कठिनाई प्रतिनिधि सभाबाट तीनवटा महत्वपूर्ण विधेयक पारित मन्त्री परिषदबाट शिक्षा दशौं संशोधन नियमावली र राष्ट्रिय सदाचार नीति स्वीकृत कोशी र मध्य प्रदेशको प्रदेशसभा बैठक बजेट विवादका कारण स्थगित पर्सि शनिबारसम्म केही ठाउँमा ठूलो पानी पर्ने जोखिम सरकारले लामो दूरीको गाड़ीको भाडा 2% घटायो लगायतका खबर प्रस्तुत गरियो।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग वर्षाको समयमा बाढ़ी पहिरो र भेलका कारण पानीका मुहान दूषित हुने सम्भावना उच्च हुन्छ। वर्षामा ढल र फोहोरको मिश्रणले पानी दूषित हुने गर्छ। बाढ़ी र भेलले बगाएर ल्याएको फोहोर पानीले खानेपानीका स्रोत र मुहान नै दूषित हुने गरेका छन्। पछिल्लो समयमा यो समस्या ग्रामीण क्षेत्रमा भन्दा पनि शहरी क्षेत्रमा अझ भयावह बन्दै गएको छ। यो समयमा खानेपानी सुरक्षित रूपमा प्रयोग नभएमा यसले गम्भीर स्वास्थ्य समस्या पनि निम्त्याउन सक्छ। वर्षा लागेसँगै खानेपानीका मुहान दूषित हुने सम्भावना यसले स्वास्थ्यमा पार्ने प्रभाव र खानेपानी सुरक्षित बनाउने उपाय बारेमा खानेपानी तथा सरसफाई विज्ञ मुक्तिराम पोखरेलसँग साथी सम्झना महर्जनले कुराकानी गर्नुभएको छ।
9: मनसुनको शुरूआत भएको छ। ठाउँ ठाउँमा बाढ़ी भेलहरू विभिन्न ठाउँहरूमा चाहिँ पानीको मुहानहरूमा अब कति ठाउँमा त लगिसकेको कतिसम्म फल पसेका परिस्थितिहरू छन्। मनसुन बढ़ी हुँदाखेरि पानी वर्षाको समयमा चाहिँ यस्तो कन्टामिनेटेड हुने यो संक्रमण हुने सम्भावनाहरू प्रबल रहेको छ।
10: खानेपानीको मुहानहरू प्रदूषित हुँदा यसले चाहिँ खासमा स्वास्थ्यमा चाहिँ कस्तो खालका समस्याहरू चाहिँ निम्त्याउन सक्छ?
9: नेपाल हाम्रो समुदायको सन्दर्भमा त यो अति झन् जटिल कुरो हो। खुला दिशाको कारणले गर्दाखेरि जताततता दिशा पिसाब हुने हाम्रा फोहोर मैलाहरू जाने अनि पानीले त्यसलाई बढाएर अनि मुहानसम्म लैजाने र यसरी जाँदाखेरि अब अतिकांश स्थितिमा चाहिँ के देखिने भन्दाखेरि यसमा हैजा झाडा पखला सरुवा रोगसँग सम्बन्धित पानीसँग सम्बन्धित रोगहरू चाहिँ अत्याधिक बढेर जाने र विशेष गरी यस्तो बेलामा हैजाको संक्रमणहरू ठाउँ ठाउँमा देखिएको स्थिति हो। बेलैमा सचेत हुन सकियो भने यी चिजहरूलाई चाहिँ हामीले रोक्न सक्छौ भन्ने कुरो हो।
10: खानेपानीको मुहानमै यो ढल अथवा दिशाजन्य चिज अथवा फोहोर नमिसोस् भन्नको लागि विशेष गरेर पालिकादेखि संघसम्म सरकारले गर्नुपर्ने भूमिका चाहिँ के देख्नुहुन्छ यहाँ?
9: पहिला खानेपानीमा सरसफाई सम्बन्धी मन्त्रालय नै थियो। अहिले त्यो मन्त्रालय नभइकन स्वास्थ्यतिर यसलाई गाड दिएको छ। अब यसमा सरसफाई भनेर जुन कुरो गरिएको छ यसमा एकदम अन्तर्निहित कुराहरू छन्। हामी स्वच्छताको कुरो छ, सुविधाजन्य सरसफाईका कुराहरू छन्, स्वास्थ्यमा स्वच्छताका कुराहरूलाई अलिक जनचेतनाका कुराहरूलाई ल्याइयो, तर त्यो सँगसँगै सरसफाईका कुराहरूलाई चाहिँ हामीले लैजानु पर्ने छ। पहिलो कुरो त राज्यले लिनु पर्यो, त्यो संघीय पनि हो, प्रादेशिक तरिकाबाट पनि त्यसलाई ओनरसिप दिनु पर्यो र स्थानीय मात्र त्यो एकदमै झन् दह्रो कुरो छ। त्यसलाई चाहिँ अब विभिन्न संघ संस्थाहरू त्यो अब स्थानीय पालिकाहरूसँग सम्बन्धित संघ संस्था डेभलपमेन्ट निकायहरू सबैसँगको एकरूपता फोटोसेन्टेसनको जुन यो कन्सेप्ट अनुसार चाहिँ अब केही कामहरू भइराखेको परिस्थिति छ। खुला विषमुक्त गर्नको लागि सबै डेभलपमेन्ट पार्टनरहरू सरकारका सबै बनाएर एउटा वृहत मास्टर प्लान बनाएर नै त्यसलाई कार्यान्वयन गरेर चाहिँ जसरी सफल भएको थियो यो प्रक्रियालाई पनि एउटा मास्टर प्लान नै बनाउँदाखेरि बढी उपयुक्त हुन्छ जस्तो लाग्छ।
10: अब यो बेला चाहिँ सुरक्षित पिउन योग्य पानी चाहिँ कसरी बनाउने घर घरमा चाहिँ सुझाव के दिनुहुन्छ?
9: यसमा दुईटा खालका उपाय छन्। एउटा मास वाटर ट्रिटमेन्टको कुरा गरिन्छ, धेरै ठुलो पानी अथवा विपद पर्दाखेरिका अहिले हामीले जुन बनाउँछौँ मेलाउँ ती विभिन्न पानीको उहरूलाई ल्याएर रिजर्भरमा राखेर त्यसलाई शुद्धिकरणका कुराहरू गरिन्छ। अर्को भनेको अति महत्वपूर्ण जुन छ घरयासी खानेपानीको कुरो छ। यो घरयासी खानेपानी शुद्धिकरण गर्दाखेरि चाहिँ हामीले विशेष ध्यान दिनुपर्ने कुराहरू एउटा पानीलाई उमाल्ने नै सजिलो कुरो हो। पानी उम्लिएपछि कीटाणु मर्छ, त्यसले गर्दाखेरि पानी उमालेर खाने नै सबभन्दा सरल उपाय हो। र अर्को कुरो छ यो क्लोरिन राख्ने हो, त्यसलाई निश्चित मात्रा मिलाएर क्लोरिन राखेर घरमा शुद्धिकरण पानी प्रयोग गर्न सकिन्छ। अर्को महत्वपूर्ण कुराहरू हिसाब पिसाब गरेर चाहिँ चर्पीमा मात्र गर्ने खालको पानी बसाल्न एकदमै आवश्यक छ। बाल बालिकाहरूलाई त्यति ध्यान दिने चलन छैन, त्यसले गर्दाखेरि बाल बालिकाहरूको दिशा पिसाब पनि एकदम व्यवस्थित गर्ने, घरमा भाँडाहरू प्रयोग गर्ने क्रममा पनि बढी ध्यान दिने कुरो, खाना खानुभन्दा अगाडि व्यवस्था गर्दाखेरि हात धोएर मात्रै खाना चलाउने कुराहरू, पानीको प्रयोगमा चाहिँ झाडा पखाला भइहाल्यो भने के गर्ने भन्ने चिजहरू चाहिँ अझ यो समुदायहरूमा दिनुपर्ने देखिन्छ। पानी दूषित भएको त्यस्तो आयो भने समयमै जानकारी अहिले वडा वडामा स्वास्थ्य युनिटहरू पनि छ, त्यहाँ चाहिँ जानकारी गराउन नागरिकहरूलाई चाहिँ सचेत गर्नुपर्ने स्थिति हुन्छ।
0: उहाँ हुनुहुन्थ्यो खानेपानी तथा सरसफाई विज्ञ मुक्ति पोखरेल। नेपाल दर्पणमा खबरकै सिलसिला सन् 2026 जून महिनामा 91,363 जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो संख्या गएको वर्षको जून महिनाको तुलनामा 19.5% धेरै हो। गएको वर्षको जून महिनामा 76,425 जना विदेशी पर्यटक नेपाल आएका थिए। यस्तै कोविड 19 महामारी अघि सर्वाधिक पर्यटन गतिविधि भएको वर्ष सन् 2019 जूनमा 74,883 पर्यटक नेपाल आएका थिए। यस वर्षको जून महिनामा सन् 2019 तुलनामा 22.01% पर्यटक बढ़ेका हुन्। मध्य पूर्वमा चलेको युद्धका कारण हवाई टिकटमा समस्या, मूल्य वृद्धि लगायतका समस्याका बीच पनि पर्यटक बढ़ेका छन्। नेपाल आएका पर्यटक मध्ये 41,809 जना भारतीय रहेका छन्। यस्तै अर्को छिमेकी देश चीनबाट 8,875 जना पर्यटक आएका छन्। बोर्डका अनुसार युरोपबाट 13,119 जना र अमेरिकी महादेशबाट 6,954 जना पर्यटक नेपाल आएका छन्।
1: बितेको दुई महिनादेखि ठप्प रहेको नेपाली चियाको भारततर्फको निर्यात नियमित भएको छ। अस्ति मंगलबारदेखि काकड़बिटा नाकाबाट इलाम र झापाका चियाका ट्रकहरू भारततर्फ प्रस्थान गरिरहेका छन्। मेचीवनसार कार्यालयका अनुसार अस्ति र हिजो चिया बोकेका 5 ट्रक भारततर्फ गइसकेका छन्। भारतको खाद्य सुरक्षा प्राधिकरणले नयाँ नीतिलाई 100% परीक्षणको सट्टा 20% खेपमा मात्र नमूना परीक्षण गर्ने व्यवस्था गरेपछि यो सहजता आएको हो। निर्यात अवरोधका कारण झापा र इलामका झण्डै 900 चिया उद्योग गरेर किसान र मजदूरहरूले आन्दोलन थालेका थिए। अहिले पहाड़ी अर्थोडक्स चिया पूर्ण रूपमा निकासी भइरहेको छ भने तराईको सीटीसी चिया मूल्यमा सहमति हुन बाँकी रहेकोले रोकिएको छ।
0: शेयर बजार आज पनि बढ़ेको छ। हिजो उच्च अंकले बढ़ेको शेयर बजार परिसूचक निफ्टी आज 8.78 अंकले बढ़ेर 2661.71 बिन्दुमा पुगेको छ। आज बैंक, फाइनान्स, जीवन बीमा, माइक्रो फाइनान्स र म्युचुअल फण्ड बाहेक सबै समूहको सूचक घटेको छ। आज बैंक समूहको सूचक 2% उकाल लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3,86 करोड़ कारोबार भएकोमा आज 359 कम्पनीका 89,64,000 किता शेयर 4,11 करोड़ रूपियाँमा किनबेच भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई.org, फोन नम्बर 01-5224-352-5224-353।
3: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
12: हर घर हुने छ अयोध्या, हर घरमा प्रकट हुने छन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र दिशमको रमाइलो टिभीमा।
13: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
14: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
13: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
14: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
15: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
0: उज्यालो रेडियो नेटवर्कबाट देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई विशेष अदालतले थप 6 दिन हिरासतमा राख्न अनुमति दिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा रहेका पौडेललाई यो तेस्रो पटकको म्याद थप हो। न्यायाधीश हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले म्याद थपको आदेश दिएको हो। व्यापारी दीपक भट्टसँग को सम्बन्धको आधारमा प्रहरीले गएको असार 8 गते पौडेललाई पक्राउ गरेको थियो। हिमालयन एसेट्स म्यानेजमेन्ट मार्फत श्रीराम टोबाको उद्योगको 20% शेयर झण्डै 30 करोड़ रूपियाँ बराबरको हुँदाहुँदै 3.5 करोड़मै किनबेच भएको र यसमा अर्थमन्त्री हुँदा पौडेलले राजनैतिक प्रभाव प्रयोग गरेको आरोप छ। यसैबीच सर्वोच्च अदालतमा दर्ता भएको पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट पनि खारेज भएको छ।
0: ट्राफिक प्रहरीले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई 500 रूपियाँ जरिवाना तिराएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख रेशम आचार्य सहितका प्रहरी टोली शाहको निवासमै पुगेर रसिद थमाएको हो। आफ्नै निवास परिसरमा हेलमेट नलगाई मोटरसाइकल चलाएको तस्विर र भिडियो सार्वजनिक भएपछि चौतर्फी विरोध भएको थियो। धेरैसो समय वैसाईको सहारामा हिँड्ने शाहले निवासभित्रै हेलमेट बिना बुलेट मोटरसाइकल चलाएको भिडियो उहाँका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले टिकटकमा पोस्ट गर्नुभएको थियो।
1: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा प्रवेश को लागि जारी गरिएका 4072 पास कर्मचारीको सरूवा अवकाश र राजीनामा पछि पनि सक्रिय रहेको पाइएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनमा भएको अध्ययनले कुल 13,815 पास मध्ये 9,000 भन्दा बढ़ी अझै सक्रिय रहेको देखाएको हो। कार्यविधि अनुसार जिम्मेवारी छाडेको 3 दिनभित्र पास फिर्ता गर्नुपर्ने नियम छ। समयमै निष्क्रिय नगर्दा दुरूपयोगको जोखिम बढ़ेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिलेसम्म 507 पास संकलन गरी नष्ट गर्ने प्रक्रिया शुरू गरेको छ। पास फिर्ता गराउन सम्बन्धित निकायलाई परिपत्र गर्दै प्रधानमन्त्री कार्यालयकै सक्रियतामा तत्काल सुधारका काम अघि बढ़ाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
0: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गर गहना सहित 2 जना पक्राउ परेका छन्। जुत्ता, सारी र अन्य कपड़ा उल्लेख भएको कार्गो बाकस जाँच गर्दा सुन तथा चाँदीको जस्तो देखिने धातुका गहना फेला परेका हुन्। सामग्री युनिक कार्गोले एपेक्स लजिस्टिक मार्फत काठमाडौँबाट अमेरिका पठाउन लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले एपेक्स लजिस्टिकका संचालक एगिराज सुवेदी र युनिक कार्गोका संचालक रामप्रसाद दाहाललाई पक्राउ गरेको छ।
1: नेपाल रेड क्रस सोसाइटीले कुनै पनि तहको समितिका पदाधिकारी र सदस्यहरू राजनैतिक दल तथा दलका भातृ संगठनको पदहरूमा बहाल रहेको भए नेपाल रेड क्रसमा रहेको आफ्नो संलग्नताबाट अलग हुन अनुरोध गरेको छ। रेड क्रसमा संलग्न स्वयंसेवक तथा कर्मचारीले रेड क्रसका सिद्धान्त, मूल्य र मान्यता अनुकूल कार्य र व्यवहार गरेको सुनिश्चित गर्न नेपाल रेड क्रस सोसाइटीको विधान 2020 दल वा दलका भातृ संगठनको पदाधिकारीमा भएका व्यक्ति रेड क्रसका कुनै पनि तहमा सदस्य वा पदाधिकारी नरहने व्यवस्था छ। सोसाइटीले जारी गरेको अनुरोधमा विधानको व्यवस्था अनुसार गर्न भनिएको छ। नेपाल रेड क्रस सोसाइटीमा राजनैतिक दलहरूको प्रभाव र संलग्नताका कारण समस्याहरू जटिल बनेको भन्दै टिप्पणी हुने गरेको छ।
0: माइतीघरबाट सिंहदरबार घेराउ गर्न हिँडेका दृष्टिविहीनहरूलाई प्रहरीले बाटोमै रोकेको छ। सड़क पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमूलक कार्य गर्दै आएका दृष्टिविहीनहरू सरकारले व्यवसाय गर्न नदिएको भन्दै 11 दिनदेखि धरना दिइरहेका छन्। सरकारले दृष्टिविहीनहरूको व्यवस्थापन सम्मानजनक रूपमा गर्नुपर्ने, योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने, त्यो सम्भव नभई अहिले गर्दै आएको स्वरोजगार तथा सड़क संगीत जस्ता पेशा निर्वाध रूपमा गर्न दिनुपर्ने र सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धि गर्नुपर्ने उनीहरूको माग छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। भारत सरकारले व्हाट्सएपको युजर नेम अर्थात प्रयोगकर्ता नाम सुविधा तत्काल लागू नगर्न मेटालाई आग्रह गरेको छ। अनलाइन ठगी र नक्कली परिचय प्रयोग गरेर हुने साइबर अपराध बढ़ने जोखिम रहेको भन्दै सरकारले यसबारे आवश्यक परामर्श पूरा नभएसम्म सुविधा सार्वजनिक नगर्न पत्र मार्फत अनुरोध गरेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। मेटाले सोमबार प्रयोगकर्ताले आफ्नो फोन नम्बर सार्वजनिक नगरी छुट्टै प्रयोगकर्ता नाम मार्फत एकअर्कासँग सम्पर्क गर्न सक्ने नयाँ सुविधा विश्वभर ल्याउने घोषणा गरेको थियो। गोपनीयता बढ़ाउने उद्देश्यले ल्याउन लागि यो सुविधा भारतमा भने ठगी गर्ने समूहले नक्कली परिचय बनाएर प्रयोगकर्तालाई झुक्याउन सक्ने सरकारको चिन्ता छ। भारत व्हाट्सएपको सबैभन्दा ठूलो बजार हो। भारतमा 50 करोड़ भन्दा धेरै प्रयोगकर्ता छन्। पछिल्ला वर्षहरूमा साइबर ठगी तीव्र रूपमा बढ़दै गएको छ। सरकारी तथ्याङ्क अनुसार सन् 2025 भारतीय नागरिकले साइबर ठगीका कारण झण्डै 3 अर्ब अमेरिकी डलर बराबरको क्षति बिहोरेका छन्। यो सन् 2021 तुलनामा झण्डै 40 गुणा धेरै हो। मेटाले भने यो सुविधा भारतमा अझै शुरू नभएको स्पष्ट पारेको छ। कम्पनीका अनुसार सार्वजनिक व्यक्तित्व र प्रमाणित खाताका प्रयोगकर्ता नाम पहिले नै सुरक्षित राखिएको छ, जसले नक्कली परिचय प्रयोगको जोखिम कम गर्नेछ। साथै प्रयोगकर्ता नाम प्रयोग गरे पनि व्हाट्सएप चलाउन फोन नम्बर अनिवार्य रहने र ठगी रोक्न बहुस्तरीय सुरक्षा समेत समावेश गरिएको कम्पनीले जनाएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ एन्फामाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले प्रतिबन्ध लगाउनुको कारण अहिलेको सरकारको हस्तक्षेप मात्रै नभएको बताउनु भएको छ। मन्त्री परिषदको आजको निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले विगतका सरकारदेखि नै एन्फामा हस्तक्षेप गरेकाले फिफाले निलम्बन गरेको बताउनुभयो। विश्वकप हेर्न जाने बेला हामीलाई रोक्यो भन्ने तर्क मात्रै ठिक नहुने उहाँको भनाइ छ। एन्फामा भ्रष्टाचार भएको भनेर उजुरी आएको विषयमा छानबिन भइरहेको पनि पोखरेलले बताउनुभयो। एन्फाले स्थानीय डिभिजनको कुनै पनि प्रतियोगिता नगरेको अवस्था रहेको, भ्रष्टाचार धेरै भइरहेको छ भनेर प्रश्न उठेकाले फुटबलको विकास हुन नसकेको उहाँको भनाइ छ। आउँदा दिनमा एन्फामा राजनीतिक रूपमा नियुक्ति नहुने भन्दै उहाँले अब एन्फामा राजनीतिक हस्तक्षेप रोक्ने दावी गर्नुभयो। एन्फालाई राजनीतिक भर्ती केन्द्र र भ्रष्टाचारको अखडा हुन नदिने उहाँको जिकिर छ।
1: र फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति पूर्व विजेता स्पेन र अस्ट्रिया खेल्दैछन्। अमेरिकाको लस एन्जलस रंगशालामा हुने यो खेल नेपाली समयअनुसार राति पाउने 1 बजे शुरू हुनेछ। समूह एसको विजेता स्पेन र समूह जेको उपविजेता अस्ट्रिया बीच विश्वकपमा यो दोस्रो भेट हो। यसअघि सन् 1978 विश्वकपमा अस्ट्रियाले स्पेनलाई 2-1 हराएको थियो। समग्रमा भएका 16 खेलमध्ये स्पेनले 9 र अस्ट्रियाले 4 खेल जितेका छन् भने 3 खेल बराबरीमा सकिएको छ। यसैगरी भोलि बिहान पाउने 5 बजे क्यानाडाको टोरन्टो रंगशालामा पोर्चुगल र क्रोएसियाले खेल्नेछन्। समूह के र एलका उपविजेताहरूबीच विश्वकपमा यो पहिलो प्रतिस्पर्धा हो। साथै रोनाल्डो र मोड्रिचको पनि पहिलो र अन्तिम प्रतिस्पर्धा हो। अहिलेसम्म भएका 10 भेटमा पोर्चुगलले 7 र क्रोएसियाले 1 खेल जितेका छन्। भोलि नै बिहान पाउने 9 बजे स्विजरल्याण्ड र अल्जेरिया बीच खेल हुनेछ। स्विजरल्याण्ड समूह बीको विजेता र अल्जेरिया उत्कृष्ट तेस्रो टोली हुँदै नकआउट चरणमा पुगेका हुन्। विश्वकपको प्री क्वार्टर फाइनलमा अहिलेसम्म 10 टोलीको टुंगो लागिसकेको छ, जसमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, ब्राजिल र नर्वे तथा मेक्सिको र इंग्ल्याण्ड बीच खेल हुने पक्का भइसकेको छ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: कर्णाली नदीमा बेपत्ता भएको मिनी बस र यात्रुको खोजीका लागि गोताखोर परिचालन, उद्धारमा कठिनाई, एकजनाको ज्यान गयो, यात्रुको संख्या अझै यकिन भएन।
0: प्रतिनिधि सभाबाट 3 महत्वपूर्ण विधेयक बहुमतले पारित। मन्त्री परिषदबाट शिक्षा 10 संशोधन नियमावली र राष्ट्रिय सदाचार नीति स्वीकृत।
1: बर्खाको बेला पानीको मुहान दूषित हुने जोखिम उच्च, स्रोतमा समस्या देखिए तत्काल ओडामा जानकारी गराउन।
0: व्हाट्सएपको नयाँ सुविधामा भारत सरकारको आपत्ति। ठगी गर्ने समूहले नक्कली परिचय बनाएर प्रयोगकर्तालाई झुक्याउन सक्ने चिन्ता।
1: र अहिलेको सरकारको हस्तक्षेपले मात्रै एन्फा निलम्बन नभएको सरकारका प्रवक्ता पोखरेलको दावी। विश्वकप फुटबलको नकआउटमा आज राति स्पेन र अस्ट्रिया खेल्दैछ।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश

0: नमस्ते है नमस्ते होइन बुढेस कालमा के कुरामा हो बुढा बुढी गफी त
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पुसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 9857-59-934। लाइन सुख नारायणगढ चितवन। मोबाइल 9857-50-50-934।
4: व्यावसायिक कृषिले बनाउँछ सुखी। निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं। खेती योग्य जमिन बाँझो नराखौं। लाखौं खर्च गरेर विदेशिनुको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं। व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं। मान रोपौं, मुरी फलाउं, खेती योग्य जमिन बाँझो नछाडौं, पसिना बगाउं, समुन्नत बनाऊ, आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन सोक नारायणगढ़। मोबाइल 9850-50-50।

0: 934 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512 40934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जय बहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन के हेर्नुहोस्।
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाइडको भन्नुमा 10 सिटाजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
4: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
3: अब त म त बचेँ भनेछ नि। म
4: सुँगै सुधारे रामराजीपुर कलिम्पुर भन्छ न टिटनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान त पनि दिनुभयो, अनि बिहानै बेलुका बिहान एउटा पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। इस कार्यक्रम को सहयात्री
5: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लायन्स चोक नारायणगढ़ चितवन, मोबाइल 98550-50934।
6: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
7: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौं।
6: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
7: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
6: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
7: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
6: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
7: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
6: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
8: अनुरोध तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
9: नमस्ते डाक्टर सर।
10: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
9: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
10: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
9: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
10: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
9: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
9: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
10: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: ए, के भयो? केको हल्ला खल्ला भयो?
12: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
13: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
11: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
13: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
12: हो त है, हामीले त ध्यानै नदिएको।
13: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
14: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
15: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
14: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
15: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
14: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
15: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
14: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: With us by Digital, enjoy with us.

0: चिकित्सक वा स्वास्थ्य कर्मी को सल्लाह बिना आफू खुशी प्रतिजैविक औषधि को सेवन नगरौं।
1: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
0: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
1: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
0: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
1: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
0: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
4: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
3: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
5: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
4: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
5: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
2: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
7: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
6: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
7: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
8: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
9: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
10: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
11: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
10: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
12: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
11: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
13: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9872128 र 9847024870।
14: भुटन उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना। यस भुटन उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको किस्तागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ। उक्त वर्गीकरणको किस्तागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा किस्ता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिन भित्र अथवा असार 20 गते भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। अनुरोधक स्थानीय भू उपयोग परिषद बुटन उपमहानगरपालिका बुटवल।
15: किन झ ठुक्राउनु भन्छ काका?
16: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
15: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
16: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
17: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 98570 21 757 र 98472 96 228।
18: उत्सवको पर्व
19: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
18: इन्जिएसपी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
19: कृषि विकास बैङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
18: फोन नम्बर 071-542-6999
20: साउजी क्युआर भए
21: ए बकुलस्ता मेसेज आएको छैन
22: घरी एसएमएस आएन।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಸಂಜಿ ಕಮ್ಮು.

0: जिलोतमाको बडग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था
1: यति बेला साँझको 7 बज्यो
2: शान्तिको आवाज रेडियो लुम्बिनी।

नमस्कार, रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबरमा बीपी गौतमको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षकहरू। प्रतिनिधि सभाबाट सम्पत्ति शुद्धिकरण र सहकारी विधेयक पारित। कसैलाई दुःख दिने नियत राखेर सम्पत्ति शुद्धिकरण विधेयक नल्याइएको अर्थमन्त्रीको दावी। नेपाल प्रहरीका 8 जना प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा। गोर्खापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मत बहादुर रावल नियुक्त। अन्तर प्रदेश सार्वजनिक यातायातको भाड़ा 2% घट्यो। साझाका 8 बसलाई ब्लू बस बनाउने सरकारको तयारी। लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरू। शान्ति, सुशासन र दिगो पर्यटनका विषयमा विभिन्न कार्यपत्र प्रस्तुत। जून महिनामा हवाई मार्गबाट 91,000 भन्दा बढ़ी पर्यटक नेपाल भित्रिए। कालीगण्डकी नदीमा निर्माणाधीन सिग्नेचर ब्रिजको निर्माण कार्य 95% सकियो। त्रिवी शिक्षा सेवा आयोग अध्यक्ष नियुक्ति प्रति नेपाल प्रगतिशील प्राध्यापक संगठनको आपत्ति। उच्च शिक्षा विधेयकको मस्यौदा प्रति पनि असन्तुष्टि। शेयर बजार आज पनि बढ़्यो। 4 अर्ब भन्दा धेरैको कारोबार। तिलोतमाका 17 जना दलित समुदायका उद्यमीलाई औजार तथा मेसिन वितरण। र बोस्नियालाई हराउँदै अमेरिका विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश।

0: स्वास्थ्य गर्नु
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
2: अब हाल खबर विस्तारमा। सम्पत्ति शुद्धिकरण विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। आज बसेको संसद बैठकले अर्थमन्त्री डाक्टर स्वर्णिम वागेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयकलाई बहुमतले पारित गरेको हो। विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै मन्त्री वागेले सम्पत्ति शुद्धिकरण विभागलाई थप प्रभावकारी बनाउन सरकार गम्भीर रहेको बताउनुभयो। एउटै स्रोतबाट सृजना भएको विषयमा फरक फरक निकायले अनुसन्धान गर्दा राज्यको लागत बढ़ने, अदालती प्रक्रियामा बोझ थपिने र बिगो असुलीमा समेत समस्या हुने भएकाले कानूनमा आवश्यक सुधार गर्न खोजिएको अर्थमन्त्रीको भनाइ छ। संसदबाट आज नै सहकारी पहिलो संशोधन विधेयक समेत पारित भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले राख्नु भएको विधेयक पारितको प्रस्ताव बहुमतले स्वीकृत गरेको हो। त्यसअघि विधेयकमाथि परेका संशोधनमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाब दिँदै मन्त्री रावतले अहिले बचतकर्ताको रकम सरकारले नभई सम्बन्धित सहकारीबाट असूल गरेर फिर्ता गरिरहेको बताउनुभयो। यद्यपि राज्य अभिभावक भएकाले आगामी दिनमा बचतकर्ताको समस्या समाधान गर्न पछि नहट्ने उहाँको भनाइ थियो। यस्तै प्रतिनिधि सभाको आजको बैठकबाट सार्वजनिक खरिद विधेयक पनि पारित भएको छ। बैठकमा यस सम्बन्धी भएको दफावार छलफल, सम्बन्धित मन्त्रीको जवाब र प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत भएपछि बहुमतबाट विधेयक पारित भएको हो। बैठकमा प्रधानमन्त्री वीरेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता बस्नेतले सदनमा विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले विधेयक संसदमा ल्याएको हो। सरकारले 8 प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीहरूको सरूवा गरेको छ। गृह मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्री परिषद बैठकले एआईजीहरूको सरूवा गरेको हो। सरूवा सूची अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा कार्य विभागमा उमा चतुर्वेदीलाई पठाइएको छ। सीआईबीका डाक्टर मनोज केसीको भने अपराध अनुसन्धान विभागमा सरूवा गरिएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका एआईजी सुनिल सिंह राठौरमालाई पठाइएको छ। रानी पोखरीका ईश्वर कार्कीको मानव स्रोत विभागमा सरूवा भएको छ। मानव स्रोतका राजन अधिकारीको नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रहरी एकाडेमीमा सरूवा गरिएको छ। एकाडेमीका सिद्धि विक्रम शाहको कार्य विभागमा सरूवा भएको छ। यस्तै प्रदेश समन्वय विभागका कार्यरत डम्बर विकको प्रशासन विभागमा सरूवा भएको छ भने प्रशासन विभागका हिमालयन कुमार श्रेष्ठको प्रदेश समन्वय विभागमा सरूवा भएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले विशिष्ट संरचना संचालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो। यस्तै आजको मन्त्री परिषद बैठकले कमाया श्रम निषेध गर्ने पहिलो संशोधन नियमावली 2073 स्वीकृत गरेको छ। यसै गरी गोर्खापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मक बहादुर रावललाई नियुक्त गर्ने निर्णय पनि आजको मन्त्री परिषदको बैठकले गरेको छ। यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दरमा 2% कटौती गर्ने निर्णय गरेको छ। विभागले जारी गरेको सूचना अनुसार इन्धनको मूल्यमा आएको गिरावटलाई ध्यानमा राख्दै भाडा समायोजन गरिएको हो। यसअघि डिजलको औसत मूल्य प्रति लिटर 235.83 रूपियाँ रहेकोमा हाल घटेर 193.83 रूपियाँ कायम भएको छ। यसअघि इन्धनको मूल्य वृद्धि हुँदा यात्रुवाहक तथा मालवाहक सवारीमा 5% भाड़ा बढ़ाइएको थियो। त्यसबेला पूर्ण रूपमा भाड़ा समायोजन नभएका कारण अहिलेको मूल्य घट्दा त्यसलाई समेत समेट्ने गरी 2% भाड़ा घटाउने निर्णय भएको विभागले जनाएको छ। नयाँ निर्णय अनुसार अब यात्रुवाहक सवारी साधन, मालवाहक सवारी साधनमा यो नियम लागू हुनेछ। घटेको भाड़ा दर आजदेखि कार्यान्वयनमा आएको विभागले जनाएको छ। सरकारले काठमाडौँमा ब्लू बस सञ्चालन गर्ने लागेको छ। पहिलो चरणमा साझा यातायातका 8 बसलाई यसमा परिणत गर्ने तयारी भइरहेको पूर्वाधार विकास मन्त्रालयका उपसचिव ज्ञानराज लम्सालले जानकारी दिनुभयो। महिलाहरूलाई निशुल्क र सुरक्षित यात्राका लागि ब्लू बस चलाउने सरकारको नीति अनुसार काम अगाडि बढ़ाइएको उहाँले बताउनुभयो। यसको संचालनको खर्च नेपाल सरकारले नै बेहोर्नेछ। साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले साझाका 8 बसलाई ब्लू बस बनाउने सैद्धान्तिक सहमति भइसकेको र बजेट लगायतका केही काम बाँकी रहेको जानकारी दिनुभयो। लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी प्रदेश सरकारको उद्योग पर्यटन तथा यातायात मन्त्रालयको संयुक्त आयोजनामा आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरू भएको छ। बौद्ध सम्पदा र विश्वव्यापी विमर्श, शान्ति, सुशासन र दिगो पर्यटन विकास भन्ने मूल विषयमा केन्द्रित सम्मेलन भोलिसम्म चल्नेछ। सम्मेलनमा नेपाल सहित भारत, चीन, श्रीलंका लगायत विभिन्न देशका बौद्ध अध्येता, अनुसन्धानकर्ता, प्राज्ञ, धार्मिक गुरू, नीति निर्माता तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विज्ञहरूको सहभागिता रहेको छ। सम्मेलनमा बौद्ध दर्शन, सांस्कृतिक सम्पदाको संरक्षण, विश्व शान्ति, सुशासन र दिगो पर्यटन प्रवर्धन लगायतका विषयमा छलफल र अनुभव साथसाथ हुनुका साथै 12 कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकहरूले जनाएका छन्। सम्मेलनको उद्घाटन गर्दै प्रदेश सरकारका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेउपानेले सम्मेलनबाट लुम्बिनीलाई अन्तर्राष्ट्रिय शैक्षिक, आध्यात्मिक तथा बौद्ध अध्ययनको केन्द्रको रूपमा थप स्थापित गर्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। यस्तै सम्मेलनका प्रमुख वक्ता प्राध्यापक डाक्टर नरेश रत्न वज्राचार्यले बुद्धका अहिंसा, शान्ति, करूणा र सहअस्तित्वका सन्देशलाई विश्व समुदायमा थप प्रभावकारी रूपमा प्रवाह गर्न यस्ता सम्मेलन निरन्तर आयोजना गरिनुपर्नेमा जोड़ दिनुभयो। लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डाक्टर मानिकान्त वज्राचार्यले बौद्ध सम्पदालाई विश्व समुदायसँग जोड्दै पर्यटन प्रवर्धन, अन्तर्राष्ट्रिय सहकार्य, विस्तार र अनुसन्धानमूलक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताउनुभयो। कार्यक्रममा प्रदेश सांसद सीके गुप्त, विश्वविद्यालयका रजिस्ट्रार इन्द्र प्रसाद काफले, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, लुम्बिनी अनुसन्धान केन्द्रका प्रमुख डाक्टर गीतु गिरी लगायतले शान्ति, सुशासन र दिगो पर्यटन विकासमा बौद्ध शिक्षाको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो। विश्वविद्यालयका उप प्राध्यापक कमल थापाको सञ्चालन सम्पन्न उद्घाटन सत्रका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो। सन् 2026 जून महिनामा 91,363 जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो संख्या गएको वर्षको जून महिनाको तुलनामा 19.5% धेरै हो। गएको वर्षको जून महिनामा 76,425 जना पर्यटक नेपाल आएका थिए। यस्तै कोविड 19 महामारी अघि सर्वाधिक पर्यटन गतिविधि भएको सन् 2019 जूनमा 74,883 जना पर्यटक नेपाल आएका थिए। पालपारा सेनाजाको संगम स्थल रामली स्थित र काली गण्डकी नदीमाथिको सिग्नेचर ब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी सिद्धार्थ राजमार्ग अन्तर्गत निर्माण थालिएको पुलको काम हालसम्म 95% सकिएको पुल सेक्टर पोखराका आयोजना प्रमुख सीडीई कृष्णराज अधिकारीले बताउनुभयो। विक्रमसम्म 2028 बनेको स्टील ट्रस पुल जीर्ण भएपछि नयाँ प्रविधिको सिग्नेचर ब्रिजको निर्माण कार्य थालिएको हो। हाल सञ्चालनमा रहेको 93 मिटर लामो स्टील पुलभन्दा केही तल 123 मिटर लामो आधुनिक सिग्नेचर पुल निर्माण भइरहेको छ। पैदल यात्रुका लागि फुटपाथ सहित 11 मिटर चौडाइ रहने पुल 40 टन भारवाहन क्षमताको हुनेछ। नेपाल प्रगतिशील प्राध्यापक संगठनले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदमा सरकारले गरेको नियुक्तिको विरोध गर्दै उक्त निर्णयलाई राजनीतिक हस्तक्षेप र प्राज्ञिक मूल्य मान्यता विपरीत भएको जनाएको छ। संगठनका वरिष्ठ उपाध्यक्ष मनोज विष्टद्वारा आज जारी प्रेस विज्ञप्तिमा संगठनले 17 असारमा सरकारले गरेको नियुक्ति दलीय वफादारिताका आधारमा भएको आरोप लगाउँदै यसले विश्वविद्यालयको स्वायत्तता, प्राज्ञिक स्वतन्त्रता तथा उच्च शिक्षा क्षेत्रको गरिमामाथि गम्भीर आघात पुगेको दावी गरेको छ। सरकारले पूर्व सचिव किशोर थापालाई सेवा आयोगको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो। संगठनका अनुसार त्रिवि सेवा आयोग जस्तो गरिमामय निकायको नेतृत्व अनुसन्धान तथा प्राज्ञिक क्षेत्रमा योगदान गरेका व्यक्तिको मूल्यांकन गर्न सक्षम र प्रतिस्पर्धाबाट छनौट भएका योग्य व्यक्ति हुनुपर्नेमा राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई नियुक्त गर्दा प्राध्यापक समुदायको सम्मानमा समेत आँच पुगेको उल्लेख गरिएको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका दलित उद्यमीले आवश्यक औजार तथा मेसिन वितरण गरेको छ। नगरपालिकाले हिजो एक कार्यक्रमको आयोजना गरी 17 जना दलित उद्यमीलाई सिलाई कटाई मेसिन, आरन सञ्चालनका लागि चाहिने सामग्री, मोटर पम्प लगायत विभिन्न उद्यम सञ्चालनका लागि आवश्यक पर्ने औजार तथा मेसिन वितरण गरेको हो। नगरभित्रका दलित समुदायका उद्यमीहरूको आर्थिक सशक्तिकरण र स्वरोजगार प्रवर्धन गर्ने उद्देश्यले उद्यम औजार मेसिन तथा आवश्यक सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका आर्थिक विकास समिति संयोजक तथा तिलोत्तमा वडा नम्बर 6 का वडाध्यक्ष गणेश पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख रामकृष्ण खाँडले नगरलाई उद्यमीको नगर बनाउने योजना अनुरूप यस प्रकारका सामग्री वितरण गरिएको बताउनुभयो। शेयर बजार आज पनि बढ़ेको छ। हिजो उच्च अंकले बढ़ेको शेयर बजार परिसूचक नेप्से आज 8.78 अंकले बढ़ेर 2661.71 बिन्दुमा पुगेको छ। आज ब्याङ्क, फाइनान्स, जीवन बीमा, माइक्रो फाइनान्स र म्युचुअल फण्ड बाहेक सबै समूहको सूचक घटेको छ। आज ब्याङ्क समूहको सूचक 2% उकालो लागेको छ। आज 109 वटा कम्पनीको शेयर बढ़ेकोमा 153 वटाको घटेको छ। यसै 13 वटा कम्पनीको शेयर भने घटबड भएको छैन। र फिफा विश्वकपमा आयोजक राष्ट्र अमेरिका प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न खेलमा बोस्निया एण्ड हर्जगोभियानालाई 2-0 पराजित गर्दै अमेरिका प्री क्वार्टर फाइनलमा प्रवेश गरेको हो। अब अमेरिकाले प्री क्वार्टर फाइनलमा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ। बेल्जियमले सेनेगलसँगको खेलमा पुनरागमन जीत निकाल्दै अन्तिम 16 स्थान बनाएको थियो। यसैबीच फिफा विश्वकप फुटबलको नकआउट चरणमा भोलि बिहान पाउने 5 बजे पोर्चुगल र क्रोनेसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो रंगशालामा हुनेछ। यही खेल खबरसँगै हामी साँझ 7 बजेको हाल खबरको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा हाल खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभाबाट सम्पत्ति शुद्धिकरण र सहकारी विधेयक पारित। कसैलाई दुःख दिने नियत राखेर सम्पत्ति शुद्धिकरण विधेयक नल्याइएको अर्थमन्त्रीको दावी। नेपाल प्रहरीका 8 जना प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा। गोर्खापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मत बहादुर रावल नियुक्त। अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा 2% घट्यो। साझाका 8 बसलाई ब्लू बस बनाउने सरकारको तयारी। लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरू। शान्ति, सुशासन र दिगो पर्यटनका विषयमा विभिन्न कार्यपत्र प्रस्तुत हुने। जून महिनामा हवाई मार्गबाट 91,000 भन्दा धेरै पर्यटक नेपाल भित्रिए। कालीगण्डकी नदीमा निर्माणाधीन सिंहेश्वर ब्रिजको निर्माण कार्य 95% सकियो। त्रिवी सेवा आयोग अध्यक्ष नियुक्ति प्रति नेपाल प्रगतिशील प्राध्यापक संगठनको आपत्ति। उच्च शिक्षा विधेयकको मस्यौदा पनि प्रति पनि असन्तुष्टि। शेयर बजार आज पनि बढ़्यो। 4 अर्ब भन्दा धेरैको कारोबार। तिलोत्तमाका 17 जना दलित समुदायका उद्यमीलाई औजार तथा मेसिन वितरण। र बोस्नियालाई हराउँदै अमेरिका विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश। साँझ 7 बजेको हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि रेडियो लुम्बिनी सुन्दै रहनुहोला। नमस्ते।

0: Piso Santi Komuman Lumbini Santi Ko Abbas Radio Lumbini
1: आग लागी तथा डडेलो बाट जोगियौं र जोगाऊ
2: चैत बैशाखमा सुखायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
1: सलाई लाइटर जस्ता सामान बालबालिकाको पहुँचबाट टाढा राखौ।
2: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
1: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
2: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
3: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
4: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
5: ओ दिलकुमारी सुन्तली, के गरेको? यो पाराले काम त गराइ हुँदैन।
4: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ? हँ, तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
9: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
10: के को छलफल हो दाई बाबुजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
9: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
10: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
8: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ, म बल्ल बुझे भाइ।
11: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
12: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
13: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाई, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
12: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
13: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
12: मणिमुकुन्द क्याम्पस, योगीकुटी बुटवल 11 रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे लिड टुमोरो।
14: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो।
15: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोतमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
14: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
15: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
14: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
16: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
17: हाम्रा सेवाहरू
16: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
17: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
16: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
17: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
16: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
18: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
19: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
3: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो?
20: यतिका औषधि लिएर बसिरहेछौ त के भनौँ दाइ रोग पनि एकदम भए पो सैथरी छ अनि सैथरी दबाई खानै पर्यो
21: ए साइला पनि दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र सयौं समस्या एकै ठाउँ निवान हस्पिटल आजै जाम
22: हजुर नेपालमै उत्कृष्ट
21: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ निवान हस्पिटल नै किन व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी जल उपचार एक्युपंक्चर योग ध्यान आहार पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि माटो उपचार मालिस धार्मिक थेरापी उपवास थेरापी लगायत नसा च्यापिएको एलर्जी छाला रोग प्यारालाइसिस मुख बाँगिने अनिद्रा अपच कब्जियत माइग्रेन डिप्रेसन हात खुट्टा तथा घुँडा फोल्ने हड्डी खिएको महिनावारी तथा यौन गडबडी युरिक एसिड बाथ बाजोपन ग्यास्ट्रिक थाइराइड मोटोपन मधुमेह उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ निवान हस्पिटल प्राली तुलुतमा चार नयाँ मिल रूपन्दै सम्पर्क फोन 071-592-183 मोबाइल 98-570-68-805 97-676 091-99 स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निवान हस्पिटल प्राली
23: ओ मिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो
24: घर बनाएर त सिद्धियो दिदी अब अर्को झन्झट छ सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ कहाँ जाने हो कुन्नि
23: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा त्यही जानुहोस् न तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दसना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ नयाँ राज स्टोर तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही प्रोप्राइटर राजेन्द्र थापा गोमा कुमारी पाण्डे थापा मोबाइल 98-470-77-003 98-470-66-155 र 98-470-16-539 हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ
21: भर्ना खुल्यो
25: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
21: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ
25: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ नेपाली स्वास्थ्य र अङ्ग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ
21: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था
25: सम्पर्क 98-570-16-604 98-470-78-505 र 071-514-029
21: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही
26: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना रूपन्देहीको मणिग्राम स्थित राममणी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो कार्यक्रमहरू बीबीएस बीएड र बीए भर्ना फारम वितरण आषाढ़ 8 गते देखि। प्रवेश परीक्षा आषाढ़ 26 गते शुक्रवार बिहान 8 बजे। संपर्क राममणी बहुमुखी कैंपस तिलोत्तमा 5 मणिग्राम रूपंदेही। फोन 071-560-226 बीबीएस को लागि 98-570-42-624 बीए र बीएड को लागि 98-471-29-657।
0: सिकल सेल रोग को एक जानकारी।
1: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकल सेल रोगका लक्षणहरू:
2: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
2: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
2: संक्रमणहरू भइरहने,
1: पक्षीघात समेत हुने,
2: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
2: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट

0: सिकलसेल रोगको अवस्थाबारे थाहा पाउन रक्त परीक्षण गराउने,
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
0: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
1: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने
0: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही।
2: स्वास्थ्यमा बुटवल,
1: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
2: असल अभ्यासदेखि नीतिका कुरा,
1: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
2: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
1: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।
3: जसको प्रत्यक्ष असर चामलको मूल्यमा देखिन थालेको छ। प्रति बोरा 300 देखि 400 रूपियाँसम्म मूल्य बढ्दा यसको सबैभन्दा ठूलो मार आम उपभोक्ताले खेपिरहेका छन्। खाद्य सुरक्षाका लागि सिंचाई विस्तार, कृषि उत्पादन वृद्धि र बजारमा कृत्रिम मूल्य वृद्धि नियन्त्रणमा सरकारले तत्काल प्रभावकारी कदम चाल्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
4: सुर्खेतबाट कालीकोटका लागि छुटेको यात्रुवाहक गाडी दैलेखको संकेताडाबाट कडाली नदीमा खस्दा चालक सहित 10 जना भन्दा बढ़ी बेपत्ता भएका छन्। कडाली प्रदेशको बुलबुली यातायातको गाडी कडाली राजमार्गबाट करिब 400 मिटर तल नदीमा खसेर पूर्ण रूपमा डुबेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ, तर नदीको तीव्र बहाव र गाडी पूर्ण रूपमा डुबेका कारण उद्धार कार्य कठिन बनेको छ। प्रहरीले बेपत्ता यात्रुको खोजी जारी राखेको प्रमुख जिल्ला अधिकारी आनन्द सारूले सीआईएनलाई जानकारी दिनुभयो।
5: सशस्त्र नेपाल प्रहरी होइन स्थानीय समुदाय सबैको त्यो उद्धारको टोली चाहिँ त्यो पुगेको छ। अब एकजना चाहिँ मृत अवस्थाको भेटिएर उहाँलाई चाहिँ उसमा सडकमा ल्याएको छ। अब एकदमै अप्ठ्यारो 400 मिटर जस्तो तल छ, अनि त्यो गाडी चाहिँ नदीभित्र छ क्या हजुर, अनि नदी पनि बढेको अवस्था छ र त्यो गाडीमा अब सवार कतिजना थिए भन्ने पनि अझै यकिन हुन सकेको छैन। उनीहरूले खानाको अर्डर गरेको भन्ने बुझिया छ होटलमा, त्यो अर्डर गरेको हिसाबले 10 जनालाई अर्डर गरेको छ। अब त्यो 10 भन्दा माथि नै हुन सक्छ। अनि यो गाडी चाहिँ अब सुर्खेतदेखि कालीकोट जानलाई हिँडेको रहेछ। गाडीको केही पार्ट पूर्जाहरू चाहिँ त्यो भिरमा अलिअलि भेटिएको छ, त्यो बाहेकहरू सबै गाडी चाहिँ नदीभित्रै छ। अब गोताखोर पनि अब परिचालन भएको अवस्था छ, तर अहिलेसम्म पत्ता लाग्न सकेको छैन। थप जिउँदै उद्धार गर्न सकिएको अवस्था पनि छैन। अब एकदमै अज्ञात अवस्थामै छ हजुर गाडीहरू पनि।
4: अन्तर प्रदेश सार्वजनिक यातायातमा 2% भाडा घटाइएको छ। घटेको भाडा दर आजदेखि 2 वा 2 भन्दा बढ़ी प्रदेश जोड्ने राष्ट्रिय रूटमा सञ्चालन हुने सार्वजनिक यातायातमा लागू भएको यातायात व्यवस्था विभागले जनाएको छ। इन्धनको मूल्य घटेसँगै अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा 2% घटाउने निर्णय गरेको हो। विभागका अनुसार डिजेलको मूल्य घटेपछि भाडा दर पुनः समायोजन गरिएको हो। विभागले यसअघि इन्धन महँगिदा यात्रुवाहक र मालवाहक सवारीको भाडा 5% बढ़ाइएको थियो। अहिले इन्धन सस्तो भएपछि त्यसलाई समेत ध्यानमा राखेर 2% भाडा घटाइएको जनाएको छ। नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारी पहाड़ी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी तथा तराईका मालवाहक सवारी सबैमा 2% भाड़ा घट्नेछ। सरकारले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गरेको छ। यस्तै गोर्खापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मत बहादुर रावल र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना नियुक्त भएका छन्। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रहरी का 8 जना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी को सरूआ गर्ने निर्णय गरेको जानकारी दिनुभयो।
6: अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति गर्ने कानून मन्त्रालयबाट छ। अग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एन्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिस्डिक्सन छोटकरीमा बीबीएनजी भन्छ। त्यसलाई अनुमोदनका लागि

0: संसदमा पेश गर्न स्वीकृति दिने गृह मन्त्रालयको छ। प्रहरीमा कार्यरत 8 जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सर्वा गर्ने, अर्को पूर्वाधार विकास मन्त्रालयको छ। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा श्री धर्मराज खड्का धनकुटालाई नियुक्ति गर्ने, अर्को भूमि मन्त्रालयबाट छ। कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने, अर्को शिक्षा मन्त्रालयको छ। शिक्षा 10 औं संशोधन नियमावली 2083 स्वीकृत गर्ने, अर्को संचार मन्त्रालयबाट छ। गोर्खापत्र संस्थानको महाप्रबन्धक पदमा श्री हिक्मत बहादुर रावल कैलालीलाई नियुक्ति गर्ने, अर्को पनि संचार मन्त्रालयकै छ। सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा श्री देवराज ढुङ्गाना मोरङलाई नियुक्ति गर्ने, अर्को राष्ट्रिय सदाचार नीति 2083 स्वीकृत गर्ने र राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गर्ने।
1: प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारले संसदमा पटक पटक उठाएका विषयलाई व्यवस्था गरेको भन्दै विरोध जनाएका छन्। आज बैठक शुरू हुनासाथ विपक्षी सांसदहरूले आफ्नो स्थानबाट उठेर सीमा समस्या लगायत विभिन्न सार्वजनिक सरोकारका विषयमा सरकारले कुनै चासो नदिएको भन्दै विरोध जनाएका हुन्। विरोधपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद खड्ग बहादुर बुढालाई बोल्न समय दिनुभएको थियो। सांसद बुढाले सरकारले कानून शासन र सुशासनको मर्ममाथि प्रहार गरेको आरोप लगाउनुभयो। वहाँले राहदानी छपाई खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको विषय सार्वजनिक भएकाले त्यसको निष्पक्ष पारदर्शी र कानून अनुसार छानबिन हुनुपर्ने माग गर्नुभयो।
2: पासपोर्ट प्रकरणको जरा समय पुगेर निष्पक्ष अनुसन्धान होस्, हिजोका प्रधानमन्त्री वा परराष्ट्र मन्त्री जोसुकै दोषी ठहरिए पनि कारवाही होस्, हाम्रो साथ रहनेछ। तर बाहिर सुशासनको सल्लाहकारहरूको आधारमा प्रधानमन्त्री कार्यालयबाट विगतका ओम्नी जस्तै अरम्भको काण्ड थप्ने काम किमार्थ स्वीकार्य हुने छैन।
1: यसैबीच प्रतिनिधि सभाले आज 3 महत्वपूर्ण विधेयक बहुमतले पारित गरेको छ। बैठकले सहकारी पहिलो संशोधन विधेयक 2083 सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 र सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पारित गरेको हो। विधेयकहरू दफादार छलफलपछि बहुमतले पारित भएको हो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर सोनी मगरले सम्पत्ति शुद्धिकरण अनुसन्धानलाई थप प्रभावकारी बनाउन कानूनी व्यवस्था सुदृढ गर्न आवश्यक रहेको बताउनुभयो। बजेटलाई लिएर उत्पन्न विवादका कारण मध्य प्रदेश सभाको बैठक फेरि अवरूद्ध भएको छ। प्रमुख प्रतिपक्षी दल जसपा नेपाल र जनमत पार्टीले बजेट संशोधनको माग गर्दै आज पनि बैठक चल्न नदिएपछि सभामुखले बैठक अनिश्चित समयका लागि स्थगित गर्नुभयो। बैठक शुरू हुनासाथ जनमत पार्टीका सांसद संजय कुमार यादवले सरकारले 1 करोड़ रूपैयाँका साना साना योजनामा बजेट बाँडेर संहिताको मर्म कमजोर बनाएको आरोप लगाउनुभयो।
3: यसो हेर्दाखेरि 1 अरब 66 करोड़ अहिले 2-3 वटा मन्त्रालय भन्दा बढीको बजेट छ। अहिले हामीले समानुपातिक हिसाबले सबै जिल्लामा सबै पालिकामा बजेट विनियोजन भएन भनेर जुन भन्दैछौ यसले त झन् डिफरेन्सेस ल्याउँछ। 1 अरब 66 करोड़को तपाईँले रेड बुकमा हुँदै नभएको योजना टेन्डर गरिदिएपछि यसले भविष्यमा यसले टेक क्यारी ओभर गर्छ कि गर्दैन? यो सरकारले कुल मिलाएर यो अर्थतन्त्र नै यो प्रदेशको अर्थतन्त्रलाई समाप्त पार्ने पूरा रणनीतिक योजनामा अगाडि बढेको छ। तपाईँले यो संहितालाई समाप्त पार्ने षड्यन्त्र कहाँबाट तपाईँले सुरु गर्नुभयो?
1: अहिले देशका धेरै स्थानमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकांश भूभागमा आज राति पनि मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेको छ। विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ। महाशाखाका अनुसार विशेष गरी सुदूरपश्चिमका पहाड़ी र तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सीआईएनसँग कुरा गर्दै वरिष्ठ मौसमविद वरूण पौडेल भन्नुहुन्छ।
4: त्यस कारण यो पश्चिमी क्षेत्रमा वर्षा भइरहेको छ। पूर्वी लगायत यो मध्य र पश्चिम क्षेत्र पश्चिमको सुदूरपश्चिम क्षेत्रको तराई भूभागमा बढी वर्षा भएको छ। त्यहाँ चाहिँ भारीदेखि धेरै भारी वर्षासम्म भएको छ। विशेष गरी कञ्चनपुर एरिया कैलाली क्षेत्र चाहिँ 75-144 मिलिमिटर वर्षा भएको अवस्था छ। अन्यत्र चाहिँ पहाड़ी भूभागको मध्यमदेखि भारी वर्षा छ। त्यस्तै चाहिँ हाम्रो यो कपिल वर्षमा 118 मिलिमिटरसम्म वर्षा भएको छ। अन्यत्र चाहिँ हल्कादेखि मध्यम वर्षा छ। त्यो भावनाले अब मनसुन चाहिँ देशभरि फैलिएको अवस्था छ। भएर विशेष गरेर बेलुकाको समयमा चाहिँ वर्षा आउन सक्ने देखिन्छ। तर त्यस्तो ठुलो चाहिँ पहाड़ी भूभागमा लगातारको झरी अथवा त्यस्तो खालको चाहिँ ठ्याक्क चाहिँ छैन। अब अर्को हप्ताबाट फेरि मनसुन चाहिँ अझ अलिक केही सक्रिय हुन सक्छ।
1: यसैबीच आज एक घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा बढ़ी 8 मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौँ सहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा हल्का वर्षा भइरहेको विभागले जनाएको छ। आगामी केही घण्टासम्म वर्षा जारी रहने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। उता वर्षा अघि तराईमा गर्मी भने कायम रहेको छ। आज दिउँसो पर्साको वीरगंजमा सबैभन्दा बढ़ी 37.1 डिग्री सेल्सियस तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ। यसैबीच सुक्खा पहिरोका कारण अवरूद्ध भएको मुगलिङ नारायणगढ़ सड़क खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ। चितवनको जालबिरी क्षेत्रमा खसेको पहिरो डोजरको सहायताले हटाएपछि सड़क दुवैतर्फबाट सञ्चालनमा आएको सड़क डिभिजन कार्यालय भरतपुरले जनाएको छ। साझा खबरमा अब विदेशका खबर। रूसले युक्रेनको राजधानी किबमा रातभर व्यापक ड्रोन र मिसाइल आक्रमण गर्दा कम्तीमा 18 जनाको मृत्यु भएको छ, 90 जना घाइते भएका छन्। आक्रमणपछि भोलि किबमा शोक दिवस घोषणा गरिएको छ। आक्रमणमा एम्बुलेन्स सेवा केन्द्र, आवासीय भवन र अन्य नागरिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। उद्धार टोलीले भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धार कार्य जारी राखेको छ। अब खेल खबर। विश्वकप फुटबलको नकआउट चरणको खेलमा आज राति स्पेन र अस्ट्रिया खेल्दैछन्। यो खेल राति 1:15 अमेरिकामा हुनेछ। स्पेन समूह एचको विजेता र अस्ट्रिया समूह जेको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। यसैबीच फिफा विश्वकप फुटबलको नकआउट चरणमा भोलि बिहान 4:45 पोर्चुगल र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो रंगशालामा हुनेछ। पोर्चुगल समूह केको उपविजेता र क्रोएसिया समूह एलको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 9:45 स्विजरल्याण्ड र अल्जेरिया खेल्दैछन्। अहिलेसम्म 10 वटा टोली प्री क्वार्टर फाइनलमा पुगेका छन्।
5: राप्तीपुलको लम्बाई घटाइएको भन्दै स्थानीयवासी आक्रोशित।
6: पहिलेदेखि नदीको बहाव छुट्याएको छ, अब अर्को ड्याम यहाँ लगाइदियो भने त्यो नदीको बहाव कम भइहाल्छ। उता हाम्रो राप्ती सोनारीमा पनि डुबाउँछ, यता डुडोतिर पनि डुबान हुन्छ। त्यो कारणले चाहिँ यदि पुल बनाउनुहुन्छ भने ठिक छ, पुल बनाउँदैन भने हामी ड्याम लगाउन दिन्न।
5: पुल पूरा लम्बाईमै बनाउन स्थानीयको माग, रिपोर्टसँगै लागू औषध ऐन समय सापेक्ष बनाउनु पर्ने माग बढ्दो, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
8: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक, शक्तिशाली 4 एंटीना मा वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी र फास्ट स्पीड, सबै अस्त्र को शक्ति बोकेको, 200 Mbps को इंटरनेट अब 3 महिना का लागि मात्र 3300 रुपया मा, साथ मा IPTV मात्र 250 प्रति महिना। बुकिंग को लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छोयो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बाँकीको डुडुवा गाउँपालिका अन्तर्गत राप्ती नदीको सिदनिया घाटमा निर्माणाधीन पुल पूरा लम्बाईमा निर्माण गर्न स्थानीयवासीले माग गरेका छन्। पुल अधूरो छाडेर बाँध मात्रै निर्माण गरिए आफ्ना नम्बरी जंगामा बाँध बनाउन नदिने उनीहरूले चेतावनी दिएका छन्।
10: बाँकेको डुडुवा गाउँपालिका स्थित राप्ती नदीको सिदनिया घाटमा निर्माणाधीन राप्ती पुलको लम्बाई घटाइएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। शुरूमा 1140 मिटर लामो पुल बनाउने योजना भए पनि अहिले 700 मिटर मात्रै निर्माण भइरहेकाले बाँकी भागमा पुलको सट्टा बाँध बनाउन खोजिएको उनीहरूको आरोप छ। निर्माण स्थलमै पत्रकार सम्मेलन गर्दै स्थानीय जनप्रतिनिधि र सरकारवालाले मूल डिजाइन अनुसार नै पूरा लम्बाईमै पुल निर्माण गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले पुल अधुरो छोडेर बाँध मात्रै निर्माण गरिए आफ्ना नम्बरी जग्गामा बाँध बनाउन नदिने चेतावनी समेत दिएका छन्।
6: पहिलेदेखि नदीको विभाग छुटाएछ, अब अर्को ड्याम यहाँ लगाइदियो भने त्यो नदीको बहाव कम भइहाल्छ, उता हाम्रो राप्ती सोनारीमा पनि डुबाउँछ, यता डुडोतिर पनि डुबाउनुहुन्छ। त्यो कारणले चाहिँ यदि पुल बनाउनुहुन्छ भने ठिक छ, पुल बनाउँदैन भने हामी ड्याम लगाउन दिन्न।
10: नेपालगंजलाई राप्ती सोनारी हुँदै पूर्व पश्चिम राजमार्गसँग जोड्ने वैकल्पिक सड़कका रूपमा यो पुलको महत्व बढ़दै गएको अवस्थामा पुलको लम्बाई घटाउनु उचित निर्णय नभएको उहाँको भनाइ छ।
11: त्यति बेलाको चाहिँ हुलाकी सड़कको कार्यालयले चाहिँ टिप्पणी गरेको चाहिँ 1140 मिटरको यो पुलको चाहिँ टिप्पणी उठाएको हो। यहाँमा त यो रोडलाई चाहिँ अहिले हुलाकी राजमार्गको रूपमा जोडिसकेपछि र यो सानो पुलले अहिले पनि 700 मिटरको पुलले चाहिँ यसलाई फ्याँक्न सक्दैन, किन हामीले यहाँ बाढी पटक पटक बाढी आउँदा हामीले प्रत्यक्ष रूपमा चाहिँ यसको अनुभूति गरेका छौँ।
10: स्थानीयवासीका अनुसार पुलको सट्टा बाँध निर्माण गरिए वर्षायाममा पानीको प्राकृतिक बहाव अवरूद्ध हुने, खेतयोग्य जमिन डुबानमा पर्ने र डुडुवा तथा राप्ती सोनारी क्षेत्रमा बाढ़ीको जोखिम अझ बढ्ने स्थानीयहरू बताउँछन्।
12: एक त राप्तीले पुरा हाम्रो जग्गा काटेर ध्वस्त त्यस्तै बनाइसक्यो, अब जस्तै ड्याम बाँधिन्छ भने त्यो गाउँ पनि ध्वस्त हुन्छ, पुरै गाउँै खतम हुन्छ।
10: राप्ती सोनारी गाउँपालिका छका वडाध्यक्ष लवराज खरेलले 2071 र 74 सालको विनाशकारी बाढ़ी स्मरण गर्दै दीर्घकालीन समाधानका लागि पूरा लम्बाईको पुल नै आवश्यक रहेको बताउनु भएको छ।
13: 71 र 74 बाढ़ी हेरेका छौँ हामीले, ड्यामले गर्दाखेरि पानी थुनिएर खल्ला टपरी बस्तीमा ढलैया गुल्मीका बस्तीहरूमा काखमा बच्चा बोकेर निरही भएर बाबामाहरूले सम्पत्ति बगेको निरही भएर हेरिरहेको अवस्था छ। त्यो कहारी लाग्दो दृश्य आज पनि कुरा गर्दै गर्दा आँखामा झल्किन्छ। सम्बन्धित निकायले यहाँको जनताको आवाजलाई एकदमै आत्मसात गर्दै यो पुललाई 420 मिटर थप दिएदेखि हामी यो क्षेत्रकै यो भूगोलकै सबै वासीहरू आभारी हुन्थ्यौं।
10: करिब 3 वर्ष अघि शुरू भएको यो पुल निर्माण आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य छ। हाल करिब 1.19 अर्ब रूपियाँ लागतमा 700 मिटर पुल निर्माण भइरहेको छ। तर स्थानीय भने पुलको लम्बाई नबढ़ाइए समस्या समाधान नहुने र भविष्यमा बाढ़ी र डुबानको जोखिम झन बढ़ने अडानमा छन्। निशु जोशी, सीआईएन रेडियो कृष्णसार, नेपालगंज, बाँकी।
5: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। 50 वर्ष पुरानो लागू औषध ऐन संशोधनको माग बढ्दै
14: कानूनमा बोल्ने कुरा कानूनको ठाउँमा हामी छौं। तपाईहरूले हामीलाई जुन प्रोत्साहन गर्नुभयो यी विज्ञहरूसित गएर तपाईहरूले हामीलाई केही कुरा दिनुभयो, हामी पनि अध्ययन गरेर विधेयकमा चाहिँ ल्याएर फेरि तपाईँहरूले 8 वर्षदेखि छलफल गरेको ड्राफ्ट गरेको विधेयक अझै पारिमार्जित गरेर तत्काल अवस्थामा नै यसलाई कार्यान्वयन गरेर सफल गराउने पोजिसनमा हामी जान्छौं।
5: विज्ञको सुझाव समेट्दै संशोधन गरिने सांसदको प्रतिबद्धता। संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
16: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
17: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद.
19: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. आजको संवाद श्रृंखला हेलो सांसदमा लागू औषध नियन्त्रण सम्बन्धी उपलब्ध कानून र कार्यान्वयनको अवस्था, सुधारका लागि विभिन्न संसदीय समिति र राजनैतिक दलमा आबद्ध सांसदहरूको प्रतिबद्धता तथा विचारबारे छलफल गर्दैछौं.
20: गृह मन्त्रालयको केन्द्रीय तथ्याङ्क विभागको पहलमा 2077 निकालेको तथ्याङ्क अनुसार नेपालमा कड़ा लागू औषध प्रयोगकर्ताको अनुमानित संख्या 130,432, जसमा पुरूष 121,692 अर्थात 93.7%, 8,732 अर्थात 6.7% महिला भएको भनेर यो तथ्याङ्क कुरा भयो. मनमा लागेको कुरा पनि हुन सक्छ र अथवा भोलिको संसद अथवा संसदीय समिति मार्फत यो कानूनलाई सच्याउने अथवा अझ समृद्ध बनाउने विषयमा यहाँहरूको प्रतिबद्धता सहित के छ त्यो म्यानेजरहरूबाट अब हामी सुन्न शुरू गर्छौं.
21: म सुशीला ढकाल आचार्य झापा जिल्लाबाट 3 नम्बर क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय संसद. कानूनमा बोल्ने कुरा कानूनको ठाउँमा हामी छौं. तपाईँहरूले हामीलाई जुन प्रोत्साहन गर्नुभयो यी विज्ञहरूसित गएर तपाईँहरूले हामीलाई केही कुरा दिनुभयो, हामी पनि अध्ययन गरेर विधेयकमा चाहिँ ल्याएर फेरि तपाईँहरूले 8 वर्षदेखि छलफल गरेको ड्राफ्ट गरेको विधेयक अझै परिमार्जित गरेर तत्काल अवस्थामा नै यसलाई कार्यान्वयन गरेर सफल गराउने पोजिसनमा हामी जान्छौं.
20: यो कार्यक्रममा आएर यहाँ कुनै समयमा त्यो दलदलमा फसेर फेरि राम्रो अरूको लागि पनि अभियान चलाइराख्नु भएको छ, त्यो सबै कुरा सुन्दाखेरि हजुरको प्रतिबद्धता के हो? अब हजुरले
21: तपाईँहरूले जुन चलाउनु भएको छ मैले अघि नै भने त्यसमा चाहिँ म धेरै प्रभावित छु. त्यसमा तपाईँहरूका लागि सहयोग गर, तपाईँहरूले कुनै ड्राफ्ट गरिरहेको छलफल फेरि पनि सानो छलफल अथवा सुझाव दिनुभयो भने कानून बनाउने ठाउँमा हात उठाएर मेरा सुन्ने समयमा पनि राख्नेछु. यति कुरा भन्दै म धेरै कुरा भन्दिनँ. यो महत्वपूर्ण छ, यो आवश्यकता छ. पानीलाई फिल्टर गरे जस्तै यो मानिस जीवनका लागि दुर्गति हो. निर्मूल गर्नका लागि हामी संसदमा केही साथीहरू सहित यसलाई मुद्दा उठाउन हामी तयार छौँ भन्दै दुईटा कुरा यही टुङ्गियो छु. धन्यवाद.
20: धन्यवाद. नजिकै मानिसजी हुनुहुन्छ उहाँको पनि.
22: मेरो नाम मनमाया विश्वकर्मा, म झापा क्षेत्र नम्बर 2 को प्रतिनिधित्व गर्छु. मेरो पार्टी चाहिँ नेपाली कंग्रेस हो. धेरै महत्वपूर्ण विषय छ. थुप्रै कानूनहरू यस्ता छन् जुन महत्वपूर्ण छ हाम्रो समाजको लागि, र कानूनी शिक्षाको अभाव पनि छ नेपालमा चाहिँ रहेछ, र त्यसमा सरकारको दूरदर्शिता पनि रहेन रहेछ. त्यो पनि मैले थाहा पाएँ अहिले. अब यिनै विषयहरूमा मेरो भूमिकालाई म सशक्त बनाउनेछु, र मेरो चाहिँ कानूनले कस्तो किसिमले कानून निर्माण भयो भने हामीलाई सहजता हुन्छ.
20: यो कुरा
22: म सशक्त रूपमा उठाउनेछु, र यो मलाई एकदमै गढेको विषय पनि हो. तपाईँहरूले दिनुभएको सल्लाह सुझावलाई जुन जुन समय मैले पाउँछु त्यो समयमा एकदम व्यापक उठाउँछु, र म यसलाई मेन मुद्दा बनाउँछु. मेरो प्रतिबद्धता हो.
20: माननीय बलावती शर्मा,
23: सर्वप्रथम त कडा कानून भनेर भन्नुभएको छ. कानून त चाहियो नै, कानून बनाउनु पर्छ, र त्यो कानून बनाउनको लागि त्यो कानून समितिमा नै भएको हुनाले र यो सबै भोगेको हुनाले मैले कहाँ कहाँ के गर्नुपर्छ. तर कडा कानूनले मात्रै म अर्को के सहमति छु भने हुँदो रहेनछ. त्यसमा स्कूल लेभलदेखि करिकुलम जो अहिले बनाइराख्ने भन्नुभएको छ, यो पञ्चवर्षीय गुरुयोजना त्यसमा के छ हामीले पनि हेरौँ, त्यसलाई कार्यान्वयन गर्नु पर्यो. र 50 वर्षको पुरानो कानूनलाई तुरन्तै संशोधन गरेर नयाँ कानून ल्याउनु पर्यो. पुनर्स्थापना गर्ने कुरा पनि एकदमै जरुरी रहेछ, र करिकुलमदेखि नै कोर्समा राखेर त्यसलाई चाहिँ यस यो गर्नु हुँदैन हामीले भन्न त पर्यो. यो लागू औषध खाँदा यस्तो कानून छ, यस्तो हुन्छ, यस्तो हुन्छ भन्ने कुरा चाहिँ अवेरनेस प्रोग्राम चाहिँ सँगसँगै स्कूल लेभलदेखि नै लग्नुपर्छ. कडा कानूनले मात्र यो नियन्त्रण हुन्छ जस्तो मलाई लाग्दैन. हामी संसदमा भएको हुनाले यसलाई उठाउने कुरा, बोल्ने कुरा, त्यहाँ कानून बनाउने कुरा र सहयोग गर्ने कुरा, अब बिल त्यहाँ संसदमा आउँदाखेरि त्यसमा लागेर चाहिँ यसलाई अगाडि बढाउने कुरामा चाहिँ प्रतिबद्धता रहनेछ. हस्, धन्यवाद.
24: कार्यक्रम आयोजक सम्पूर्णमा फेरि धन्यवाद दिन चाहन्छु. म हरिना देवी कामी, डडेलधुरा प्रतिनिधि सभा सदस्य. यो धेरै कुराहरूलाई आत्मसात गर्दै आगामी मैले गर्नुपर्ने संसदमा बोल्नुपर्ने कुराहरूमा अब यो नियन्त्रणका लागि हामीले कानून बन्यो तर कार्यान्वयन हुन सकेको छैन भन्ने विषयमा हामी पुगेका छौं. त्यसकारण यसका लागि हामीले बोल्ने कुराहरूमा यो सबै कुराहरूलाई मैले आत्मसात गर्दै मैले बोल्नुपर्ने शून्य समय हुन्छ कि कसरी हुन्छ मैले आफ्नो कुरा राख्नेछु, र यो कार्यक्रम राख्नु भएकोमा धेरै धेरै धन्यवाद दिनेछु.
25: मेरो नाउँ
0: डाक्टर चन्द्रमोहन यादव
1: जो यहाँ जो लॉ छ त्यसको बारेमा आई डिन्ट नो द्याट यस्तो पुरानो आई मीन सो 50 इयर्स ह्या पास्ट एन्ड नथिङ हेज ह्यापन न्यू आई मीन सो द्याट्स अ भेरी सकिङ थिङ फर मी
0: यसलाई सच्याउनको लागि तपाईँले आवाज उठाउनुहुन्छ
1: म यो दुई महिनामा दुईचोटि अब बलावतीजीले धेरै त्यहाँ हाम्रो मान्यजी धेरै बोलिराख्नुहुन्छ उहाँहरूले कति विचार गर्नुभएको छ म दुईचोटि यो ड्रग अब्युजको बारेमा आई हेभ रेज्ड अलरेडी क्वेसन्स ट्वाइस
0: दुईपटक कुरा उठाइसक्नु भयो
1: दुईचोटि या यसको बारेमा फिल कस कसले गर्छ होला एउटा डाक्टरले एउटा परिवारले र जो रिहेबिलिटेसनसँग जोडिएको छ भनौँ नत्र अरू त अब यहाँहरू कुरा गर्नुहुन्छ होला होइन बुझेर पढेर होइन कति कुरा यु क्यान फिल
2: नमस्कार म सरस्वती लामा धादिङबाट म चाहिँ राप्रपाबाट चाहिँ प्रतिनिधित्व गर्छु गाजर खेती अहिले गाजर खेती गर्नुपर्छ भनेर व्यापक भइरहेछ कि है गाजर खेती चाहिँ उद्योगसँग जोडिएको त छ देशको अर्थतन्त्रसँग जोडिएको पनि छ तर त्यसो भन्दैमा हामीले गाजर खेतीलाई चाहिँ प्रोत्साहन दिने होइन कि त्यसलाई चाहिँ कन्ट्रोल गर्नलाई निकाय पहिला चाहिँ तयार हुनु पर्यो के अरे आमदानी पनि हुन्छ देशको लागि एकदमै राम्रो हो होइन उद्योग धन्दा पनि चल्छ त्यसको हरेक चिज हरेक जरादेखि लिएर बीजदेखि लिएर सबै चिजको अब धागो सागो सबै हुने सबै हुन्छ होइन हामीले बिर्सिनु हुँदैन कि त्यो लागु पदार्थ हो त्यसलाई चाहिँ सरकारी निकायबाट कसरी कन्ट्रोल गर्छ सरकारी निकायबाट कन्ट्रोल गरेर त्यसलाई प्रोत्साहन दिन चाहिँ ठिकै छ होइन त्यतातिर चाहिँ सोचौं तपाईँहरूले चाहिँ कानूनको तर्फबाट मात्रै हेर्नुहुन्छ उहाँले अनुसन्धानको तर्फबाट मात्रै हेर्नुहोला होइन कसैले के को तर्फबाट मात्रै हेर्नुहोला तर हामीले पनि त्यसमा फेरि कस्तो खालको विचार गर्छौं भने हामीले गाउँघरमा आफ्नो समाजमा के चलिरहेछ होइन त्यसलाई त्यो कानून ठ्याक्कै प्रयोग गर्दाखेरि त्यो बनाउँदाखेरि समाजलाई कस्तो असर पर्छ त्यसलाई पनि हामीले ध्यान दिएर हामी त्यहाँ सदनमा उठाउँछौ पूर्ण रूपले हामी चाहिँ यो लागू पदार्थ निर्मूल होस् भन्ने हामी चाहन्छौ कि लागू पदार्थको त्यो सेवन गर्नु चाहिँ निर्मूलै होस् त्यही प्रतिबद्धता जाहेर गर्छ हामी तपाईँहरूले बनाएर दिनुभएको चिज चाहिँ हामीले संसदमा हामी आवाज उठाउँछौ धन्यवाद
3: सम्वाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला कर्णालीमा यात्रुवाहक गाड़ी नदीमा खस्दा 10 जना भन्दा बढ़ी बेपत्ता खोजी कार्य अझै जारी रहेको प्रहरीको भनाई छ पहिरो हटेपछि मुगलिन नारायणगढ़ सड़क खण्ड दुईतर्फी सञ्चालनमा आएको छ आज राति बागमती र गण्डकीका केही स्थानमा ठूलो पानी पर्ने मौसमविदको चेतावनी छ अन्तरप्रदेश सार्वजनिक यातायातको भाड़ा आजदेखि 2% घटेको छ राष्ट्रिय सदाचार विज्ञापन नीति पनि स्वीकृत भएको छ भने गोर्खापत्र र सुरक्षण मुद्रण केन्द्रमा नेतृत्व नियुक्त गरेको छ विपक्षीको संसदमा विरोध कायमै छ एकै दिन 3 महत्वपूर्ण विधेयक पारित भएको छ बजेट विवादले मध्य प्रदेश सभा फेरि अवरूद्ध भएको छ बैठक अनिश्चितकालका लागि स्थगित भएको छ र रूसको किबमा ड्रोन आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको छ विश्वकप फुटबलमा आज राति स्पेन र अस्ट्रिया खेल्दैछन् भोलि पोर्चुगल र क्रोएसिया आम्ने सामने हुँदैछन् हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असार 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाई हाम्रो सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ।
2: यति बेला रातिको 8 बज्यो।
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
7: ए,
8: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए,
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊं।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गए निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
11: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
1: बाप रे
0: अब चाहिँ के हुने हो
2: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आए जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगर
7: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भनी सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
8: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 98570-59934 लाइन्स सुख नारायणगढ चितवन मोबाइल 98550-50934
9: व्यावसायिक कृषिले बनाउँछ सुखी निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं खेती योग्य जमिन बाँझो नराखौ लाखौं खर्च गरेर विदेशिनुको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं मान रोपौ मुरी फलाऊ खेती योग्य जमिन बाँझो नछाडौं पसिना बगाऊ समुन्नत बनाऊ आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल
10: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन सोक नारायणगढ मोबाइल 98550-50934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512-40934
11: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो तर पनि रोग 20 को शरीर
6: फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
11: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
6: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
1: बिनिसरा मसरङ्गी गाइडको भन्दा दस सिताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ, म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
12: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
1: अब त म त बचे भनेको छ नि। म
12: रामराजीपुर कलिम्पुर भन्छ तितरमाडी, मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइँ गएको कि। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतते पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहाँ बस्ने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता, नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
8: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
14: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
15: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
14: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
15: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
14: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
15: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
14: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
15: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
14: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
13: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
16: नमस्ते डाक्टर
17: साहब। नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
16: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
17: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
16: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
17: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
16: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
17: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
16: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
17: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
18: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: ए, के भयो? केको हल्ला खल्ला हो यो?
20: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
21: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
19: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
21: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
20: हो त है, हामीले त ध्यानै नदिएको।
21: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
22: पूर्णले देख्ने ठाउँमा राख्थे, त्यसले आफै कुरो बुझ्छ।

0: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
3: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
2: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
3: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
2: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिउँ।
3: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
2: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
6: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
5: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
6: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
7: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
6: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
7: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
6: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
9: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
8: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
9: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर

0: विश्वास सधैँको विश्वास।
1: आकर्षक डिजाइन का भने जस्ता सोचे जस्ता गहनाहरूको एकमात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
2: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
0: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ। ए सुन्नुस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
3: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870।
4: भुटन उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना। यस भुटन उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 को दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको कृतागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ। उक्त वर्गीकरणको कृतागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा किस्ता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 को उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिन भित्र अथवा असार 20 गते भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। अनुरोधक स्थानीय भू उपयोग परिषद बुटन उपमहानगरपालिका बुचवल।
5: किन झोक्राउनु भन्छ काका?
6: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
5: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
6: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
0: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98-570-21-757 र 98-472-98।
7: उत्सवको पर्व
8: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
7: इसीएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
8: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
7: फोन नम्बर 071

तीन नाको सिन्दूर पोते दुई को धागो चुराओ तीन नाको सिन्दूर पोते दुई को धागो चुराओ सुन्दर गर्ने।

खोल्न पर्ने हो कि आफै बुझी जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पोसी त

0: सौजी क्यूआर भयो है
1: ए बगनुस् त मेसेज आएको छैन
2: घरी

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ गोरकट्टा।
5: काका निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
6: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी, एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
5: के तपाईँको बगैँचामा फल लागेको छैन?
6: अरे हजुर, कलमी बिरुवा फनेर सुहार बजार से लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
5: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
6: कहाँ पर खोजे त बाबु, बताइहाल्नु।
5: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको हो नि।
6: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
7: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, ब्यू विजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
8: गुप्ता नर्सरी तिलोत्तमा 4 डाइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
7: फोन नम्बर 5 2205।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा सरकारद्वारा भूमिहीन सुकुम्बासीलाई लाल पूर्जा बाँड्न शुरू, अबका योजनाबारे भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता भन्छन्।
1: निरन्तरता दिने हो 77 जिल्लामा प्राप्त आवेदनहरूको प्रमाणीकरण गरी जुन क्याटेगोरीमा पर्नुहुन्छ सोही बमोजिम व्यवस्थापन गर्दै जाने गरी काम अगाडि बढ्छ।
0: सरकारी कागजातको मोबाइल स्क्यानमा किन गरिँदैछ कडाई?
2: बाहिर ननिस्केका कतिपय सरकारी डकुमेन्टहरू पनि सामूहिक सञ्जालमा देखिने भएको कारणले गर्दाखेरि त्यसलाई निरुत्साहित गर्नलाई रोकेको।
0: र कियेभमाथिको पछिल्लो रूसी हमलामा कम्तीमा 20 जनाको ज्यान गएको युक्रेनी अधिकारीहरूको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पपछि भग्नावशेषमा एक सातासम्म पुरिएका एक पुरूषको जीवितै उद्धार गरिएको छ। हर्नान गिल तटीय शहर काटिया लामार स्थित आफूले सुरक्षा गार्डका रूपमा काम गर्ने सपिङ सेन्टरको भग्नावशेष मुनि पुरिएका थिए। सोमबार उनी कहाँ छन् भन्ने पत्ता लागेपछि सात देशका उद्धार टोलीहरूले 24 घण्टा निरन्तर उद्धार अभियान चलाएका थिए। उद्धारका क्रममा उनलाई पानी उपलब्ध गराइएको थियो भने उद्धार कर्मीहरूले अस्थिर संरचनाबाट अत्यन्त सावधानीपूर्वक भग्नावशेष हटाउँदै धेरै घण्टाको प्रयासपछि सुरक्षित रूपमा उनलाई बाहिर निकालेका हुन्। भूकम्पमा हालसम्म करिब 2300 मानिसको मृत्यु भएको पुष्टि भएको छ। रूसले रातभरि गरेका ठूला आक्रमणहरूमा युक्रेनको राजधानी कियेभमा मृत्यु हुनेहरूको संख्या बढ़ेर कम्तीमा 20 पुगेको छ। युक्रेनको हवाई फौजका अनुसार रूसले गएराती युक्रेनमाथि करिब 500 ड्रोन र 74 क्षेप्यास्त्र प्रहार गरेको थियो। बीबीसीकी सारा रेन्सफोर्ड भन्छिन्, त्यहाँ हामीले निरन्तरको आक्रमणका कारण भत्किएका आवासीय भवनहरूको भग्नावशेषमा मानिसहरू पुरिएको आशंकामा उद्धार कर्मीहरूले अझै खोजी कार्य जारी राखेको पायौं। त्यसमा एक किशोरी पनि छन्। बीबीसीकी सारा रेन्सफोर्डको भनाई। यसैबीच युरोपेली आयोगले आज रूसमाथि नयाँ प्रतिबन्धहरूको घोषणा गर्दैछ। ब्रिटेनका प्रधानमन्त्री सर कियर स्टार्मरले दोस्रो विश्वयुद्धपछिका दशकहरूमा जबरजस्ती गरिएका धर्मसन्तानका रूपमा दिइने फोर्स्ड एडप्सन घटनामा राज्यको भूमिकाका लागि औपचारिक रूपमा माफी मागेका छन्। अनुमानित 1,85,000 शिशुहरूलाई उनीहरूका आमाबाट अलग गरिएको थियो। विवाह नगरेका कारण हजारौं महिलालाई आफ्ना सन्तान त्याग्न दबाव दिइएको थियो। प्रधानमन्त्री स्टार्मरले संसदमा यो अभ्यासलाई उनकै शब्दमा इतिहासको एउटा कलंक भनेका छन्। भारत सरकारले व्हाट्सएपलाई प्रयोगकर्ताले फोन नम्बरको सट्टा छुट्टै युजरनेम प्रयोग गरेर च्याट गर्न सक्ने नयाँ सुविधा तत्काल लागू नगर्न आग्रह गरेको छ। सरकारले यस्तो सुविधाले अनलाइन ठगी र साइबर अपराध बढ़न सक्ने बताएको हो। भारतमा व्हाट्सएपका 85 करोड़ भन्दा बढ़ी प्रयोगकर्ता रहेका छन्। र थाइल्याण्डको उत्तर पूर्वी क्षेत्रमा प्रहरीले 11 वर्षीय एक बालकले कसरी एउटा पिकअप ट्रक चलाएर सड़कमा हिँडिरहेका बौद्ध भिक्षुहरूको समूहलाई ठक्कर दियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। उक्त दुर्घटनामा 8 जना भिक्षुको मृत्यु भएको छ भने 20 जना भन्दा बढ़ी घाइते भएका छन्। बालकको उमेर आपराधिक जिम्मेवारी वहन गर्न पुगिसकेको छैन, तर उनका अभिभावकमाथि पर्याप्त निगरानी नगरेको आरोपमा मुद्दा चल्न सक्ने बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सरकारले भूमिहीन दलित र सुकुम्बासी परिवारलाई लाल पूर्जा वितरण गर्न शुरू गरेको अधिकारीहरूले जनाएका छन्। त्यसक्रममा आज बर्दियाका 29 सुकुम्बासी परिवारलाई पूर्जा दिइएको भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र वास्तोलाले बीबीसीलाई जानकारी दिए। उनका अनुसार साविकको भूमि आयोगमा दर्ता भएका निवेदनलाई हालको भूमि समस्या समाधान समितिले आवश्यक प्रक्रिया अघि बढ़ाएर लाल पूर्जा वितरण गर्न शुरू गरिएको हो। समितिमा भूमिहीन र दलितका करिब 3 लाख र अव्यवस्थित बसोबासीका 9.5 लाख जति गरी 12.5 लाखको हाराहारीमा लाल पूर्जाको माग गर्दै निवेदनहरू परेका बताइएको छ। साथै छुटेकाहरूलाई समेट्ने गरी निवेदन दिन आह्वान गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्। हालै प्रतिनिधि सभामा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले असारको 3रो साताबाट लाल पूर्जा बाँड्न थालिने बताएकी थिइन्। यसै सन्दर्भमा हामीले उक्त मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टलाई टेलिफोन सम्पर्क गरी शुरू सन्दर्भमा अब यो प्रक्रिया कसरी अघि बढ्छ भनेर सोधेका छौं।
1: नेपाल सरकारले गठन गरेको विगतका आयोगहरू र अहिलेको चाहिँ भूमि समस्या समाधान समिति मार्फत चाहिँ हामीले चाहिँ जे जति निवेदनहरू हाम्रो कलेक्सन भएको छ, झन्डै भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी पर्नुहुन्छ र अहिले वर्तमान सरकारले भूमिहीन परिवारलाई जग्गा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखी काम अगाडि बढ्ने गरी लक्ष्य राखेको छ। अब यसलाई निरन्तरता दिने हो 77 जिल्लामा 753 पालिकामा प्राप्त आवेदनहरूको प्रमाणीकरण गरी अब जुन क्याटेगोरी पर्नुहुन्छ सोही बमोजिम चाहिँ व्यवस्थापन गर्दै जाने गरी काम अगाडि बढ्छ।
0: तपाईँको आशय चाहिँ जुन 12.5 लाख जति अथवा त्योभन्दा बढी निवेदन परेका छन् जसमा चाहिँ अव्यवस्थित बसोबासीहरू पनि छन् उहाँहरूले क्रमशः दिन उचित लागेमा सरकारले ठानेमा अथवा त्यो मापदण्ड पूरा भएमा उहाँहरूले क्रमशः जग्गा धनी पूर्जा प्राप्त गर्दै जानुहुन्छ भन्ने हो?
1: हजुर हो, पहिलो चरणमा हामीले प्रत्येक निवेदनहरूलाई चाहिँ हामीले प्रमाणीकरण गर्छौँ र भूमिहीनको क्याटेगोरीमा प्रमाणीकरण भएका परिवारलाई चाहिँ सम्भव भएसम्म उहाँहरू बसोबास गरेकै स्थानमा नभए उपयुक्त स्थानमा खोज गरी उहाँहरूलाई जग्गा उपलब्ध गराइन्छ भने अवश्य बसोबासीहरूको केसमा चाहिँ कानूनले वर्जित गरेका ठाउँ बाहेक दिन मिल्ने भनिएका जग्गाहरूमा चाहिँ राजस्वली उहाँहरूको व्यवस्थापन गर्न सक्ने गरी कानूनी व्यवस्था छ, त्यो कामलाई अगाडि बढाइन्छ।
0: भट्टजी, तपाईँको हिसाबले चाहिँ जुन 12.5 लाख निवेदनहरू छन् ती सबै निवेदनहरूको छिनोफानो हुनको लागि कति समय लाग्ने देखिन्छ अहिले तपाईँहरूले गरिराख्नु भएको पहल अनुसार?
1: अहिलेको हाम्रो लक्ष्य 500 दिनको लागि हो अहिलेको लक्ष्य, तर अब कहिलेकाहीँ कतिपय जग्गाहरू चाहिँ कानूनी जटिलताको कारणले गर्दा लक्ष्य प्राप्ति गर्न सकिँदैन। तथापि अहिलेको हाम्रो अभियान चाहिँ वर्तमान सरकार गठन भएको 500 दिन भित्रै चाहिँ यी सबै आवेदनहरूको सम्बोधन गर्ने हाम्रो प्रयास हुन्छ।
0: अहिलेसम्म जति पनि पहलहरू भए ती चाहिँ अब असफल जस्ता अथवा अपूर्ण जस्ता देखिएका थिए, यो तपाईँले भने चाहिँ 500 दिन भित्र चाहिँ त्यो समाधान हुन्छ भन्ने आधार चाहिँ के त?
1: विगतमा हामीले चाहिँ जे जति कानूनी अडचनहरू अनुभव गरेका थियौँ ती अडचनहरू समाधान गर्ने प्रयास भइराखेको छ। त्यसै गरी अब यो प्रमाणीकरण लगायतको विषयमा अब अहिले हामीसँग यो हाम्रो जुन भू सूचना प्रणाली छ त्यो प्रणाली पनि पूर्ण रूपमा देशभर चाहिँ लागू भइसकेको अवस्था भएको हुनाले हामीलाई प्रमाणीकरण गर्न पनि सहज हुने अपेक्षा राखेका छौँ र यसबाट चाहिँ हामीले सोचेकै समयमा लक्ष्य प्राप्ति गर्छौँ भन्ने अहिलेको चाहिँ हाम्रो आशा छ।
0: अब अर्को चाहिँ एकतिर तपाईँहरूले समस्या समाधान गर्न खोजे जस्तो पनि देखिन्छ अथवा अहिलेको सरकारले त्यो पहल लिइराख्या जस्तो पनि देखिन्छ, तर अर्कातिर चाहिँ काठमाडौँका होल्डिङ सेन्टरहरूमा बसेका सुकुम्बासी परिवारहरूलाई त्यहाँबाट पनि बाहिर पठाउन खोजे जस्तो देखिन्छ, उहाँहरूको गुनासो पनि बाहिर आइराख्या देखिन्छ। यो सरकारको दुई थरीको व्यवहार चाहिँ किन अहिले कि यी दुईटा अलग अलग कुरा हुन्?
1: अब यस्तो छ, उहाँहरूको व्यवस्थापनको लागि अब यहाँले पक्कै पनि संचार माध्यममा जानकारी पाइसक्नु भएको होला, उहाँहरूको व्यवस्थापनका लागि पनि निश्चित उहाँहरूलाई सहयोग रकम उपलब्ध गराउने गरी काम भइराखेको छ र उहाँलाई तुरन्तै प्राथमिकता साथ सम्बन्धित ठाउँमा चाहिँ जग्गा उपलब्ध गराउने गरी पनि काम भइराखेको छ। काठमाडौँ उपत्यकाहरूमा यो हाम्रो साबिकको शहरी विकास मन्त्रालय मार्फत चाहिँ व्यवस्थापनको काम अगाडि बढिराखेको छ र पछि जग्गा उपलब्ध गराउने कुरालाई चाहिँ नि क्रमशः चाहिँ प्राथमिकता साथ अगाडि बढाइन्छ।
0: तपाईँले केही कानूनी चुनौतीहरू छन् तिनीहरूलाई पनि तिर्न खोजिएको छ भनेर भन्नुभयो, अनि कतिपय चाहिँ अब यो प्रमाणीकरण लगायतका मापदण्डमा पर्ने हो कि होइन भनेर छुट्याउने विधिमा पनि अलिकति लामो प्रक्रिया लागेको जस्तो देखिन्छ। यी बाहेक चाहिँ के चुनौतीहरू तपाईँहरूले सामना गरिराख्नु भएको छ यो समाधानको तर्फ?
1: विगतको भन्दा हामीले अलिकति यो समयावधिलाई घटाएका छौँ। अब हाम्रो चुनौती भनेको चाहिँ कतिपय यो अव्यवस्थित बसोबासीहरू चाहिँ कानूनले वर्जित गरेका जग्गाहरूमा पनि उहाँहरूको अव्यवस्थित बसोबास छ, त्यस्ता ठाउँमा अब जग्गा दिन नसकिने अवस्था हुन सक्छ। त्यसैले तिनै चुनौतीहरू हुन्, अब यो काम गर्दै जाँदाखेरि उहाँहरूको बसाइको प्रकृति, अब हामीले चाहिँ पहिला उहाँहरू अव्यवस्थित बसोबासी अथवा कुन क्याटेगोरीमा निवेदन दिनुभएको छ त्यो अनुसार प्रमाणीकरण गरेर अनि बल्ल उहाँहरू प्रमाणीकरण भइसके पश्चात उहाँहरू अहिले चाहिँ कहाँ बसिराख्नु भएको छ त्यो ठाउँमा हामी नाप जाँच गर्छौँ। त्यसपछि चाहिँ अब यो हाम्रो भूमि सम्बन्धी ऐनले चाहिँ यो ठाउँमा जग्गा दिन मिल्ने यस्तोमा नमिल्ने भनेर चाहिँ उल्लेख गरेको छ, त्यो अनुसारको चाहिँ जग्गा दिन नमिल्ने भन्ने लेखिएको उल्लेख भएको ठाउँमा छ भने त्यस्तो ठाउँमा केही चुनौतीहरू देखा पर्न सक्छन् भन्ने अहिलेको आकलन हो।
0: भनेको विगतको पहलको तुलनामा अहिलेको पहलले दीर्घकालीन समाधान दिन्छ भन्ने तपाईँको तर्क?
1: हाम्रो प्रयास चाहिँ दीर्घकालीन समाधान नै गर्ने गरी अगाडि बढ्ने नै छ अहिले।
0: उनी थिए भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्ट। अब अर्को प्रसंग कतिपय सरकारी कागजात सार्वजनिक रूपमा बाहिरिएको पाइएपछि तीनै तहका सरकारलाई मोबाइल एप प्रयोग गरेर सरकारी कामकाजका आधिकारिक कागजात स्क्यान नगर्न निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यसबारे कार्यालयको सूचना प्रविधि शाखाले हिजो एक परिपत्र जारी गरेको थियो। डिजिटल सुरक्षा र तथ्याङ्कको गोपनीयता सुनिश्चित गर्ने उद्देश्यले कड़ाई गर्न खोजिएको अधिकारीहरूले बताएका छन्। एक रिपोर्ट। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अरियालका अनुसार आधिकारिक रूपमा सार्वजनिक नगरिएका केही सरकारी कागजात सामाजिक सञ्जालमा अपलोड भएको पाइएपछि यस्तो निर्देशन जारी गर्नु परेको हो। सरकारी कार्यालयहरूमा दैनिक सयौंको संख्यामा कागजातहरू स्क्यान हुने गरेका छन्। राज्यका नीतिगत निर्णय, गोप्य टिप्पणी तथा अन्य संवेदनशील दस्तावेज डिजिटल माध्यमबाट बाहिरिनु राष्ट्रिय सुरक्षाका दृष्टिले गम्भीर चुनौती भएको उक्त कार्यालयको ठम्याई छ। खास गरी कतिपय निशुल्क एपहरूले चुनौती बढ़ाएका प्रवक्ता अरियालले बताए।
2: सबै एप्सहरूमा होइन, पेड भर्जनमा होइन, अरू एप्सहरूमा हेर्दै जाँदाखेरि कतिपय अब बाहिर ननिस्केका कतिपय सरकारी डकुमेन्टहरू पनि, चिठी पत्रहरू पनि सामूहिक सञ्जालमा देखिने भएको कारणले गर्दाखेरि कहीँ कतै कुनै त्यस्ता पी एप्सहरूको प्रयोगले गर्दाखेरि त्यसको कारणले आयो कि भन्ने छ। त्यो भएको कारणले हामीले त्यसलाई अब निरुत्साहित गर्नलाई रोकेको।
0: मोबाइलमा सहजै डाउनलोड गर्न सकिने कतिपय निशुल्क स्क्यानिङ एप प्रयोग गर्दा स्क्यान गरिएका कागजात अनधिकृत व्यक्ति वा समूहको पहुँचमा पुग्ने जोखिम रहने साइबर सुरक्षा मामिलाका जानकारहरू बताउँछन्। साइबर सुरक्षा विज्ञ सन्तोष शर्मा यस्ता एपको प्रयोग निरुत्साहित गर्नु सकारात्मक कदम भए पनि त्यसको सुरक्षित विकल्प समेत उपलब्ध गराउनु अझ प्रभावकारी हुने बताउँछन्।
4: थर्ड पार्टी युज नगरेकै राम्रो, आजकल त्यति गाह्रो पनि छैन। एआईले गर्दाखेरि एउटा कुनै बनाइदिएर गभर्मेन्ट एप्रुभ टुलहरू बनाइदियो भने बेस्ट हुन सक्छ। आफ्नै लोकल मोडल अथवा पेड सर्भिसहरू युज गर्यो भने त्यो त्यही नै बस्छ नि त, डाटा बाहिर नजाने प्रोभिजन पनि गर्न सकिन्छ। तर त्यो मोस्टली पेडमा मात्र पोसिबल छ, सेयरमा चाहिँ त्यति धेरै सेक्युरिटी प्रोभिजन हुँदैन। जसले पनि लिङ्क पायो भने हेर्न मिल्ने चाहिँ हुन सक्छ।
0: यद्यपि सरकारले निशुल्क स्क्यानिङ एपलाई प्रतिस्थापन गर्नु छुट्टै आधिकारिक एप भने विकास गरेको छैन। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता अरियाल भन्छन्,
2: विकल्प भनेको हामीले जस्तै अरू मल्टिफङ्सन प्रिन्टरहरूमा त्यो अभाइलेबल छँदैछ होइन, अथवा मोबाइलमा पनि त्यसलाई कुनै एप्सबाट स्क्यानिङ गर्नुको सट्टा मोबाइलमा फोटो खिचेर त्यसलाई चाहिँ पीडीएफमा रूपान्तरण गरेर गर्न सकिन्छ।
0: प्रधानमन्त्रीको कार्यालयले उक्त निर्देशनलाई प्राविधिक सजगता मात्र नभई राष्ट्रिय सुरक्षाको अनिवार्य कदमका रूपमा बुझ्न पनि भनेको छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। रूसी सेनाले गैराती युक्रेनको राजधानी किएवमा गरेको ठूलो स्तरको ड्रोन तथा क्षेप्यास्त्र हमलाका कारण कम्तीमा 20 जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। यो हमलालाई किएवका मेयरले युक्रेनी राजधानीमा भएको सबैभन्दा ठूलो भनी व्याख्या गरेका छन्। मस्कोले रूसी पूर्वाधारमा भएको आक्रमणको बदला स्वरूप आफ्नो सेनाले सैन्य केन्द्रहरूमा प्रहार गरेको बताएको छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट, विनिता दाहालबाट।
3: किएव शहरका मेयर भिटाली क्लिचकोले हमलामा लगभग 90 जना घाइते भएका बताएका छन्। उनले हमलाबाट प्रभावित भएका ठाउँहरू मध्ये एउटा एम्बुलेन्स केन्द्र पनि रहेको बताए। उनले शुक्रबार शोक मनाउने घोषणा गरेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टापछि नै शहरभरि भएका हमलाहरूले भवनहरू हल्लाएपछि वरपरका धेरै बस्तीहरू खाली गराइएको थियो। हताहत हुनेहरूमा ठूलो संख्यामा बालबालिकाहरू पनि रहेको किएवको सैन्य प्रशासनका प्रमुखले बताएका छन्। उनकै शब्दमा शत्रुले फेरि पनि जानाजान आवासीय क्षेत्रहरूलाई निशाना बनाएको र गैर सैनिकहरूको ज्यान लिइरहेको बताएका छन्। रूसको रक्षा मन्त्रालयले आफूहरूले हालैको युक्रेनी हमलाको जवाफमा ऊर्जा उत्पादन केन्द्रहरूलाई निशाना बनाएको दावी गरेको छ। अमेरिकाबाट प्रत्यक्ष सैन्य सहायता लगभग बन्द भइसकेपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र स्वदेशमै उत्पादन गर्न अनुमति दिन वाशिङटनसँग आग्रह गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: यति बेला रातिको 9 बज्यो।
1: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
2: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
3: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
5: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
6: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
7: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
8: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
7: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
8: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परेको थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्?
6: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
9: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
10: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
11: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाई, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खोल्यो।
10: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
11: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
10: मणि मुकुन्द क्याम्पस, योगी कुटी, बुटवल 11, रूपन्देही। फोन 071-424-117, मोबाइल 98-27-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
12: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
13: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
12: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
13: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
12: सम्पर्क न्यू लाइट कलेज, तिलोत्तमा 1, शङ्करनगर, रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।

0: भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
1: सिकल सेल रोगका लक्षणहरू:
2: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
0: छाती पेट हात खुट्टा ढाडमा अचानक र कडा खालको दुखाइ हुने,
2: जन्डिस हुने,
0: आँखाका समस्याहरू देखा पर्ने,
2: संक्रमणहरू भइरहने,
0: पक्षीघात समेत हुने,
2: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
0: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
2: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
0: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
2: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
0: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
2: रक्त अल्पताको उपचार गराउनु पर्छ,
0: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
2: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
0: धेरै तनाव लिनु हुँदैन,
2: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
0: सिकल सेल रोगको रोकथाम:
2: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
0: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
2: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
0: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
2: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिकराम रूपन्देही।
1: स्वास्थ्यमा बुटवल:
0: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यासदेखि निकेका कुरा,
0: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
0: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल।
3: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
1: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
0: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
1: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
0: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
2: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही। खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
4: ए ल ल, लिनुहोस् भाइ।
3: अनि दाई, कति भयो पैसा?
4: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
3: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्या।

0: सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
0: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला, नहोस् घटी बढी, काम सानो ठूलो हुन्न, कामलाई सम्मान गरौं, लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं,
11: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
12: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
13: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी, एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
12: के तपाईँको बगैँचामा फल लागेको छैन?
13: अरे हजुर, कलमी बिरुवा फनेरे चोहार बजार से लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
12: जहाँ पायो त्यहीँबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
13: कहाँ पर खोजे त बाबु, बताइहाल्नु।
12: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको नि?
13: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
14: पश्चिमाञ्चलमा तहल्का मचाउन सफल घर बगैँचा, होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
15: गुप्ता नर्सरी तिलोत्तमा 4 डाइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
14: फोन नम्बर 5-2-5।

0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855050934।
3: हेर त रगत रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: नमस्ते डाक्टर साहब।
9: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
8: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
9: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
8: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
9: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
8: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
9: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
8: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
9: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
6: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
6: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
6: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
6: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
6: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
9: देख्नु भएन, औषधि हालेको
3: लौ न,
8: शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
9: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
8: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
9: हजुर
8: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
9: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
8: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
9: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
8: सुन्नुहोस् त रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
9: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं। समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमाझ आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको भएन।
5: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
5: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेला त नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
7: बिनिसरा मचरङ्गी गाडीको भन्दा सिटाउजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
8: शिव बाबा म बेस्तरी खुसी, म त अहिले त
7: अब त म त बच्यो भनेको छ नि। म
9: रामराजीपुर कलिम्पुर भन्छ न पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइँ गएको कि। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटाउनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतत्तै पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहाँ बस्ने हुन्थे। लाउने दबाई पनि खान्त पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै, कोही काचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
10: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
11: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
12: ए बाबु हतियारो छ, टच बालेर जाऊ।
13: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
12: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
13: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
12: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो न?
13: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
12: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
1: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
0: नेपाल सरकार, विज्ञापन बोर्ड। डेंगू से बचे की खंती, मच्छर के काटे से बच भी सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती, मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के न देवा जाए। अचानक बुखार और ज्यादा सर दर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में चचावा जाए।
14: अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
15: विश्व शान्तिको मुहान।

0: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
1: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
0: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त? यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
1: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
0: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
3: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
2: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थे होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
3: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
4: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
5: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
6: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिन पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
6: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
7: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
8: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472182 र 98470-24870।
9: भुजल उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना। यस भुजल उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको कितागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ। उक्त वर्गीकरणको कितागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा किस्ता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिन भित्र अथवा असार 20 गते भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। अनुरोधक स्थानीय भू उपयोग परिषद बुटन उपमहानगरपालिका बुटवल।
10: मनमा सधैँ हल्ली चल्ली हुन्छ अनेक खुल्दुली।

0: tragedy attraction. Kunduli. It's a kunduli.com. It's a kunduli.com.
1: Namaskar. आज पनि हामी तपाईहरुका समक्ष यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित केही विषयहरू लिएर उपस्थित भएका छौं। हामीलाई यहाँले खुल्दुली.com बाट हेरिरहनु भएको छ, सुनिरहनु भएको छ, फर्सी नेटवर्कबाट हेरिरहनु भएको छ, अन्य सामाजिक सञ्जालहरूबाट पनि हामीलाई हेरिरहनु भएको छ, सुनिरहनु भएको छ। यहाँहरू सम्पूर्ण दर्शक श्रोताहरूको मनका खुल्दुलीहरू, किशोर किशोरीहरूका खुल्दुलीहरू, युवा युवती, वयस्क र ज्येष्ठ नागरिकहरूका समेत यौन तथा प्रजनन स्वास्थ्यका र आफ्नो पारिवारिक जीवनभित्र रहेका विभिन्न विषयका खुल्दुलीहरूका बारेमा कुराकानी गर्नका लागि हामी सधैँ जसरी आज पनि यहाँ उपस्थित भएका छौं र आज हामी यिनै विषयमा कुराकानीहरू गर्नेछौं।
2: सर आरामै हुनुहुन्छ?
1: आफ्नो परिचय भन त। नमस्कार।
2: नमस्कार, मेरो नाम चाहिँ पवित्र भट्टराई। अब अहिले चाहिँ हामी आज चाहिँ अलिकति माया प्रेमका विषयमा कुरा गर्दैछौँ। पक्कै पनि माया प्रेम भन्ने बित्तिकै सबैलाई मनपर्छ होला, राम्रो लाग्छ होला। सर कुरा गरौँ।
1: कुरा त गरौँ। अब अहिले पछिल्लो समयमा पवित्रजी, अहिलेको किशोर किशोरीहरूमा, युवा युवतीहरूमा माया प्रेमलाई र माया प्रेम सँगसँगै असाध्यै सजिलो शब्द प्रयोग हुने गरेको छ, लभ भन्ने कुराहरू आएको छ। लभ गर्ने, गर्लफ्रेन्ड बनाउने, बॉयफ्रेन्ड बनाउने कुराहरू चाहिँ अहिले सामान्य हुँदै गइराखेको छ। यसलाई हामीले स्वाभाविक रूपमा मान्दै पनि गएका छौं। तर वास्तवमा यो माया प्रेम भनेको कुरा के हो भन्ने विषयमा चाहिँ हामीले अलिकति चर्चा गर्न पायौँ भने सजिलो होला। तपाईँलाई कस्तो लाग्छ? तपाईँ खास गरी अझ बढी म भन्दा पनि तपाईँ अझ बढी किशोर किशोरी भाइ बहिनीहरू सँगसँगै काम गरिराख्नु भएको छ, यसबारेमा उहाँहरूले के भन्ने गर्नुहुन्छ?
2: अब सामान्य भाषामा चाहिँ उहाँहरूले माया प्रेमलाई एउटा आकर्षणलाई नै मायाहरू बुझिराख्नुभएको छ। माया भनेको स्वाभाविक रूपमा जन्मजातै सानैदेखि आमाले माया गर्ने कुरादेखि लिएर हाम्रो फ्यामिलीले माया गर्ने, सँगसँगै चाहिँ आफ्नो समुदायमा अग्रजहरूले, आफन्तहरूले गर्ने माया प्रेम सँगसँगै चाहिँ अब आजभोलि चाहिँ हामीले एउटा पुरुष र महिला अथवा आफूलाई मनपर्ने व्यक्तिहरूसँगको प्रेम आकर्षण होइन बुझाइ झुकाव चाहिँ नि माया,
1: त्यसलाई चाहिँ माया भन्ने गरेछन् है। तर माया त के हुन्छ भने, जस्तो कसैलाई कुनै गुडिया मनपर्छ, कुनै खेलौना मनपर्छ है। अब अहिले हामी घरपालुवा जनावरहरू भन्नुभन्दा पनि पेट एनिमल भन्ने गर्छौं होइन। घरमा कुकुर बिरालोहरू पाल्ने, अरू जनावरहरू पनि पाल्ने, अनि तिनै पालेका जनावरहरूसँग रमाउने, खेल्ने, माया गर्ने, उनीहरूलाई माया दर्शाउने, अनि उनीहरूले पनि हामीले प्रति चाहिँ माया दर्शाउँछन्, अनि त्यसमा चाहिँ रमाइलो मान्ने त्यो अभ्यासहरू देखिन्छ होइन। त्यो पनि एक प्रकारको लभ हो नि, कस्तो लाग्छ तपाईँलाई?
2: एकदम सर, त्यो नभइकन त माया हुनै सक्दैन। माया भनेकै एकअर्कालाई गर्ने व्यवहार, हेरचाह, केयर नै चाहिँ माया हो वास्तविक अर्थमा भन्नुपर्दा होइन। हामी चाहिँ कसैको हेराइमा अथवा लुक्समा चाहिँ प्रभावित भएर माया गर्नु, अथवा आफूलाई साँच्चीकै उसका बानी व्यवहारहरू हेरेर माया गर्नु, अथवा उसले मलाई गरेका राम्रा व्यवहारहरू हेरेर माया गर्नु चाहिँ प्रसङ्ग चाहिँ फरक फरक हुन सक्छ। तर आखिर जसरी गरे पनि माया चाहिँ माया नै हो।
1: यो माया, मेरो आफ्नो बुझाइमा माया भनेको कुरा खालि मान्छे मान्छेसँग, खास गरी केटा केटीसँग, केटी केटासँग, अथवा महिला पुरुषसँग, पुरुष महिलासँग, अथवा पुरुष पुरुषसँग, महिला महिलासँग मात्रै पनि हुँदैन होला होइन। कुनै सामानहरू, कुनै भौतिक वस्तुहरूसँग पनि माया हुन्छ नि त हाम्रो होइन। माया भनेपछि त त्यसले त ठूलो अर्थ लिन्छ। जस्तो कुनै सामानहरू, जस्तो मैले प्रयोग गरिराख्ने कलम भन्नुहोस् न, अथवा मैले बोकिराख्ने झोला, अथवा मैले लगाइराखेको कपडा, मलाई माया लाग्छ। मेरो सामान, मेरो सामग्री होइन, त्यस्तै घरमा प्रयोग गर्ने अरू घरायसी वस्तुहरूदेखि लिएर यस्ता चाहिँ भौतिक वस्तुहरूप्रति पनि त हाम्रो आकर्षणहरू हुन्छ, माया हुन्छ, असाध्यै मनपर्छ होइन।
2: त्यो चाहिँ फेरि क्षणिक हो सर, त्यो चाहिँ क्षणिक हो। वस्तुसँगको प्रेम चाहिँ क्षणिक हो। तपाईँले प्राप्त गरिसकेपछि त्यो प्रेम चाहिँ प्रेम रहँदैन, त्यो तपाईँले पाइसक्नुभयो नि त, अब त्यसँग गर्नु केही नै छैन, तपाईँसँग छ, अब तपाईँलाई फेरि पुनः अर्को नयाँ खोज हुन्छ, नयाँ प्रेमको जोस हुन्छ, होइन? त्यही त भौतिक वस्तुसँग गरिने चाहिँ छेडीकै हो, हजुर छेडीको हो, र त्यो हामीले भोलि आफूलाई कालान्तरमा त्यो प्रयोग नहुन पनि सक्छ, किनकि मलाई मन परेको चिज हो, होइन? सबैजनाले भित्तै घडी त लगाएर हिँड्नुहुन्न, समय हेर्नकै लागि मात्र त हो नि, होइन? तपाईँ घरमा नहुन पनि सक्नुहुन्छ, तपाईँलाई मन परेको एकदमै ठुलो महँगो सामान पनि हो त्यस्तो, होइन? तर पनि तपाईँले त्यसलाई फेरि पनि अब त्यसको प्रभाव गर्दा त्यो प्रतिको प्रेम चाहिँ घटिसक्छ, किनभने पाइसक्नु भएको छ, तपाईँसँग छ, नभएको कुराको फेरि खोज हुन्छ, निरन्तर खोज नै प्रेम हो।
1: त्यसकारण चाहिँ के भनिन्छ भने प्रेमलाई धेरै अर्थमा व्याख्या गरिन्छ। तपाईँहरू कुनै धार्मिक प्रवचनहरूमा जानु भने धार्मिक गुरुहरूले नै यही प्रेमकै बारेमा चाहिँ कुरा गर्नुहुन्छ, प्रेम रस भन्नुहुन्छ, प्रेम धारा भन्नुहुन्छ। हामीले भगवान श्रीकृष्णलाई मान्छौँ, श्रीकृष्णलाई हामी जो जोले मान्छौँ, श्रीकृष्ण चाहिँ प्रेमको प्रतिमूर्ति भनेर पनि मान्छौँ। तर यो प्रेमको यति धेरै विस्तृत अर्थ छ, र यो भित्रबाट हामीले जान्नुपर्ने, अहिले हामीले छलफल गर्न चाहेको चाहिँ खास गरी किशोर अवस्थामा, युवा अवस्थामा, व्यक्ति व्यक्ति बीचमा, एक व्यक्ति र अर्को व्यक्ति बीचमा, धेरै जसो चाहिँ विपरीत लिङ्गका व्यक्तिहरू बीचमा हुने मायाको कुरामा हामीले अहिले चाहिँ चर्चा गर्न खोजिराखेका छौँ, र यही विषयमा चाहिँ हामी जान्छौँ। हामीले भर्खरै कुराकानी गर्यौँ, माया त धेरै कुराहरूसँग, खानेकुरासँग पनि माया हुन्छ। मलाई मन परेको कुरा मैले खान्छु, खाजा खान गयौँ, आज के खाजा खाने, ल म आज यो खाना खान्छु, होइन मोमो खान्छु, म चाउमिन खान्छु अथवा अरू खाजा खान्छु भनेको, त्यो चाहिँ मेरो त्यो खानाप्रतिको मेरो माया मैले प्रस्तुत गरेको। अघि तपाईँले भन्नुभयो जस्तो, तर त्यो माया के हुन्छ, मैले खाइसकेपछि, ग्रहण गरिसके पछाडि अब म अगाउँछु, पैसा तिर्छु, निस्कन्छु, आजको लागि सकिन्छ। तर व्यक्तिसँगको माया त्यस्तो होइन, व्यक्तिसँगको माया चाहिँ एकपटक स्थापित भइसके पछाडि त्यो माया निरन्तर चलिराख्छ, चलोस् भन्ने अपेक्षा गरिन्छ, होइन?
2: सँगसँगै चाहिँ अब माया भन्ने बित्तिकै चाहिँ अब हामीले खालि अन्य कुरासँग मात्र जोड्छौँ क्या माया, वास्तविकमा चाहिँ अरू कसैलाई माया गर्नु, आकर्षणमा आएर माया गर्नु अलग कुरा हो, आमा भएको कारणले माया गर्नु, बुवा भएको कारणले, साथी भएको कारणले माया गर्नु फरक कुरा हो, तर स्वयं आफूले आफूलाई माया गर्नु चाहिँ फेरि सबैभन्दा ठुलो माया हो, र त्यो कहिले पनि अन्त्य पनि हुन सक्दैन,
1: है?
2: किशोर अवस्थामा चाहिँ के जरुरी छ भने हाम्रा साथीहरूलाई, होइन, हाम्रो समुदायमा भएका बाल बालिकाहरूलाई, किशोर किशोरीहरूलाई, नव किशोर किशोरीहरूलाई, उहाँहरूलाई चाहिँ आफूले आफूलाई प्रेम गर्न सिक्नुहोस्, अथवा आफूले आफूलाई प्रेम गर्न जानुहोस्, आफू रहेन बाहिरको माया,
1: आफ्नो शरीरलाई माया गर्नुहोस्,
2: हजुर एकदमै,
1: आफ्नो शरीरलाई माया गर्नुहोस्, आफ्नो शरीरको लाई जतन गर्नुहोस्, अनि बल्ल तपाईँ चाहिँ तपाईँले माया गर्न
2: सक्नुहुन्छ, अथवा बाहिर पनि हामीले आफूले चाहे अनुरूपको माया पाउन सक्छ,
1: माया पाउन सकिन्छ।
2: त्यसको लागि आफू स्वस्थ पनि रहनु पर्यो, आफूले आफूलाई प्रेम गर्न पनि जान्नु पर्यो, होइन? आफूले आफूलाई कुन बाटो लाने हो, म भनौँ न भविष्यमा के पढ्ने, अथवा मैले के काम गर्ने, होइन, सबै कुराहरू चाहिँ आफूलाई माया गर्यो भने जेनेरेट गर्न सकिन्छ क्या। मान्छेले चाहिँ आफूले आफूलाई प्रेम नगरेर प्रेम चाहिँ बाहिर खोजिरहेको छ, जसले गर्दाखेरि चाहिँ हामी किशोर किशोरीहरू, नव किशोर किशोरीहरूको हालत चाहिँ के छ भन्दाखेरि माया अन्त मात्र खोजिन्छ, अरूबाट मात्र केयर गरिन्छ, जसले गर्दाखेरि चाहिँ जोखिमहरू भइरहेको हामीले समुदायमा पाउन सक्छौँ। यसै सन्दर्भमा मलाई एउटा सरलाई के सोध्न मन लाग्यो भने भनौँ न, तपाईँको हुन्छ नि मायाको विज्ञानको बारेमा कस्तो हुन्छ, के जस्तो तपाईँले त एउटा हुन्छ नि युग नै पार गरिसक्नु भएको छ, उमेरको हिसाबले पनि पढाउनुहुन्छ पनि,
1: यो मायाको विज्ञान भन्ने कुरा चाहिँ अब तपाईँले राम्रो शब्द प्रयोग गर्नुभयो। वास्तवमा मैले पनि कहीँ पढेको आधारमा र किशोर किशोरी भाइ बहिनीहरूसँग छलफल गर्दा, कुराकानी गर्दा मैले त्यो प्रसङ्ग पनि ल्याउने गर्छु। सामान्यतया चाहिँ के हुने रहेछ भन्दाखेरि, जस्तो चाहिँ हामी एउटै कक्षामा पढेका थुप्रै केटा साथीहरू, केटी साथीहरू सबैसँग बराबर किसिमको आत्मीयता रहँदैन, बराबर किसिमको साथीत्वपन हुँदैन, है, माया प्रेम हुँदैन, खास खास साथीहरूसँग मात्रै हाम्रो चाहिँ माया प्रेमहरू हुन्छ। त्यो किन त्यस्तो खास खास मान्छेसँग मात्रै भयो त, एउटै कक्षामा बसेर पढेका 40-50 जना साथीहरू, होइन, केटाहरू हुन्, केटीहरू हुन्, सबैसँग एकै किसिमको माया हुनुपर्ने नि, तर त्यस्तो चाहिँ हुँदैन। त्यो चाहिँ केले फरक पार्ने रहेछ भन्दाखेरि, त्यसमा चाहिँ हाम्रो शरीरभित्र उत्पादन हुने विभिन्न किसिमका हर्मोनहरू, जसलाई हामीले सबै समग्रमा बुझ्न सकिराखेका छैनौ, जानिसकेका पनि छैनौ। त्यो चाहिँ शरीर विज्ञान, शरीरको चाहिँ शरीर संरचनाको बारेमा अध्ययन गरिँदाखेरि, हाम्रो ग्रन्थी प्रणालीहरूको बारेमा अध्ययन गरिँदाखेरि यो बारेमा डिटेलमा विस्तृतमा चाहिँ हामीले बुझ्न सकिन्छ। तर सामान्य जीवनमा चाहिँ हामीले त्यो चिजले ख्याल गरेका हुँदैनौँ। यसमा चाहिँ मुख्य गरी तीनटा कुराहरू हुने रहेछ। तपाईँले मायाको विज्ञान भन्नुभयो, त्यसलाई मायाको विज्ञान भनौँ अथवा मायाको चरण भनौँ है। त्यो तीनटा कुराहरू मध्येको पहिलो कुरा चाहिँ के हो भन्दाखेरि, पहिलो कुरा चाहिँ त्यसको चाहिँ के अरे हामीलाई त्यो प्रतिको चाहिँ चाहना हुन्छ। पहिलो कुरा चाहिँ है, जसले हामीलाई तीव्र चाहना हुन्छ, कुनै चिजहरू हेरौँ हेरौँ, देखौँ देखौँ, भेटौँ भेटौँ, उसँग नजिक भौँ भन्ने चाहिँ त्यो चाहना पहिला पैदा गर्छ है। हामीलाई कुनै मान्छे राम्रो लाग्छ है, हामीसँग बोलेको छैन, सम्बन्ध केही छैन, मान्छे बाटो पारी हिँडेको छ अथवा ऊ आफ्नै धुनमा हिँडिराखेको छ, तर हामीलाई चाहिँ यसो हेर्दाखेरि झट्टै हेर्ने बित्तिकै कुनै मान्छे चाहिँ हामीलाई असाध्यै राम्रो लाग्छ, तर कुनै मान्छे हामीलाई राम्रो लाग्दैन। अनि फेरि यसमा के हुन्छ भने, मलाई राम्रो लागेको मान्छे ऊप्रतिको मेरो जुन चाहिँ तीव्र चाहना, ऊप्रतिको चाहिँ चाहनाहरू अथवा राम्रो लागेको कुरा अर्को व्यक्तिलाई नलाग्न सक्छ, सबैलाई यो राम्रो लाग्छ भन्ने छैन। अनि त्यो तीव्र चाहना पहिला त्यो तीव्र चाहना सिर्जना हुन्छ व्यक्तिमा, त्यो भाव आउँछ, त्यो भाव आउनलाई हाम्रो शरीरभित्र रहेका हर्मोनहरूले चाहिँ काम गर्छन्। खास गरी टेस्टोस्टेरोन र एस्ट्रोजेन नामका चाहिँ हर्मोनहरू हाम्रो शरीरमा चाहिँ पैदा हुन्छन्। अनि त्यो हर्मोनहरूले गर्दाखेरि हामीलाई कोही प्रति चाहिँ तीव्र चाहिँ चाहना अथवा चाहिँ रहन्छ, मनपर्ने हुन्छ
2: होइन,
1: राम्रो लाग्ने हुन्छ, मनपर्छ। त्यसपछि मन त धेरैलाई पर्छ, अब आकर्षण अर्को, त्यस पछाडिको दोस्रो फेज भनेको चाहिँ आकर्षण हुने रहेछ होइन। त्यो आकर्षणमा चाहिँ के हुने रहेछ भन्दाखेरि, त्यसमा पनि हामीलाई चाहिँ हर्मोनहरूले भूमिका खेलेको हुन्छ। अनि त्यसकारण त कुनै व्यक्ति व्यक्तिमा आकर्षणको तहहरू फरक फरक हुन्छ होइन। सँगसँगै प्रेम सम्बन्धमा परेका जोडीहरू, कक्षामा सँगै पढ्ने केटा साथीहरू केटी साथीहरू, एउटा जोडी अर्को जोडी अर्को जोडी भइराखेको हुन्छ नि, त्यो स्वाभाविकै पनि हो है। हामीले पढ्ने बेलामा त्यो अव्यक्त रूपमा राखिन्थ्यो, त्यसलाई सकेसम्म गोप्य बनाएर राखिन्थ्यो। अब अहिले चाहिँ त्यसलाई गोप्य राखिँदैन, त्यसलाई सहज रूपमा चाहिँ लिइन्छ र किशोर किशोरी युवा युवती सबैले, अब युवा युवती मात्रै होइन, यो चाहिँ प्रौढहरूमा वयस्कहरूमा पनि त्यो चाहिँ स्वाभाविक रूपमा यो साइकलहरू रहन्छ। र अनि आकर्षणको लागि के हुन्छ भने, दुवै पक्षले अर्को आफूलाई जो मन परिराखेको छ, जो प्रति चाहिँ हाम्रो तीव्र चाहना पैदा भएको छ, ऊ प्रति चाहिँ आकर्षण हुनलाई हामीले विभिन्न किसिमका चाहिँ बानी व्यवहारहरू उसलाई मनपर्ने कुराहरू गर्छौँ। जस्तो चाहिँ के हुन्छ भने, सफा चिटिक्क परेर हिँड्ने, मन परेको लुगा लगाउने, अनि ऊसँगै बस्ने, नजिक हुने, अनि उसका कुराहरू सुन्ने, उसलाई आकर्षण गर्नलाई हाम्रा चाहिँ विभिन्न हाउभाउहरू प्रस्तुति गर्ने, त्यसमा अब कसैले चाहिँ सायरी भन्ने हुनसक्छ, कसैले चाहिँ जोक्सहरू भन्ने हुनसक्छ, कसैको चाहिँ सँगै कहीँ घुम्न जाने हुनसक्छ, सँगै बसेर चिया खाजा खानेहरू हुनसक्छ, अथवा कुनै गिफ्टहरू उपहारहरू दिने, एकापसन चाहिँ उपहारहरू दिने हुनसक्छ। त्यो चाहिँ आकर्षणको चरण हो है। अनि त्यो आकर्षण दुवै पक्षबाट हुनुपर्छ। एक पक्षबाट मात्रै त्यस्तो आकर्षण भयो भने त्यो चाहिँ अब अहिले भनिन्छ त्यसलाई चाहिँ के अरे एकोरो प्रेम नेपालीमा भन्दाखेरि, अङ्ग्रेजीमा भन्दा वान साइड लभ भनेर चाहिँ भन्ने गर्छ। कोही एकजना चाहिँ असाध्यै भुत्तुक्क हुन्छ, उसले मन पराएको मान्छेले उसलाई वास्तै गरेको हुँदैन। त्यस्तो किन हुन्छ भन्दाखेरि, अरू एउटाले मात्रै आकर्षण त्यहाँ चाहिँ सिर्जना गर्यो, अर्काले चाहिँ आकर्षण सिर्जना गर्न सकेन। अनि त्यो चाहिँ त्यसले गर्दाखेरि उनीहरूको माया अथवा चाहिँ मायाको बन्धन चाहिँ कसिलो हुन सक्दैन। मायाको बन्धन कसिलो हुनलाई दुवै पक्षको चाहिँ आकर्षणहरू त्यसमा चाहिँ मिल्नु पर्यो है। अनि आकर्षण भएर त्यसपछिको फेज भनेको अर्को के हुन्छ भने, सम्बन्धको चाहिँ निरन्तरता है। सम्बन्धलाई चाहिँ निरन्तर, त्यसलाई चाहिँ निरन्तरता दिन सक्नु पर्यो। निरन्तरता दिन सक्यो भने अनि बल्ल त्यो मायाको सम्बन्ध मजबुत भएर जान्छ है। यो चाहिँ तीनवटा फेजहरू करिब करिब रहेको हुन्छ। अब यो भित्र निरन्तरता र आकर्षण भित्र चाहिँ दुवै पक्षहरू, प्रेम गर्ने अब दुवै व्यक्तिहरू केटा केटा हुन सक्छ, केटी केटीको बीचमा हुन सक्छ, केटा र केटीको बीचमा हुन सक्छ, जो कसैको बीचमा भए पनि त्यो आकर्षण र निरन्तरतालाई दुइटैले व्यवस्थापन गर्दै गयो भने त्यो चाहिँ मायाको सम्बन्ध स्थापित हुँदै जान्छ, बलियो हुँदै जान्छ। जस्तो चाहिँ तपाईँहरू हामीलाई सुनिराख्ने साथीहरू तपाईँहरूले आफूले आफ्नो विगतलाई हेर्नुभयो भने तपाईँ सँगै पढेका, सँगै काम गरेका, सँगै खेलेका कति धेरै साथीहरू छन् नि त, तपाईँका छर छिमेकका साथीहरू होलान्, ती सबै साथीहरूसँग तपाईँ अहिले सम्पर्कमा हुनुहुन्छ त, सबैसँग उत्तिकै सम्झनामा हुनुहुन्छ अथवा उत्तिकै माया प्रेम ओहो भनेर फोन गर्ने सम्पर्क गर्ने छ त छैन नि, खास खास साथीहरूसँग मात्रै त्यस्तो खालको सम्बन्धहरू रहेको हुन्छ। कोसँग रहेको हुन्छ? जोसँग दोहोरो तपाईँले पनि उसलाई सम्झनुहुन्छ, उसले पनि तपाईँलाई सम्झन्छ, तपाईँ पनि उप्रति कुनै न कुनै प्रकारको आकर्षण व्यक्त गर्नुहुन्छ, उसले पनि तपाईँप्रति कुनै न कुनै प्रकारको आकर्षण व्यक्त गर्छ, अनि तपाईँहरूले आफ्नो सम्बन्धलाई निरन्तर रूपमा निरन्तर दिँदै आइराख्नु भएको छ, सम्बन्धलाई निरन्तरता दिँदै आउनु भएको छ र तपाईँ अहिले पछिल्लो समयसम्म पनि हो हामी यति बेला सँगै पढेको साथी, सँगै काम गरेको साथी अथवा सँगै खेलेको साथी, सँगै भेटेको साथी भन्न पाउनु भएको छ है। त्यसकारण यो चिजलाई चाहिँ समग्रमा के भन्ने रहेछ भन्दाखेरि मायाको विज्ञान भनेर चाहिँ भनिने रहेछ।
2: भनेपछि तपाईँलाई चाहिँ, मलाई चाहिँ एउटा के सोध्न मन लाग्यो भने हामी खास स्कुलहरूमा जाँदा कलेजहरूमा जाँदाखेरि चाहिँ अधिकांश मान्छेको चाहिँ सम्बन्ध भइरहेको हुन्छ, रिलेसनमा हुन्छन् भाइ बहिनीहरू साथीहरू होइन, अनि तर एउटामा चाहिँ अहिले तपाईँले ठ्याक्क भन्नुभयो नि त, दुवैजनाको चाहिँ आकर्षण जरुरी छ र निरन्तरता पनि जरुरी छ होइन, नत्र भए त प्रेम हुन सकेन नि त। हाम्रा साथीहरूलाई चाहिँ सुरक्षित हुनका लागि आफ्ना पार्टनरहरू बनाउन छनौट गर्दाखेरि अथवा मेरो लागि यो ठिक छ कि छैन भनेर लामो सम्बन्ध स्थापित गर्नका लागि त के कुराहरू भयो भने चाहिँ ती सम्बन्धहरूलाई स्थापित गर्न सकिन्छ? कतिहरू चाहिँ एकदमै टक्सिक रिलेसनमा बसिरहेको, जबरजस्ती वान साइड हजुरले भन्नुभयो नि त, त्यस्ता भइरहेको हुन्छ, त्यस्ता कुराहरूबाट बच्न बचाउन के भन्न सकिन्छ?
1: तपाईँले एकदम ठिक कुरा गर्नुभयो। अहिले मैले आफूले देखेको, अहिले मैले पढाउने मेरो कक्षाका विद्यार्थीहरूसँग म कहिलेकाहीँ अन्तर्क्रिया पनि

तपाईँ सबैसँग राख्नुहोस्, सबैसँग स्थापित गर्नुहोस्। प्रेम सम्बन्ध जति धेरै जनासँग स्थापित गर्न सकियो हामीलाई त्यति धेरै आनन्द पनि आउँछ, सुरक्षित पनि हुन्छ, हामीलाई सर सहयोग पनि हुन्छ, त्यसले हाम्रो जीवनलाई सहजता पैदा गर्छ। तर यौन सम्बन्ध सबैसँग राख्ने चिज होइन। यौन सम्बन्ध तपाईँले जो कोही साथीहरूसँग राख्न हुँदैन, नराख्नुहोस् है। त्यसकारण पहिलो कुरा चाहिँ, पहिलो बुझाइ चाहिँ, प्रेम सम्बन्ध र यौन सम्बन्ध भन्ने कुराहरू बिल्कुल फरक फरक कुराहरू हुन्। अब यहाँनेरि कुरा के आउँछ भन्दाखेरि, किशोर अवस्थामा स्वाभाविक रूपमा किशोर अवस्थाको एउटा स्वभाव अथवा गुण अथवा चरित्र के हो भन्दाखेरि, विपरीत लिङ्गको व्यक्तिप्रति छिट्टो आकर्षण भइहाल्ने, र त्यो आकर्षण सँगसँगै के हुन्छ भने भर्खर भर्खर यौन अङ्गहरू, यौन हर्मोनहरू विकसित हुँदै गरेको, यौन भावनाहरू विकसित हुँदै गरेको हुँदाखेरि त्यो चाहिँ त्यसप्रतिको चाहिँ चाहना, यौन सम्बन्ध स्थापित गर्ने चाहना प्रशस्त हुन्छ, स्वाभाविकै हो। तर त्यसलाई हामीले बुझ्न के जरुरी छ भने, यौन चाहना आउँदैमा, कसैप्रति यौन सम्बन्ध राख्ने मन हुँदैमा अथवा यौन चाहना हुँदैमा त्यसलाई माया गरेको चाहिँ नाटक गरिकन अथवा चाहिँ खालि यौन सम्बन्धको लागि माया गरियो भने त्यो सम्बन्ध चाहिँ अघि हामीले भनेको निरन्तरताको अवस्थामा पुग्दैन। हामीले सम्बन्धलाई त निरन्तरतामा लिएर जानुपर्छ। त्यसकारण तपाईँले भन्नुभएको यौन सम्बन्ध र प्रेम सम्बन्ध दुईटा भिन्न भिन्न कुराहरू हुन्। अब कुरा गरौं यौन सम्बन्धको कुराहरू, अब प्रेम सँगसँगै आउने यौन सम्बन्धको कुराहरू। यौन सम्बन्धको कुरामा स्वाभाविक रूपमा दुईजना यौन साथीहरू अथवा यौन जोडीहरूको बीचमा समझदारी नभइकन यौन सम्बन्ध राखिनु नै हुँदैन। दुईजनाको बीचको समझदारीबाट मात्रै यौन सम्बन्ध राख्नुपर्छ, पहिलो कुरा। अब त्यसमा एक पक्षले अर्को पक्षलाई अलि बढी प्रभावित गर्ने, फकाउने अथवा चाहिँ धम्कीहरू दिने अथवा चाहिँ त्यस्तो कुनै चाहिँ अवसरहरू खोजेर अनि उसलाई चाहिँ बाध्यकारी अवस्था बनाउने, नाइ भन्न नसक्ने अवस्था बनाउनु हुँदैन। र यौन सम्बन्ध राख्दाखेरि मुख्य गरी हामी के भनिराखेका हुन्छौँ भने, कुनै पनि व्यक्तिले कुनै पनि व्यक्तिसँग यौन सम्बन्ध राख्न त सक्छ, राख्न सकिन्छ, राख्नुहोस्, यौन सम्बन्ध राख्दै नराख्नुहोस् त भन्नु मिल्दैन भन्ने कुरा पनि होइन। तर तीनटा कुरामा चाहिँ सुरक्षित हुनुपर्छ। तपाईँले कोही व्यक्तिसँग यौन सम्बन्ध राख्दै गर्नु भएको छ भने जहिले पनि ख्याल गर्नुहोस्, तीनवटा पक्षबाट तपाईँ सुरक्षित हुनुपर्छ। एउटा पक्ष हो अनिच्छित गर्भधारण हुनु भएन। तपाईँले रहरमा अथवा चाहिँ आफ्नो चाहिँ एउटा ख्याल ख्यालमा अथवा चाहिँ दुईजनाको समझदारीमा यौन सम्बन्ध राखेर तपाईँ चाहिँ असुरक्षित गर्भवती हुने सम्भावना अथवा केटी साथीहरू अथवा महिलाहरू असुरक्षित गर्भ अथवा अनिच्छित गर्भधारण हुनु भएन, त्यो चाहिँ पहिलो एउटा, त्यसबाट हामी बच्नुपर्छ। यौन सम्बन्धबाट अनिच्छित गर्भधारणमा को अवस्थामा जानु हुँदैन। अर्को दोस्रो भनेको, तपाईँले जोसँग यौन सम्बन्ध राख्न चाहनुहुन्छ, यौन सम्बन्ध राखिराख्नु भएको छ, ऊ मार्फतबाट यौन रोगहरूको संक्रमणबाट तपाईँ सुरक्षित हुनुपर्छ, यौन रोग लगायत अन्य संक्रमणहरूबाट सुरक्षित हुनुपर्छ। त्यसकारण एउटा अनिच्छित गर्भधारणबाट तपाईँ बच्नुपर्छ, अर्को यौन रोगहरूको जोखिमबाट तपाईँ बच्नुपर्छ। अब तेस्रो महत्वपूर्ण कुरा के हो भने, तपाईँले यौन सम्बन्ध राखिसके पछाडि तपाईँको भोलिको सामाजिक जीवन, पारिवारिक जीवन सुरक्षित हुनुपर्छ। तपाईँले कसैसँग यौन सम्बन्ध राखेको कारणबाट भोलि तपाईँको सामाजिक जीवन अथवा चाहिँ तपाईँहरू दुईजना मध्येको कुनै एकजनाको अथवा दुवैजनाको सामाजिक जीवन बर्बाद हुनु भएन, तपाईँ सामाजिक सांस्कृतिक मूल्य मान्यता सबै कुराबाट तपाईँ बच्नुपर्ने हुन्छ। त्यसमा चाहिँ नियम कानून, ऐन कानूनहरूका कुराहरू पनि आउँछन्। जस्तो ऐन कानूनहरूको कुराहरूमा के हुनसक्छ भने, यौन दुर्व्यवहार भन्ने आजभोलि हामी सबैले सुनेका छौँ, यौन दुर्व्यवहार हुनु भएन। तपाईँले राखेको यौन सम्बन्ध त्यो यौन सम्बन्ध मनोरञ्जन पूर्ण यौन सम्बन्धमा पुग्नुपर्छ, तर तपाईँले राखेको यौन सम्बन्ध यौन दुर्व्यवहारमा परिणत हुनु हुँदैन, त्योबाट तपाईँ बच्नुपर्ने हुन्छ। अथवा चाहिँ बलात्कार भनौँ न, हामीले चाहिँ धेरै कमनली प्रयोग गरेको चाहिँ बलात्कार भन्ने शब्द हामी प्रयोग गर्छौँ, सबैले हामी बुझ्छौँ बलात्कार भन्यो भने, त्यो बलात्कारको अवस्थाको यौन सम्बन्ध तपाईँले राख्नु हुँदैन। त्यसकारण चाहिँ अहिले हामीले के भन्यौँ भने, माया प्रेमको सम्बन्धको कुराहरू गर्दा

0: सम्बन्ध सम्मको कुराहरू गर्दाखेरि यौन सम्बन्ध राख्न हुन्छ, राख्न सकिन्छ, तपाईँले राख्न पाउनुहुन्छ, तर तपाईँ तीनटा कुराबाट सुरक्षित हुनु पर्यो। तपाईँको सामाजिक जीवन सबैभन्दा महत्वपूर्ण कुरा, तपाईँको सामाजिक मर्यादा चाहिँ यसबाट चाहिँ भत्किनु भएन। तपाईँहरू मध्ये कोही एकजनाको पनि, यौन सम्बन्धमा सहभागी हुने जोडीहरू मध्ये दुवैजनाको सामाजिक सुरक्षा, सामाजिक जीवनको सुरक्षा हुनु पर्यो। सामाजिक सांस्कृतिक रूपमा तपाईँ भोलि त्यसको चाहिँ अपगाल आउने अथवा बेइज्जत हुने अथवा चाहिँ गैर कानूनी किसिमको सम्बन्ध तपाईँले राख्ने अथवा त्यसमा चाहिँ जोर जबरजस्ती यौन दुर्व्यवहारको अवस्थाको सम्बन्धहरू तपाईँले राख्न हुँदै हुँदैन। अनि अर्को त रोग र अनिच्छित गर्भधारणबाट बच्ने कुराहरू त छँदैछ। त्यसले गर्दाखेरि अहिले हामी धेरै साथीहरू जो चाहिँ युवा साथीहरू जो चाहिँ यौन चाहना अलिकति बढी हुन्छ स्वाभाविक रूपमा किशोर किशोरीहरूमा र यौन कार्यमा अलि बढी सक्रिय हुने तपाईँ जो कोही साथीहरू पनि यो कुराहरूलाई ख्याल गर्नु भने तपाईँले आफ्नो जीवनलाई मर्यादित बनाउन सक्नुहुन्छ। तपाईँले आफ्नो सम्बन्धलाई जो कसैसँग पनि, केटासँगको सम्बन्ध होस्, केटीसँगको सम्बन्ध होस्, सम्बन्धलाई तपाईँले स्थायी बनाउन सक्नुहुन्छ, मजबुत बनाउन सक्नुहुन्छ। त्यसकारण यही प्रसंगमा मैले अलिकति के भन्छु, के यहाँलाई भन्न चाहे भने, मैले हरेक वर्ष पढाउने कक्षाका विद्यार्थीहरूलाई सोध्ने गर्छु, केटाहरूलाई सोध्छु, तिम्रो गर्लफ्रेन्ड छ कि छैन भन्छु, अनि केही केटाहरू हाँस्छन्, केही केटाहरू अलिक गम्भीर हुन्छन्। त्यही प्रश्न मैले केटीहरूलाई पनि सोध्छु, तिम्रो बोयफ्रेन्ड छ भन्यो, केटीहरू पनि धेरै जसो लाज मान्छन् अनि थोरै केटीहरू हाँस्छन्। अनि मैले भन्छु, हाम्रो गर्लफ्रेन्ड र बोयफ्रेन्डको बुझाइमा चाहिँ हामीले फरक तरिकाबाट बुझ्यौं। वास्तवमा यो कक्षामा बसेका सबै केटीहरू केटाहरूका गर्लफ्रेन्ड हुन्, केटाहरू सबै केटीहरूका बोयफ्रेन्ड हुन्, हामीले यसरी बुझ्नुपर्छ भनिराखेको हुन्छु मैले। अनि त्यसपछि उनीहरूले सहज अनुभव गर्छन् र अनि मैले त्यसलाई कसरी पनि व्याख्या गरिदिने गरेको छु भने, अब अहिले तिमीहरू यहाँसँगै पढिराखेको छौ, दुई चार वर्ष पछाडि तिमीहरू अब योभन्दा माथिको तह पढ्नलाई को कहाँ पुग्छ, जाहिर खान छौ कहाँ पुग्छौ, दुई चार वर्ष पछाडि तिमीहरू भेट हुन्छौ, भेट हुँदाखेरि ओहो सँगै पढेको साथी भन्छ कि भन्दैनौ त? अनि भन्छ स्वाभाविक रूपमा, केटीले केटै हामीसँगै पढेको साथी हो, कक्षा हामीसँगै क्लासमा पढेको साथी भन्छ, केटाले हामीसँगै पढेको साथी भन्छ, साथी त भयो नि त अब हो। यो हिसाबले हामीले चाहिँ सबैको बीचमा प्रेम गर्नु पर्छ भनिराखेको हुन्छु र यो चिज अहिले पछिल्लो समय चाहिँ सबै साथीहरूले बुझ्न जरुरी छ। र यो गर्लफ्रेन्ड र बोयफ्रेन्डलाई चाहिँ अहिले पछिल्लो समय मैले मेरो आफ्नो अब्जर्भेसनमा भनौँ न, मैले चाहिँ कुराकानी गर्दाखेरि आफ्नो यौन जोडीलाई मात्रै, यौन जोडीसँगको मात्रै बोयफ्रेन्ड र गर्लफ्रेन्ड भन्ने शब्द जोडेको त्यसरी बुझिएको चाहिँ पाइन्छ। होइन, गर्लफ्रेन्ड फलानु मेरो गर्लफ्रेन्ड हो, फलानु मेरो बोयफ्रेन्ड हो भन्नुको अर्थ अहिले पछि कसरी स्थापित भयो भने, ऊ मेरो यौन साथी हो, अघोषित रूपमा ऊ यौन साथी हो भने जस्तो चाहिँ बुझिएको छ। तर यो चाहिँ वास्तवमा हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने, माया प्रेमको सम्बन्ध र यौनको सम्बन्ध फरक फरक हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ।
1: मलाई यसै प्रसंगमा चाहिँ सरसँग एउटा कुरा जोडिहाल्न मन लाग्यो, किनभने धेरैजना मान्छेले नो भन्यो भने पनि यसले मलाई ग्रिन सिग्नल दिएको हो कि भन्ने खालको बुझाइहरू हुन्छ क्या, जस्तै नाइ नाइ भन्ने त यत्तिकै बानी हो नि भन्ने टाइपले चाहिँ लिइरह हुन्छ। होइन, नो मिन नो, नाइ भनेको कुरा कसैलाई मन पर्दैन भने नगर्नुहोस्, त्यो सबभन्दा सुरक्षित बानी व्यवहार हो। होइन, कसैले जबरजस्ती गर्यो भने त्यो दुर्व्यवहार हो, चाहे तपाईँले बोलेर मात्र गर्नुहोस्, चाहे तपाईँ छोएर गर्नुहोस्, चाहे तपाईँ हेरेर गर्नुहोस्, अथवा तपाईँले होइन कुनै सिग्नलहरू देखाएर दिनु, नाइ मतलब नाइ हो। त्यही भएर हामीले नाइ भन्ने कुरालाई चाहिँ ए होइन यस्तो हो भनेर म ग्रान्ड चाहिँ नलिनुहोस्। त्यसले गर्दाखेरि चाहिँ दुर्घटनाहरू, सम्भावित दुर्घटनाहरू हुन सक्छन्। होइन, हाम्रो श्रोता साथीहरूलाई म किशोर किशोरीहरूलाई हरेक स्कुल कलेज कम्युनिटीहरूमा जाँदाखेरि भन्ने गर्छु, सुरक्षित व्यवहार को लागि चाहिँ पहिला सुरु सबभन्दा सजिलो पनि छ नि त नाइ भन्नलाई, आफूलाई मन परेन सिधै नाइ भन्नुहोस्। मन नपरेको व्यक्ति अथवा कसैले मलाई यसलाई ग्रान्ट लिँदैछ भन्ने लाग्छ भने उसँग नहिँड्नुहोस्। होइन, सुरक्षित साथीहरू बनाउनुहोस्। यस्तै साथीको प्रसङ्ग मलाई अलिकति सरलाई, सर आफै पनि फ्रेन्डली हुनुहुन्छ, होइन युथ फ्रेन्डली हुनुहुन्छ, युवा किशोर किशोरीहरूसँग काम पनि गर्नुहुन्छ, पढाउनु पनि हुन्छ। साथी बनाउँदाखेरि विशेष गरेर हामीले के कुरामा ध्यान दियौँ भने कस्ता साथी बनाउँदा उपयुक्त हुन्छ होला, अथवा साथी बनाउँदा ध्यान दिनुपर्ने महिला होस् पुरुष होस् अथवा हामी अन्य व्यक्तिहरूसँगको कुराहरू होस्, जसैसँग पनि साथी बनाउँदाखेरि कस्तो साथी बनाउँदाखेरि चाहिँ राम्रो हुन्छ हाम्रो युवा किशोर किशोरी अथवा हामी स्वयंलाई पनि होइन, तपाईँ हामी आफ्नो पनि जीवनमा अप्लाई हुन्छ नि त त्यो कुरा, त्यसरी चाहिँ भनिदिनु भयो।
0: अब यसमा मैले भन्दाखेरि अब कति कुरा चाहिँ सैद्धान्तिक कुराहरू मात्रै हुन सक्ला, मैले चाहिँ यस्तो यस्तो भए राम्रो हुन्छ भन्नुला, तर व्यवहारिक हिसाबले हामीले कुरा गर्दाखेरि साथी बनाउने भनेको आफू मिल्नु हो है, सामान्य हिसाबमा भन्दा आफूसँग मिल्ने आफू मिल्दो मान्छेसँग साथी दोस्ती बनाउने हो, अघि हामीले भनेको सम्बन्धलाई चाहिँ निरन्तरता दिने हो। आफू मिल्दो भन्नुको अर्थ के हो भने आफ्नो भावनासँग मिल्ने, आफ्नो आफूसँग कुरा मिल्ने, आफूसँग सुख दुःखका कुराहरू साटासाट गर्ने, अनि आफूले गर्दै गरेको कामहरू अध्ययनको काम होस् पेसा व्यवसायको काम होस् अथवा अन्य कुनै काम होस् अन्य कुनै सृजनशील कामहरू कुनै होस् त्यसमा सँगसँगै एउटाले अर्कोलाई साथ दिने खालको सहयोग गर्ने खालको सकारात्मक हिसाबले उसलाई चाहिँ सहयोग गर्ने किसिमको मान्छेहरूलाई साथी बनाउनु पर्ने हुन्छ। र कहिलेकाहीँ के हुन्छ भन्दाखेरि खास गरी किशोर किशोरीहरूले साथी बनाउने बेलामा दुई तीनवटा कुराहरू चाहिँ ख्याल गर्नुपर्ने हुन्छ जसले चाहिँ हाम्रो जीवनलाई सम्भावित दुर्घटनाको जोखिमबाट बचाउँछ। अब यो अहिले मैले किन भनिराखेँ भने तपाईँले प्रसंग उठाउनु भएको तपाईँले भन्न खोज्नु भएको चाहिँ अब जस्तो अहिले साथी साथीहरूको बीचमा केटाकेटीहरूको बीचमा माया प्रेम गर्ने कुरा त स्वाभाविकै रह्यो, माया प्रेम गरिन्छ, अनि अब अहिले चाहिँ डेटिङ जाने भन्ने चलन छ, त्यो भनेको भेटघाट आफू मात्रै दुईजना मात्रै बससँगै बसेर गफ गर्ने ठाउँ, त्यो ठाउँ जुन कुनै ठाउँहरू पनि हुनसक्छ, पार्कहरू हुनसक्छ होइन, कुनै होटल रेस्टुरेन्टहरू हुनसक्छ अथवा कहीँ कुनै अन्य ठाउँहरू हुनसक्छ, त्यस्तो ठाउँहरूमा जाँदाखेरि अर्को साथीको भावनालाई असाध्यै कदर गर्नुपर्ने हुन्छ। त्यहाँनिर जबरजस्ती यौनको प्रस्तावहरू राख्ने अथवा अर्काको शरीरलाई छुन खोज्ने त्यो व्यवहारहरू साथीले गर्छ कि गर्दैन, त्यो दुवैले बुझ्नुपर्ने कुरा, केटीले मात्रै होइन केटाहरूले पनि बुझ्नुपर्ने कुराहरू, अर्को साथी चाहिँ के उसले के चाहिराखेको छ त्यो कुराहरू ख्याल गर्नुपर्ने हुन्छ, र सम्भावित यौन दुर्व्यवहारको जोखिमबाट बच्नुपर्ने हुन्छ। यौन दुर्व्यवहारको जोखिमबाट बच्नको लागि तपाईँले सम्बन्ध स्थापित गर्दै गर्नुभएको तपाईँको साथी अथवा तपाईँको जोडी उसले यौनको बारेमा उसले कस्तो धारणा राख्छ, कस्तो व्यवहार व्यक्त गर्छ, त्यो तपाईँले ख्याल गर्नुपर्ने हुन्छ, र त्यो अनुसार तपाईँले आफूलाई त्यो व्यक्तिसँगको सम्बन्धलाई अब स्थापित गर्ने कि अथवा बिस्तारै टाढा बनाउँदै लैजाने भन्ने कुरा बुझ्नु जरुरी छ। एउटा अर्को जोखिम के हुन सक्छ भने किशोर किशोरी भाइ बहिनीहरूलाई ठूलो जोखिमको क्षेत्र भनेको कसैले चाहिँ साथी बनाउँछ, तपाईँसँग केही दिन घुलमिल हुन्छ, सँगै बस्छ हिँड्छ, अनि बिस्तारै उसले चाहिँ तपाईँलाई लागु औषधको कुलतिर लिएर जान सक्छ। त्यसमा चाहिँ लागु औषधको प्रयोगकर्ताहरू व्यापारी गर्नेहरूले चाहिँ यस्तो खालको अभ्यासहरू बढी गर्ने गर्छन्, जस्तो चाहिँ म लागु औषधको अथवा लागु पदार्थको चाहिँ व्यापार गर्ने मान्छे छु भने मैले त कोही मान्छेलाई चाहिँ ग्राहक बढाउनु पर्यो नि त, ग्राहक बढाउनको लागि मैले नयाँ मान्छे खोज्दै जान्छु, नयाँ मान्छे खोज्ने क्रममा मैले केटीसँग अथवा केटीहरूसँग सम्बन्ध बढाउन सक्छु, नजिक हुन सक्छु, कुराकानी गरेर केही दिन उसको मन जिते जस्तो गर्न सक्छु, र बिस्तारै त्यो चाहिँ लागु औषध प्रयोग गर्नलाई उसलाई मैले चाहिँ प्रेरित गर्न सक्छु नि त। हो त्यो चिज हामीले ख्याल गर्नुपर्छ। तपाईँले सम्बन्ध स्थापित गर्दै गरेको साथी के छ, हामीले यसभन्दा अगाडिको अङ्कमा पनि कुराकानी गरेका छौं, लागु पदार्थ प्रयोगको गेटवे भनेको मुख्य ढोका भनेको चाहिँ सुर्ती चुरोट र अल्कोहल। सुर्ती चुरोट जन्य पदार्थहरू सुर्ती अथवा चुरोट खैनी रक्सीका विभिन्न तरिका के अरे ब्रान्डहरू छन्, त्यसका विभिन्न चाहिँ स्तरहरू छन्, त्यसका नामहरू पनि फरक फरक छन्, जुनसुकै होस् त्यो रक्सीजन्य पदार्थ र सुर्ती चुरोट जन्य पदार्थबाट लागु पदार्थको चाहिँ गेट हो त्यहाँबाट भित्र छिर्छ। अब त्यो चिजमा ख्याल गर्न सक्नुपर्छ है। स्वाभाविक रूपमा किशोर अवस्थामा क्युरियोसिटी हुन्छ, उत्सुकता हुन्छ, साथीले भनेको कुरालाई नाइ भन्न नसक्ने हुन्छ, त्यो किशोर अवस्थाको एउटा चाहिँ चरित्र हो, गुण हो, किनभने आफूले मन पराएको साथीले भनेको कुरा चाहिँ आफ्नो अभिभावकले भनेको भन्दा पनि बढी चाहिँ त्यो चिजलाई हामी मान्ने गर्छौँ। तर हामी आफ्नो लागि सोच्दाखेरि भोलि हाम्रो आफ्नो भविष्य, हाम्रो प्रोफेसनलिजम, हाम्रो व्यक्तित्व, हामीले गर्नुपर्ने कामलाई ख्याल गर्दाखेरि चाहिँ मुख्य गरी साथी बनाउँदाखेरि यो दुईटा कुराहरूबाट बच्नुपर्ने हुन्छ। अर्को तेस्रो कुरा चाहिँ के हुन सक्छ भने तपाईँले सम्बन्ध स्थापित गर्दै गरेको साथीको अन्य स्वभावहरू के छ। समस्याग्रस्त अथवा सामाजिक हिसाबले वर्जित कार्यहरू गर्नतिर ऊ चाहिँ चाहने खालको मान्छे छ कि होइन, जस्तो चाहिँ कोही साथीहरू हुन सक्छ नि त अलि उटपटाङ कामहरू गर्ने अथवा चाहिँ अलिकति जोखिमयुक्त कामहरू गर्ने, अलिकति रिस्की कामहरू गर्ने होइन। अहिले एक हिसाबले त्यस्तो चाहिँ अब स्पोर्ट्सहरू पनि छ, स्टन्ट भनेर भन्ने शब्द छ नि त, अलि जोखिमयुक्त खेलहरू खेल्ने त्यस्तो कोही साथीहरू त्यस्तो पनि हुन सक्छ। त्यसमा पनि तपाईँले आफूलाई चाहिँ ख्याल गर्नुपर्ने हुन सक्छ, तपाईँको क्षमता त्यो स्टन्ट गर्न सक्ने छ कि छैन, त्यसबाट बच्न सक्ने अवस्थामा तपाईँहरू हुनुहुन्छ कि हुनुहुन्न, त्यो चिज ख्याल गर्नुपर्छ। मुख्य गरी चाहिँ यी चिजहरू र जहिले पनि साथी बनाउँदाखेरि तपाईँले आफ्नो भविष्य, आफ्नो फ्युचर, भोलि तपाईँ के हुने हो, तपाईँ के काम गर्ने हो, कस्तो किसिमको व्यक्तित्व बन्ने हो भन्ने कुरालाई ख्याल गरेर त्यही अनुसारको साथी, त्यसको लागि सहयोग गर्ने, साथ सहयोग दिने मान्छे तपाईँले साथी बनाउनु पर्यो, अनि तपाईँलाई सफलताको बाटोमा जानतिर लाग्छ। मुख्य गरी चाहिँ यी कुराहरू ख्याल गर्नुपर्ने हुन्छ र हामीले हाम्रा भाइ बहिनीहरूलाई पनि यही चिज बताइदिनु पर्ने हुन्छ।
1: मलाई पनि सधैँ जोखिम जोखिमको बारेमा कुरा गर्दाखेरि झट्ट के याद आयो भन्दाखेरि हामीले हुन्छ नि आफूलाई मन नपर्ने व्यवहार चाहिँ पक्का पनि अरूलाई मन पर्दैन होला भनेर सोच्यौँ भने, सुरुवात गर्यौँ भने पक्कै पनि भविष्यमा हुने जोखिमहरूलाई चाहिँ न्यूनीकरण गर्न सकिन्छ है। अनि अर्को भनेको चाहिँ उसले एकचोटि नाइ भनेको कुरा नाइ नै हो र आफैले मन परेका कुरा, आफूले गर्न मन लागेका, आफूलाई कसैले गरिरहेको भनौँ न नराम्रो नजरले हेरिरहेछ अथवा नराम्रो कुराहरू बोलिरहेछ गरिरहेछ भने त मन पर्दैन नि त। भनेपछि आफूलाई स्वभावले आफूलाई मन नपरेको कुरा अरूलाई मन पर्दैन कि भनेर सोच्यो भने नि राम्रो साथीहरू भेट्न सकिन्छ होला है सर।
0: हो, त्यसकारण साथीको स्वभाव, उसको रुचि के छ, उसलाई के चिज मनपर्छ, के चिज मन पर्दैन भन्ने कुरा नै सबैभन्दा महत्वपूर्ण चाहिँ ख्याल गर्नुपर्ने कुरा हो र त्यो चाहिँ साथीलाई मनपर्ने कुरा मेरो लागि उपयोगी छ कि छैन भन्ने कुरा ख्याल गर्न सकियो भने हामी साथी बनाउँदाखेरि, सम्बन्ध विस्तार गर्दाखेरि अथवा माया प्रेमकै कुराहरू गर्दाखेरि पनि त्यसलाई चाहिँ व्यवस्थित गर्न सक्छौँ र मायालाई लामो समयसम्म निरन्तर रूपमा लिएर जान सक्छौँ।
1: सर, आजकल भोलि चाहिँ अब भनौँ न सानै एजमा विवाह गर्ने, पहिला पनि हुन्थ्यो, पहिला चाहिँ बाल विवाह भएर गर्थ्यो भन्दाखेरि अहिले चाहिँ सानै उमेरमा उमेर नपुगिकन गरिने विवाहहरू पनि उत्ति नै बढ्दो छ, एउटा चाहिँ फ्लाइङ म्यारिज भनौँ न होइन, यो भइरहेछ। यही प्रसङ्गमा चाहिँ तपाईँको विचारमा विवाह गर्ने उपयुक्त उमेर चाहिँ के हुन सक्छ, के होला?
0: अब विवाह गर्ने उपयुक्त उमेरलाई त्यसलाई चाहिँ कसरी हेर्ने भन्ने कुरा रहन्छ। एउटा कानुनी हिसाबले सम्बन्धित देशको कानुनले भनेको कुरा मान्नुपर्ने हुन्छ एउटा पाटो है। अनि त्यो भनेको जस्तो हाम्रो नेपालको सन्दर्भमा अहिले विवाहको उमेर 20 वर्ष छ, केटा होस् अथवा केटी होस्, अभिभावकले विवाह गराइदिएको एरेन्ज म्यारिज होस् अथवा चाहिँ आफैले छानेर गरिएको प्रेम विवाह होस् अथवा जुन कुनै विवाह होस्, 20 वर्ष नपुगिकन विवाह गर्न हुँदैन। विवाह 20 वर्ष नपुगिकन गरेको विवाह गैर कानुनी विवाह हुन्छ, अहिले नेपालको कानुनले अहिलेसम्म त्यही चिज भन्दै आएको छ। अब प्रश्न चाहिँ के हो भने यहाँनिर चाहिँ व्यक्ति 10-11 वर्षदेखि किशोर अवस्थामा प्रवेश गरेदेखि उसमा चाहिँ उसको शरीरमा यौन अङ्गहरूको विकास हुन्छ, यौन हर्मोनहरूको विकास हुन्छ, यौन व्यवहारहरूले चाहिँ बिस्तारै सुरु गर्दै गएको हुन्छ। तर चाहिँ विवाह चाहिँ हामी यता के भनिराखेका हुन्छौँ भन्दाखेरि 20 वर्ष नपुगिकन गर्न हुँदैन भनिराखेका हुन्छौँ। त्यसले गर्दा कहिलेकाहीँ के हुनसक्छ भने कहिलेकाहीँ यस्तै अन्तर्क्रियामा अभिभावकहरूले पनि भन्नुभएको छ, किशोर भाइ बहिनीहरूले पनि एक दुई ठाउँमा हामीलाई प्रश्न गर्नुभएको छ, सर हामी 20 वर्षसम्म के गरेर बस्ने त भनेर पनि क्वेसन गर्नुभएको छ। तर वास्तवमा चाहिँ के चाहिँ हो भने 20 वर्ष नपुगिकन बिहा गर्न हुँदैन भन्नुको पछाडि दुई तिनवटा कारणहरू छन्। एउटा कारण चाहिँ स्वास्थ्यको दृष्टिकोणबाट, खास गरी महिलाको स्वास्थ्यको कारणबाट, महिलाको शरीरमा प्रजनन अङ्गहरूको विकास 20 वर्षको उमेरसम्म हुन्छ भनिएको हुन्छ। प्रजनन अङ्ग सँगसँगै त्योसँग जोडिएको अन्य खास गरी चाहिँ यो पेल्भिक बोनहरू भनेको हुन्छ, महिलाको यो कम्मरभन्दा तलको हड्डीको संरचनाहरू, त्यो चाहिँ मजबूत बनिसकेको हुँदैन, 20 वर्षसम्म त्यो व्यवस्थित रूपमा बन्दै गरेको हुन्छ। त्यसले गर्दाखेरि अनि अन्य यौनाङ्गहरू, पाठेघर, योनिद्वारहरू, सम्पूर्ण कुराहरू चाहिँ विकसित हुँदै गरेको अवस्थामा 20 वर्ष नपुगिकन बिहा गर्न हुँदैन भनिएको हो। अर्को कुरो चाहिँ के हुन्छ भन्दाखेरि, 20 वर्ष नपुगिकन गरिएको विवाह चाहिँ गरियो भने विवाहित केटा अथवा केटी, महिला वा पुरुष चाहिँ के हुन्छ भने उसमा परिपक्वताको विकास भइसकेको हुँदैन, आफ्नो परिवार सञ्चालन गर्न सक्ने क्षमताको विकास भइसकेको हुँदैन, उसको अध्ययन अनि व्यावसायिक सिपहरू हासिल गरिसकेको हुँदैन, उसलाई भोलि गएर आर्थिक हिसाबमा पनि अप्ठ्यारो पर्न सक्छ। त्यसकारण 20 वर्षसम्म तिमी पढ सिक, काम गर, पैसा कमाऊ, पेसा व्यवसाय चाहिँ एउटा स्थापित गर, अनि त्यसपछि बिहा गर भनिएको, सामाजिक हिसाबले पनि 20 वर्ष भनिएको छ, अनि कानुनी हिसाबले पनि 20 वर्ष भनिएको छ। 20 वर्ष पछाडि बिहा गर्यो भने विवाहित दम्पतिले आफ्नो परिवार सञ्चालन राम्रोसँग गर्न सक्छन् भन्ने हिसाबले विवाहको उपयुक्त उमेर 20 वर्ष भनिएको छ। यही प्रसङ्गमा तपाईँले भनेकोमा चाहिँ बाल विवाहको जुन कुरा गर्नुभयो नि, अब बाल विवाह भनेको हाम्रो धेरैलाई हामीलाई कन्फ्युजन छ, कानुनी विवाह र बाल विवाह फरक फरक हो। हरेक देशहरूमा कानुनी विवाहको उमेर फरक फरक हुन सक्छ, तर बाल विवाहको अहिलेसम्मको स्ट्यान्डर्ड मान्यता चाहिँ के छ भने विवाह गर्ने केटा वा केटी मध्ये एउटाको उमेर 18 वर्ष पूरा भएको छैन भने त्यसलाई बाल विवाह भनेर मानिन्छ। कम्तीमा एउटाको उमेर 18 पुगेको छैन भने त्यो अर्को चाहिँ 18 भन्दा माथि भए पनि त्यो चाहिँ बाल विवाहमै गणना गरिन्छ। त्यसकारण बाल विवाह चाहिँ वर्जित पनि छ, गैर कानुनी पनि छ, बाल विवाह गर्न हुँदैन भन्ने छ। नेपालले पनि बाल विवाह अन्त्य गर्छौं हामी 2030 सम्ममा नेपालमा बाल विवाह अन्त्य गर्छौं भनेर घोषणा नै गरेको छ, अन्तर्राष्ट्रिय प्रतिबद्धता जाहेर गरेको छ। अहिले हामीसँग भएका 753 स्थानीय पालिकाहरूलाई सञ्चालन निर्देशिकामा पनि एउटा निर्देशिकामा स्थानीय पालिकाले बाल विवाह अन्त्य गर्ने कार्यक्रमहरू गर्नु है, तिमीहरू आफ्नो चाहिँ वार्षिक बजेटमा यो कार्यक्रम राख्नु भनेर निर्देशन गरेको छ, अनि गरेका पनि छन् पालिकाहरूमा कार्यक्रमहरू सञ्चालन गरेको छ, अनि विभिन्न गैर सरकारी संस्थाहरूले यस विषयमा काम गरिराखेका छन्, बाल क्लबहरू, युवा क्लबहरूले पनि काम गरिराखेका छन्, र हामी बिस्तारै त्यो बाल विवाहको क्रमलाई घटाउँदै चाहिँ लगेका छौँ, घटिसकेको अवस्था छैन।
1: प्रेम चाहिँ हामी जहिले पनि सुरुवात गर्न सक्छौ, तर विवाह चाहिँ आफू परिपक्व भइसकेपछि, सक्षम भइसकेपछि होइन, आफ्नो पार्टनरलाई ह्याप्पी दिन सक्छु अथवा आफ्नो लागि प्रशस्त समयहरू निकाल्न सक्छु भनिसकेपछि चाहिँ विवाह गर्नु
0: हुन्छ।
1: सँगसँगै चाहिँ म साथीहरूलाई के भन्न चाहन्छु भने हामीले चाहिँ सानैदेखि चाहिँ आत्मनिर्भर बन्न सिकौं, सामान्य कुनै पनि कुराहरू सामान्य कुराभन्दा सामान्य कुराहरू सिक्यौं भने चाहिँ त्यसले चाहिँ आत्मनिर्भर बन्न एकदमै प्रेरित गर्छ, महत्वपूर्ण पनि हुन्छ, र जीवन उपयोगी सिप चाहिँ हामी सबैजनालाई चाहिन्छ। त्यसमा बुझाइको हिसाबले, पढाइको हिसाबले र सिकाएको हिसाबले अघि सरले भनिसक्नुभयो, यति सँगसँगै हामीले जोखिमहरूका कुरा पनि गरिसकेका छौँ, त्यति भन्दा हाम्रो सरले फेरि केही कुरा थप्न चाहनुहुन्छ भने अन्तमा।
0: अब हामी आजको छलफललाई करिब करिब बिट मार्ने अवस्थामा पुगेका छौँ, र यो हामीलाई सुरुदेखि अहिलेसम्म सुनिराख्नु हुने सम्पूर्ण साथीहरूलाई फेरि पनि हामी के भन्छौँ भने हामीले सम्बन्ध सबैसँग स्थापित गर्नुपर्छ, माया सबैलाई गर्नुपर्छ, तर यौन सम्बन्ध हामीले सबैसँग स्थापित गर्न हुँदैन। अर्को कुरा, जो हामी किशोर किशोरी भाइ बहिनीहरू हुनुहुन्छ, तपाईँ सबै किशोर किशोरी भाइ बहिनीहरू भोलिको लागि तपाईँ आफै सक्षम नागरिक बन्न सक्ने, एउटा सफल नागरिक बन्न सक्ने अवस्थामा हुनुहुन्छ। अहिले तपाईँ जुनसुकै अवस्थामा भए पनि भोलि तपाईँ सफल नागरिक, योग्य नागरिक बन्न सक्नुहुन्छ। त्यसको लागि तपाईँले आजैदेखि, अहिलेदेखि नै यी कुराहरूमा, व्यक्तिहरूसँगको सम्बन्ध स्थापित गर्ने कुरामा अलिकति होसियार हुनुभयो भने तपाईँ विभिन्न किसिमका अहिले हामीले चर्चा गरेका र चर्चा गर्न बाँकी रहेका थुप्रै जोखिमहरूबाट तपाईँहरू बच्न सक्नुहुन्छ। यही कुराहरू भन्दै आजको श्रृङ्खलाबाट बिदा हुन्छौं। हामीलाई यहाँहरूले खुलदुली.com रेडियोबाट सुनिराख्नु भएको छ, फर्सी नेटवर्कबाट हेरिराख्नु भएको छ, अन्य सामाजिक सञ्जालहरूबाट पनि सुनिराख्नु भएको छ, हेरिराख्नु भएको छ। हाम्रो कुरा सुनेर हामीलाई प्रतिक्रिया दिनुहुन अनुरोध गर्दै आज यहाँहरू समक्ष बिदा हुन्छु। नमस्कार।
2: खुलदुली। www.jazzakulduli.com.

0: किन झोक्राउनु भछ काका?
1: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
0: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 9870 2157 र 9842 96 228।
3: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलसी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071410380, 071410479, मोबाइल 9857085188, 9857020752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
4: होइन पुर्खे बा, किन के भयो र?
5: बाह्र चौरासी
4: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
5: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
4: सम्पर्क क्रिम्सन अस्पताल, तिरोत्तमा 6 मणिग्राम रूपन्देही। फोन 071562744, 562745।
6: साउजी क्युआर भयो
7: है? ए भन्नुहोस् त, मेसेज आएको छैन।
8: घरी एसएमएस आएन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिलो तमाको बढीराममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि।
3: मोबाइल 98-026-33-111 र 98-026-21-354।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
6: फोन नम्बर 071-531-641 531-641।
7: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
8: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
9: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
8: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
12: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाई, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खोल्यो।
11: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
12: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
11: मणि मुकुन्द क्याम्पस, योगी कुटी, बुटवल 11, रूपन्देही। फोन 071-420-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
6: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
13: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
14: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा एक शङ्कर नगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
2: हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मन्जु तिमी त विदेश जान लाग्यौ रे
7: हो दिदी त्यतिका दुःख गरेर शुरू गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
7: खै के गर्ने गर्ने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334 आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो तर पनि रोग 20 को
11: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्
10: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो
11: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमा नि फर्केछ हेर्नुहोस् जमा नि फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दैन त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरोस्
12: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दैन खै

0: नहला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
1: बिनिसरा मसरङ्गी गाइडबाट भन्नुभयो दस सीताजी हात खुट्टा चल्दैन थियो मेरो पुरै हात खुट्टा पोल्ने पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने पुरै काम नि मेडिकल गए उहाँ एक्सरे गरे एक्सरे गरेर दबाई ल्याएर खाए दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्नु सक्ने भएछु
2: श्री बाबु म बेस्तरी खुसी म त अहिले
1: अब त म त बचेँ भनेछ नि
3: रामराजीपुर कलिपुर भन्छ पितरमाडी मेरो मलले खाएर गएको खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको कि यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतातै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतातै पोल्ने दुख्ने बेसरी पटौनी सुतेको सुते हुने सुती सुती खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान दबाई दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
5: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855509934

0: आग लागी तथा डडेलोबाट जोगियौं र जोगाऊ।
1: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
0: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौं।
1: जथाभावी खुल्ला ठाउँमा आगो नबालौं। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
0: परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौं।
1: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
0: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
1: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
0: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
1: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
0: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
1: तिलुत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जनापुर मणिग्राम रूपन्देही।
2: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरीद मा पाउनुहोस्। मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर शॉट मा पाउनुहोस्। 100 स्क्वायर फीट को सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुने छन्।
3: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला?
4: तपाईँ बनाइदिन्छ त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
3: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
5: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
4: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
6: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472128 र 98470-24870।

0: भुटन उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना। यस भुटन उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 को दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको कृतागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ। उक्त वर्गीकरणको कृतागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा कृता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 को उपदफा 2 मा व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिन भित्र अथवा असार 20 गते भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। अनुरोधक स्थानीय भू उपयोग परिषद बुटुल उपमहानगरपालिका बुटवल।
1: किन झोक्राउनु भन्छ काका?
2: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
1: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
2: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 98571 र 98472928।
4: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर, फोन 071-410-380 071-410-479 मोबाइल 98-75-85-188 98-75-20-752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
5: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस्। मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इल्युजन डिजाइन पनि।

0: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल
1: होइन फेरि दौडिँदै कता हो
2: ए क्रिम्सनमा गएको सब ठिक ठाक अब त पुर्खेवा पनि हिँड्छ मर्निङ वाक
0: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा छ मणिग्राम रूपन्देही फोन 071-562-744 562-745
3: उत्सवको पर्व
4: एसआर किप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
3: इसीएसपी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
4: कृषि विकास बैङ्कको गल्ली मिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
3: फोन नम्बर 071-542-649 549-649
5: खुसीको खबर
6: होइन के खुसीको खबर हो दाजु
5: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
6: हो र
5: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-533-823
7: सचेत बन्दै ग्यासको प्रयोग गरौं दुर्घटनाबाट बचौं ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं यथासम्भव ग्यास सिलिन्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं ग्यास सिलिन्डर रेगुलेटर र पाइप समय समयमा जाँच गरौं कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं ग्यास सिलिन्डर लिँदा सिल भए नभएको तथा सिलिन्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं तौल कम भएको धेरै गनाउने लिक भएको वा शंकास्पद सिलिन्डर घरमा नल्याउ ग्यास गनाएको बेला बिजुलीको स्विच सलाई लाइटरको प्रयोग नगरौं लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल
8: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
9: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
10: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई
8: ल बारात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
11: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा सुनौ अहिलेसम्मका मुख्य खबर शीर्षक। प्रतिनिधि सभाबाट

सम्पत्ति शुद्धिकरण विधेयक पारित कसैलाई दुःख दिने नियत राखेर विधेयक नल्याएको अर्थमन्त्रीको दावी एमालेका पूर्व सांसद लक्ष्मी कोइरी पक्राउ खारेज भयो विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिट नेपाल प्रहरीका आठजना प्रहरी अतिरिक्त महानिरीक्षकको सरूवा मन्त्री परिषद बैठकबाट राष्ट्रिय विज्ञापन नीति स्वीकृत अन्तर प्रदेश सार्वजनिक यातायातको भाड़ा 2% घट्यो घटेको भाड़ा दर लागू लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरू शान्ति सुशासन र दीर्घ पर्यटनका विषयमा विभिन्न कार्यपत्र जून महिनामा हवाई मार्गबाट 91,000 भन्दा धेरै पर्यटक नेपाल भित्रिए कालीगण्डकी नदीमा निर्माणाधीन सिग्नेचर ब्रिजको निर्माण कार्य 95% सकियो त्रिवेणी सेवा आयोग अध्यक्ष नियुक्तिप्रति नेपाल प्रगतिशील प्राध्यापक संगठनको आपत्ति शेयर बजार बढ्यो 4 अर्ब भन्दा धेरैको कारोबार र बोस्नियालाई हराउँदै अमेरिका विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश अस्ट्रियालाई हराउँदै स्पेन पनि अन्तिम सोह्रमा।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब हाल खबर विस्तारमा। नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई महत्तरीको गौशालाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उच्च अदालत जनकपुरले बुधबार हत्यामा 5 वर्ष कैद सजाय सुनाएका उनलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरेको जनाएको छ। यसअघि थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले उनलाई सफाई दिएको थियो, तर उच्च अदालतले उक्त फैसला उल्टाइदिएको हो। यसैबीच पूर्व अर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारिज भएको छ। उनलाई गैर कानूनी रूपमा थुनामा राखिएको भन्दै दायर गरिएको रिट सर्वोच्च अदालतले बिहिबार खारिज गरेको हो। पौडेलकी पत्नी दोमाया पौडेलले सम्पत्ति शुद्धिकरणको अनुसन्धानमा थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिने विशेष अदालतको निर्णय विरूद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो। उक्त रिट न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासले खारिज गरेको हो। विशेष अदालतले हिजै पौडेललाई थप 6 दिन हिरासतमा राखेर अनुसन्धान गर्न समयावधि तोकेको छ। विष्णु पौडेललाई अनाधिकृत रूपमा सम्पत्ति थुपारेको आरोप लागेको छ। सम्पत्ति शुद्धिकरण विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। बिहिबार बसेको संसद बैठकले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयकलाई बहुमतले पारित गरिएको हो। विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिँदै मन्त्री वाग्लेले सम्पत्ति शुद्धिकरण विभागलाई थप प्रभावकारी बनाउन सरकार गम्भीर रहेको बताउनुभयो। उहाँले सम्पत्ति शुद्धिकरण मात्रै नभई आर्थिक अपराध विरूद्ध अख्तियारले जस्तै शक्तिशाली आर्थिक अपराध प्राधिकरण बनाउने विषयमा समेत छलफल गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। एउटै स्रोतबाट सिर्जना भएको विषयमा फरक फरक निकायले अनुसन्धान गर्दा राज्यको लागत बढ्ने, अदालती प्रणालीमा बोझ थपिने र बिगो असुलीमा समेत समस्या पर्ने हुनेले कानूनमा आवश्यक सुधार गर्न खोजिएको अर्थमन्त्रीको भनाइ छ। पूर्वाग्रह प्रेरित भएर कसैलाई दुःख दिने नियत राखेर विधेयक ल्याउन खोजिएको भन्ने आरोपको खण्डन गर्दै उहाँले सम्पत्ति शुद्धिकरण जस्तो विषयलाई राजनैतिक अभिष्ट पूरा गर्ने दुरूपयोग गरिरहँदा नेपाल ग्रे लिस्टबाट बाहिर निस्कन नसक्ने बताउनुभयो। यस्तै प्रतिनिधि सभाको बिहिबारको बैठकबाट सार्वजनिक खरिद विधेयक पनि पारित भएको छ। बैठकमा यस सम्बन्धी भएको दफावार छलफल सम्बन्धित मन्त्रीको जवाफ र प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतबाट विधेयक पारित भएको हो। नेपाल सरकारले नेपाल प्रहरीका 8 जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरूवा गरेको छ। सीमा दरबारमा बसेको मन्त्री परिषदको बैठकले नेपाल प्रहरीका 8 जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरूवा गर्ने निर्णय गरेको हो। बैठकका निर्णयहरू सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले विशिष्ट संरचना